0: सम्पर्क गर्नुहोस्।
1: ग्लोबल जुनियर मेरो एप।
2: तपाईँको पीडामा मलम लगाउन बढाउने छौ हाम्रा सहयोगी हातहरू। हामीलाई थाहा छ समाज प्रति हाम्रो जिम्मेवारी। हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल,
3: उपलब्ध विशेषज्ञ सेवाहरू,
4: मुटु फोक्सो पेट तथा कलेजो, मृगौला तथा मूत्र रोग सम्बन्धी सम्पूर्ण सर्जिकल सेवाहरू, हार जोर्नी, जनरल सर्जरी, नसा तथा स्पाइन सर्जरी, बाथ रोग, न्युरो मेडिसिन, न्युरो सर्जरी, नाक कान तथा घाँटी रोग, आँखा तथा दन्त रोग, जनरल तथा इन्टरभेन्सनल रेडियोलोजी, बाल रोग, प्रसूति तथा स्त्री रोग, नसा तथा मनोरोग, फिजियोथेरापी, छाला तथा यौन रोगको विशेषज्ञ चिकित्सकहरूबाट उपचार सेवा तथा 24 घण्टा आकस्मिक सेवा, फुल्ली अटोमेटेड प्रयोगशाला, रेडियोलोजी, सिटी स्क्यान, आर्थ्रोस्कोपी सर्जरी तथा इमर्जेन्सी डायलिसिस सेवा र नेपाल सरकारले निशुल्क प्रदान गर्ने MCH, डट्स र डट्स प्लस, गरिब तथा विपन्न वर्गका लागि विशेष व्यवस्था गरिएको छ। सम्पर्क हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल, चाव हिल, काठमाडौँ। सम्पर्क नम्बर 4573518 र 4573519।
5: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको Wi-Fi 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
6: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
7: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
8: मेरो नाम इनुमाया भण्डारी हो, म 12 बस्छु, भरतपुर 12। मेरो ढाड दुखेर हल नचल भएको थियो, अङ्ग्रेजी दबाई खान भन्दा बरु यो वैदिकको दबाई खान फाइदा होला भनेर म वैदिकमा आएर दबाई खाएपछि एकदम ढाड निको भयो, अहिले दुखेको अनुभवै हुँदैन।
9: मेरो तोला जान्दछ नाम पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छाया चित्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक, काठमाडौँ। मोबाइल 98512-40-9-34।
10: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन, महिना, वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
11: 81 छाती दुख्नु, असहज हुनु, वाकवाकी लाग्नु, पाखुरा, काँध दुख्नु र श्वास प्रश्वासमा समस्या आउनु हृदयाघातको संकेत हुन सक्छ। यस्ता समस्या देखिए तुरन्त नेपाल मेडिसिटी अस्पतालको हटलाइन 1134 डायल गर्नुहोस्। मुटुको शल्यक्रिया सहित सम्पूर्ण उपचार अब नेपाल मेडिसिटी भैँसे पार्टीमा।

0: IME Life, ensuring future.
1: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित.
2: Introducing Wi-Fi 6 with Subisu सुरक्षा.
3: Wi-Fi 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट.
2: साथै Subisu सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित.
3: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ.
4: Subisu, छिटो पनि सुरक्षित पनि. थप जानकारी तथा बुकिङका लागि
5: 0142-35-888 98-35-888.
6: Radio Annapurna Nepal 94 MHz.
7: अहिले बिहानको 11 बज्यो. तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अन्नपूर्ण नेपाल 94 MHz.

0: नमस्कार, म हुँ भोइस अफ अन्नपूर्ण न्यूज एन्ड इन्टेलिजेन्स अर्थात बाणी। प्रविधि र पत्रकारिताको नयाँ संगम रेडियो अन्नपूर्ण नेपालले एआईद्वारा प्रस्तुत गर्ने खबरमा यहाँलाई स्वागत छ। अब बिहान 11 बजेको अन्नपूर्ण खबर। प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर घरमा भित्र्याएर मनाउँदैछन्। शास्त्रोक्त विधि अनुसार ब्राह्मणद्वारा पूजा गरी उफेलेर जजमान कहाँ पुयाइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ। आजका दिन उखेलिएको कुश वर्षभरि प्रयोग गर्न सकिने र अरू दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको छ। यसै अवसरमा छोराछोरीहरू परम्परा अनुसार आफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन्। बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरेर सीधा दान दिने प्रचलन रहेको छ। यसैबीच राष्ट्रिय विभूति युवा कवि मोतीराम भट्टको 161 जन्म जयन्ती आज मुलुकभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ। भोटेकोसी बाढीमा परी मृत्यु भएका मध्ये हालसम्म 1385 जनाको शव फेला परेको छ। बाढीमा परी अझै 4089 जना सम्पर्कविहीन छन्। प्रहरी प्रधान कार्यालय नक्सालले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार फेला परेका शवमध्ये 542 पुरूष, 334 महिला तथा 509 लुटवटा शव आंशिक अङ्गसहितका छन्। भेटिएका शवमध्ये हालसम्म 103 शव आफन्तलाई हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेका अनुसार अझै सम्पर्कविहीन रहेका मध्ये स्वदेशीतर्फ 2907 पुरूष र 572 महिला रहेका छन्। यस्तै विदेशी नागरिकतर्फ 272 पुरूष, 328 महिला सम्पर्कविहीन छन्। बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, उद्धार तथा शव व्यवस्थापन कार्यलाई सुरक्षा निकायले निरन्तरता दिएको छ। फेला परेका शव मध्ये 1148 शव सुरक्षित रूपमा जमिनमा गाडेर व्यवस्थापन गरिएको छ। बाँकी शवको पहिचान तथा व्यवस्थापन प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। दिउँसो 1 बजे सिंहदरबारमा बस्ने बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले कर्मचारी सञ्चय कोष 10 संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। यस्तै बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले नेपाल कानून आयोग पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ। यसैबीच आज संघीय संसद प्रतिनिधि सभा अन्तर्गतका विभिन्न 6 संसदीय समितिको बैठक बस्दैछ। संसद सचिवालयका अनुसार आज अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो। विनाशकारी बाढीले पक्की पुल बगाएपछि यातायात सम्पर्कविहीन बनेको नुवाकोटको देवीघाट क्षेत्रमा नेपाली सेनाले वैकल्पिक पुल निर्माणको काम सम्पन्न भएसँगै आजबाट सञ्चालनमा आएको छ। पैदल यात्रीका लागि पुल खुला भएकोमा आजदेखि सवारी साधन समेत सञ्चालनमा ल्याइने भएको छ। बाढीका कारण भत्किएको यातायात सम्पर्क पुनः स्थापित गर्न नेपाली सेनाले 5 दिन अघि थालेको एक्रो ब्रिज जडान कार्य सम्पन्न गरेको हो। सेनाको प्राविधिक तथा उद्धार टोली निरन्तर खटिएर छोटो समयमै पुल जडान गर्न सफल भएको जनाइएको छ। पुल जडान सम्पन्न भएसँगै देवीघाट क्षेत्रबाट हुने आवत जावत क्रमशः सहज हुने भएको छ। चितवनको भरतपुर महानगरपालिका 9 स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार आज बिहान 6 बजेको समयमा बसन्तचोक स्थित पूर्व पश्चिम राजमार्गको सर्भिस लेनमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बागमती प्रदेश 01-03-06-5579 नम्बरको इभी कारमा आगलागी भएको हो। कारभित्र नै रहेका एकजनाको जलेर मृत्यु भएको छ। दमकलको सहायताले आगो नियन्त्रणमा लिएपछि गाडीभित्र एकजना जलेर मृत अवस्थामा फेला परेको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिनुभयो।
1: हवस् त, भोइस अफ अन्नपूर्णा न्यूज एन्ड इन्टेलिजेन्स अर्थात् बाणीले प्रस्तुत गरेको बिहान 11 बजेको अन्नपूर्ण खबर अहिलेलाई यति नै। प्रविधि र पत्रकारिताको नयाँ संगम रेडियो अन्नपूर्ण नेपालले एआईद्वारा प्रस्तुत गर्ने साँझ 5 बजेको अन्नपूर्ण खबरमा तपाईँ हाम्रो पुनः भेट हुनेछ। अहिलेलाई नमस्कार।

0: 98.98
1: सिमरिक एयर सदैव यहाँहरुको सेवामा।
2: तथ्यपरक सन्तुलित र विश्वसनीय समाचार, खोजी एवं सृजनशीलता हाम्रा आधार। अन्नपूर्ण पोस्ट, यसमै छ गहन समाचार जसमा हुन्छ खोजी दमदार। नीति, कूटनीति र राजनीति, अन्नपूर्ण चाहन्छ बनोस् स्थिति। राष्ट्रको गर्छौं सच्चा पहरेदारी, सुशासनका लागि छाड्दैनौ खबरदारी। कला संस्कृतिदेखि रीतिरिवाज, अन्नपूर्ण हो आवाज विहीनहरूको आवाज। उन्नति, सफलता, समृद्धि र पौरख, प्रेरणादायी खबर हाम्रा सन्तुष्टि र गौरव।
3: The Annapurna Express, sharp and incisive analysis of the domestic and international news. A preferred newspaper for Nepal's diplomatic community in Kathmandu. A first choice of Nepal's top business community. Investigative reports on corruption and irregularities. Clear, succinct and punchy op-eds.
2: अन्नपूर्ण डिजिटल विभाग, सत्य तथ्य निष्पक्ष समाचारका लागि अन्नपूर्णको अनलाइन न्युज पोर्टल सहित सोसियल प्लेटफर्म हेरौँ, सुनौँ र पढौँ। डिजिटल माध्यमबाट मासिक 40 लाख भन्दा बढी स्वदेशदेखि विदेशसम्मका पाठक, दर्शक अनि श्रोताको सहज पहुँच। ब्यानर विज्ञापन, रोड ब्लक, 3D विज्ञापन, सामग्री ब्लकका साथै स्टिकी विज्ञापन सहित इनोभेटिभ डिजिटल विज्ञापनहरूको छनौटमा कन्टेन्टहरूको मेल। डिजिटल प्लेटफर्महरूको माध्यमबाट पाठक, दर्शक अनि श्रोता माझ टार्गेटिङ परिणाममुखी नतिजा। युवाहरूका लागि सम्भावनाको खोजी, कन्टेन्ट, ब्रान्डिङ र केयरिङ सहित प्रचारीकरण। रेडियो अन्नपूर्ण नेपाल 94 MHz, समसामयिक विषयमा दैनिक बहस, नियमित समाचार बुलेटिन, शिक्षामूलक, चेतनामूलक एवं मनोरञ्जनात्मक रेडियो कार्यक्रमहरूको प्रस्तुतिमा अग्रणी रेडियो। देशभरका दर्जनौ बढी रेडियोहरूसँग सम्बन्ध राखेर सहज प्रविधिको माध्यमबाट समाचार तथा कार्यक्रम प्रसारण सहकार्य। निरन्तर 2.5 दशक भन्दा बढी एउटै मेगाहर्ज 94 MHz सञ्चालन। विभिन्न सङ्घ संस्थाहरूसँगको सहकार्यमा सचेतनामूलक जलवायु परिवर्तन र धूमपान निषेध अभियान।
3: The most popular programs on radio and social media, such as Radio Power, which provides real debate on current issues. Highly listens to among intellectuals, reaching 1 million views on Facebook. For more information, contact 01-411-2471.
2: 01-41-4471. तथ्यपरक सन्तुलित र विश्वसनीय समाचार, खोजी एवं सृजनशीलता हाम्रा आधार। अन्नपूर्ण मिडिया नेटवर्क।

नमस्कार नमस्कार नमस्कार. आज पनि तपाईँसँग उपस्थित भइसके म कल्पना. यो कार्यक्रम सुशेली रेडियो अन्नपूर्ण नेपाल नाइट फुम विकासबाट प्रस्तुत हुने तपाईँको आफ्नै कार्यक्रम सुशेली हो. सुशेलीमा प्रविधिबाट मिठो साथ रहेको छ रोशनजीको. रोशनजीसँगै म त उपस्थित रहिरहेकै छु. होइन, के गर्नु भएको छ? तिजको कतिको चटारो परिरहेको छ होला. कतिजना दिदीबहिनीहरूले दर खुवाउने प्रोग्राम पनि गर्नुभएको छ होला है. आज त शुक्रबार, शनिबार, आइतबार, सोमबार त अब चार दिनको दिन त अब तिज पनि आइहाल्यो. विशेष गरेर त दर खाने भनेको त अब सोमबार तिज भइसकेपछि आइतबार होइन, पहिला पहिला भन्यो भने तिजको अघिल्लो दिनलाई विशेष गरेर दर खाने दिन भनेर हामीले मान्दै पनि आएका थियौँ. तर अहिले दिदीबहिनीहरू बिजी भएको कारणले गर्दाखेरि पनि, माइत जान नपाएको कारणले गर्दा, आफ्ना मान्छेहरू बोलाउने समय नभएको कारणले गर्दाखेरि पनि, अलि व्यस्त व्यस्त हुनुभएको भएर पनि, अलि प्रायः जसो धेरै जसो दिदीबहिनीहरूले शनिबार खुवाउने गर्दै आउनु भएको छ. हुन त अहिले आइतबार पनि बिदा रहेको कारणले गर्दाखेरि यो पालि चाहिँ अलि बिदाकै दिन परेको कारणले गर्दाखेरि पनि सहज पनि होला, मुख्य दर खाने दिन जस्तो पनि लाग्छ. दर भनिसकेपछि विशेष गरेर अलिकति दरको हामीले पुस्ता हस्तान्तरण गर्नुपर्ने मैले भन्दै पनि आएको छु. यो पुस्ता हस्तान्तरण गर्नुपर्ने भएको कारणले गर्दाखेरि पनि हाम्रा परम्परा चलिआएका यी परम्पराहरूलाई जोगाउनुपर्छ जस्तो पनि लाग्छ. के खाने दर भन्ने कुराहरू पनि रह्यो होइन. हिजो आमाले पकाउँदा दर भनेर जुन कुराहरू दिनुभएको थियो त्यो हामीले पकाइदिउँ भने हाम्रा सन्तानले पनि फेरि आफ्ना सन्तानहरूलाई त्यसै गरी पुस्ता हस्तान्तरण गर्न सजिलो हुने थियो. तर अहिले पछिल्लो समयमा देख्यो भने सामाजिक सञ्जालमा, टिकटकमा देख्यो भने दरको साटोमा दारू खाइरहनु भएको छ, अरूलाई डिस्टर्ब गरिरहनु भएको छ. उल्लो घरदेखि पल्लो घरसम्म, सडकदेखि सडक पेटी यताउतिसम्म हरेक कुराहरू एकदमै धेरै गाह्रो गराइरहनु भएको छ. यो कुराले समाज कतातिर जाँदैछ भन्ने कुरा पनि रह्यो होइन. खानै हुँदैन भन्ने कुरा पनि रहेन. तपाईँको आफ्नो व्यक्तिगत स्वतन्त्रताको कुरालाई कसैले यो गर यो नगर भन्ने कुरा होइन. तर तपाईँ के कुरामा खाइरहनु भएको छ त, कुन पर्व मनाइरहनु भएको छ त, यो कुरासँग एकदमै धेरै अलिकति नजिक भएर बुझिदिनु भयो भने राम्रो हुन्छ जस्तो पनि लाग्छ होइन. यो दरको ठाउँमा दरै भनेर खाइदिनुहोस्. दर सकिसके पछाडि, तिज सकिसकेपछि छ नि अरू पर्वहरू पनि, यस्तो मजाले खाने पर्वहरू नभएको पनि होइन. तर हामीले हाम्रा सन्तानहरूलाई दिँदाखेरि के दिने त, अब तिज भनेको विशेष गरेर त्यही दरको साटोमा दारू खाने रहेछ भनेर बच्चाहरूले सिकिदियो भने नयाँ पुस्ताहरूको लागि अलिक धेरै धेरै एकदमै धेरै गाह्रो हुन्छ जस्तो पनि लाग्छ है. र आज ती नै मिठा मिठा तिजका गीतहरू तपाईँसँग प्रस्तुत गर्छु. हुन त अहिलेको तिज त्यति धेरै रङ्ग रमाइलो लिएर आएको छैन. पोहोर साल जेन्जीले गर्दाखेरि पनि त्यस्तै त्यस्तै विरसिलो भयो. अहिले फेरि त्यस्तै तरिकाको अहिले पनि खास खुसी चाहिँ छैन. पर्वहरू, कुनै पर्व पनि देश रोइरहेको छ. अझ भन्यो भने अभाव पनि कति हो. कहिले ग्यास छैन, अब द मजाले दर पकाएर खुवाउँला भनेको ग्यास छैन भन्नुहुन्छ कतिजनाले पनि. यो अभाव भोगिरहेका छौँ, त्यस्तै देश पनि रोइरहेको छ. जसरी हुन्छ खुसी, अब शोकलाई शक्तिमा बदल्दै हामीले पर्व मनाउनु पर्ने. कतिले मनाउनुहुन्छ, कतिले मनाउनु हुँदैन होइन. मनाउनुलाई पनि ठिकै छ, नमनाउनुलाई पनि कर गर्नु पनि भएन. त्यो र गीत त बजाउनु पर्यो होइन. अब लोकदोहोरीको कार्यक्रम तिजको गीतै बजाइएन भने पनि रमाइलो नहोला. कार्यक्रमको सुरुमा राख्छु सिलु भट्टराई, त्यस्तै गरी कुमन अधिकारीको आवाज रहेको छ भङ्गेरी चरीबाट यो मिठो गीत.

भगेरी चरी मैदानमा लर लर यस्तो यस्तै प्रकारको गीतहरू, विशेष गरेर पहिला पहिला त्यसका गीतहरू भने यस्तो गीतहरू प्रस्तुत हुन्थ्यो, नाच्नुहुन्थ्यो, दाजुभाइहरूले मादल बजाइदिनुहुन्थ्यो, दिदीबहिनीहरू आएर सबैजना जम्मा भएर, जस्तो बेला पहिलाका बेलाको सम्झिने हो भने त हामी सानो सानो हुँदा लालटेन बालेर होइन मैनचुल बालेर, अझ धेरै टाढा जानु छ भने त्यति बेला बत्तीको पनि सुविधा थिएन होइन, चप्पल बालेर त्यो पुराना चप्पलहरू बालेर नाच्ने गाउनेसम्म जानुहुन्थ्यो, सबै दिदीबहिनीहरू जम्मा हुनुहुन्थ्यो, आज यस्तो रमाइलो हुन्छ अरे भनेर कसैले एउटा गीत निकाल्नुहुन्थ्यो, एउटा कथा हुन्थ्यो, एउटा विषयवस्तु भन्थ्यो, अनि त्यसै सुन्दा सुन्दै आँसु खस्थ्यो, कहिले कहिले यस्तो घटना घटेछ है भनेर, कहिले घरकै कुराहरू गर्नुहुन्थ्यो, कहिले सासु एकदमै जाति कुरा गर्नुहुन्थ्यो, कहिले ससुरा एकदमै जाति, सासु एकदमै अगतिलो, नन्द माजुले दुःख दिएका कुराहरू, यी सम्पूर्ण कुराहरू प्रस्तुत हुन्थ्यो, कहिले परिवार एकदमै राम्रो परेको छ भने अर्को दिदीबहिनीको मुखबाट सुन्न पाइन्थ्यो, यस्ता कथावस्तु हुन्थ्यो। अहिले पछिल्लो समयमा गीतहरू प्रस्तुत गर्यो भने साँच्चै भन्यो भने यो रत्यौली टाइपका गीतहरू हुन् कि लोकदोहोरीका गीत हुन् कि भनेर हामीले छुट्याउन एकदमै धेरै गाह्रो पनि रहेको छ। गाउनेहरूले त्यस्तै त्यस्तै गाइदिनु भएको छ, बजाउने पनि त्यस्तै त्यस्तै बजाउनु पर्यो होइन, त्यसको गीत भनेर ल्याइदिनुहुन्छ, केही समय पछाडि फेरि त्यो गीतलाई लोकदोहोरी भनेर अपलोड गरिदिनुहुन्छ, यो पनि अचम्मको तरिका, यो त्यसकै बेलामा किन यस्तो गर्नुहुन्छ होला जस्तो पनि लाग्छ। त्यसैले हामीले सुनिदिँदाखेरि मौलिक गीतहरू प्रशस्त मात्रामा युट्युब च्यानलमा रहेका छन्, ती मौलिक गीतहरूलाई हामीले बजाइदिने सुनिदिने बानी पर्यो भने अर्कोचोटि त्यस्ता गीतहरू बजारमा नहाउलान् जस्तो पनि लाग्छ है। र यति बेला भने कार्यक्रममा फेरि अर्को गीत राख्छु, विष्णु माझीको आवाज रहेको छ, नदिया सल्ला सल्लाबाट यो मिठो गीत।

नदिया सला सला सम्झना झलल, अब सम्झना एकदमै झलल भएका कुराहरू, माइत आउन नभएकाहरू, बहिनी माइत आउन पाइन दाई, बहिनी पनि रुँदी हो सम्झाइदिनु भन्ने कुराहरू, यस्तो यस्तो विरह बोकेका गीतहरू हुन्थ्यो पहिला पहिलाका गीतहरू, होइन? विष्णुमाझीका प्रायः जसो गीतहरू महिलाका यथार्थ विरह बोकेका गीतहरू हुन्छन्। कहिले कहिले छोरी सन्चै छ, एकदमै ठुलो घरमा बसेको छ भनेर अडियोले भने पनि भिडियोमा अर्कै तरिकाको देखाइएको हुन्छ, त्यो पीडा दर्द देखाइएको हुन्छ, होइन? भनौँ न, कहिले म सन्चै छु भन्दा भन्दै पनि बाहिर सन्चै छु भने पनि भित्र दिल दुखेका कुराहरू विशेष गरेर विष्णुमाझीका गीतहरूमा हामीले पाउन सकिन्छ। विष्णुमाझीको गीत आइसकेपछि बल्ल 30 लाग्यो भन्नेहरू पनि धेरैजना हुनुहुन्छ। गीत रत्यौली जस्तै टाइपको गीत निकालेर तिजैको क्षणको आउँछ भन्ने पनि छैन, होइन? सुगन्ध छ कि छैन यो गीतमा, हाम्रो परम्परा, हाम्रो मौलिक संस्कार, संस्कृतिका कुराहरू जोडिएका छन् कि छैनन् भन्ने कुरा हामीले सुन्ने बेलामा अलिकति ख्याल गर्नुपर्छ जस्तो लाग्छ। अहिले त टिकटकमा सानो सानो क्लिप्सहरू, अर्थ न वर्थका गीतहरूलाई हामीले एकदमै धेरै मजाले नाचिरहेका छौँ, नचाइरहेका छौँ, फेरि उता युट्युबसम्म जान्छौँ, हेरिदिन्छौँ, भ्युज बढाइदिन्छौँ अनि मनोबल बढाइरहेका छौँ। यो एकदमै दुःखको कुरा हो। मौलिक गीतहरू सुन्ने बानी बसालौँ र यति बेला भने फेरि अर्को गीत यहाँ प्रस्तुत गर्छु। पातलीबाट कलालम सालको आवाज रहेको छ, यति बेला सुनौ यो मिठो त्यसको गीत।

0: अब नेपालमै पहिलो स्मार्ट इभी स्कुटर एथर स्मार्ट कनेक्टेड टेक ड्रिभन र भविष्य तर्फ केन्द्रित
1: टच स्क्रिन ड्याशबोर्ड सहित तपाईँको सवारी अब स्मार्टफोन जस्तो स्मार्ट अहिले नै अनुभव गर्नुहोस् नयाँ जीवन शैली आधुनिक र भविष्यमुखी
0: 3.3 सेकेन्डमै 40 किलोमिटर प्रति घण्टाको स्पिड टप स्पिड 90 किलोमिटर प्रति घण्टा सजिलो छिटो र मजाको यात्रा पिक पर्फर्मेन्स यही हो
1: 8 वर्षको ब्याट्री ग्यारेन्टी ढुक्क रहनुहोस् वर्षौंसम्म
0: साथै नेपालमा आएको छ एथर रिस्ता स्किड कन्ट्रोल फल सेफ जस्तो स्मार्ट फिचर भएको
1: स्मार्ट परिवारको नयाँ सदस्य रिस्तामा 34 लिटरको बुट स्पेस भएको
0: अझ स्टाइलिस अझ आरामदायी अझ भरोसा योग्य
1: एथर इभीको भविष्य स्मार्ट अनि शक्तिशाली
0: राइड स्मार्ट राइड एथर
1: फोन नम्बर 98513 54106

0: हजारमा डिस होम वर्षभरि रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
1: डिस होम, खुसीको कनेक्सन।

0: सम्पर्क गर्नुहोस्
1: ग्लोबल जुनियर मेरो एप।
2: तपाईँको पीडामा मलम लगाउन बढाउनेछौ हाम्रा सहयोगी हातहरू। हामीलाई थाहा छ समाज प्रति हाम्रो जिम्मेवारी। हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल,
3: उपलब्ध विशेषज्ञ सेवाहरू,
4: मुटु फोक्सो पेट तथा कलेजो मृगौला तथा मूत्र रोग सम्बन्धी सम्पूर्ण सर्जिकल सेवाहरू, हार जोर्नी जनरल सर्जरी, नसा तथा स्पाइन सर्जरी, बाथ रोग, न्युरो मेडिसिन, न्युरो सर्जरी, नाक कान तथा घाँटी रोग, आँखा तथा दन्त रोग, जनरल तथा इन्टरभेन्सनल रेडियोलोजी, बाल रोग, प्रसूति तथा स्त्री रोग, नसा तथा मनोरोग, फिजियो थेरापी, छाला तथा यौन रोगको विशेषज्ञ चिकित्सकहरूबाट उपचार सेवा तथा 24 घण्टा आकस्मिक सेवा, फुल्ली अटोमेटेड प्रयोगशाला, रेडियोलोजी, सिटी स्क्यान, आर्थ्रोस्कोपी सर्जरी तथा इमर्जेन्सी डायलिसिस सेवा र नेपाल सरकारले निशुल्क प्रदान गर्ने MCH, डट्स र डट्स प्लस गरिब तथा विपन्न वर्गका लागि विशेष व्यवस्था गरिएको छ। सम्पर्क हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल, चावा हिल, काठमाडौँ। सम्पर्क नम्बर 4573518 र 4573519।

0: रेडियो अन्नपूर्ण नेपाल 94 MHz
1: पूर्वका हात पारेर मध्य पश्चिमका टप्पा भाकासम्म
2: सुदूरका देउडादेखि गण्डकीका सोरठी कौडा र ठाडो भाकासम्म
1: तामाङ सेलो मारुनी र झ्याउरीको मिठास सँगै नेपालका हरेक लोक भाका लोकधुन र लोक संस्कृतिको साझा चौतारी कार्यक्रम सुसेली
3: छोटो विश्रामपछि पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम सुनिरहनु भएको छ सुसेली रेडियो अन्नपूर्ण 94 MHz तपाईँले सुन्दै हुनुहुन्छ हामी सुन्दै सुन्दै जस्तो प्रस्तुत भएका छौँ तपाईँसँग तर अहिले यो चाडपर्व भएको कारणले गर्दाखेरि त्यति धेरै फर्मेट अनुसार चलिरहेका छन् हो अब फेरि दसैँ अहिले ती सकेपछि दसैँ सकेपछि फेरि तिहार आउँछ तिहारसम्म अब सबै यो पर्वका गीतहरू बजाउनु पर्ने

को तिजको अघिल्लो दिनसम्मलाई होइन दरखाने दिनसम्म भनेर खाने आफ्ना दिदीबहिनीहरू चेलीबेटीहरू बोलाएर खाने भएको कारणले गर्दाखेरि पनि अब दुई तिन दिन मात्र बाँकी छ यो त्यो दुई तिन दिनको समयमा एकदमै रमाइलो गर्नुहोला परिवारसँग मिलेर आफ्नो मान्छेहरूसँग मिलेर गाउँमा जानुभयो भने अझै खुसी हुनुहुन्थ्यो आमाहरू त है अहिले आमा बुबा मात्रै हुनुहुन्छ कस्तो विरसिलो छ कि गाउँ पनि दिदीबहिनीहरू जान भनेर पनि बाटो पनि कति धेरै गाह्रो छ मन हुँदा हुँदै पनि जान पाइएको छैन अप्ठ्यारो त अप्ठ्यारो छ तर पनि मिलाएर यसो आफन्तीहरूसँग मनाउँदाखेरि रमाइलै हुन्छ जस्तो पनि लाग्छ र यति बेला पनि कार्यक्रममा फेरि जोड्छु शान्ति श्री परिवारको आवाज रहेको छ यति बेला कार्यक्रममा सुनौ यो मिठो गीत।

बैमानीले भरकाट्यो वैश्य बितारा, यो माया प्रीतिका कुराहरू पनि अलिकति हुनुपर्छ जस्तो लाग्छ होइन। अब बाल्यकालमा बाल गीतहरू रहँदैरह्यो होइन, त्यसपछि अलिकति यौवन अवस्था आइसकेपछि माया प्रीतिका कुराहरू हुनै पर्यो, अलिकति व्यवहारिक भइसकेपछि फेरि यस्तो उस्तो श्रीमानका कुरा, घरका कुरा, समाजका कुरा, यी कुराहरू आउने भयो। वृद्ध अवस्था आइसकेपछि राम राम भजन भन्दै यस्ता यस्ता कुराहरू आउने भयो। यो समय अनुसार गीतहरू प्रस्तुत हुँदै हुँदै गइ पनि रहेको छ, यसले झन् उमेरलाई, कहिले उमेरले, उमेर समूहका गीतहरूले रौनकता थप्ने होइन, सबैलाई स्थित हुने भन्यो। त्यसपछि फेरि अब कहिले पर्वका गीतहरू भन्यो, कहिले मौसमका गीतहरू भन्यो, झमझम पानी पर्दाखेरि त्यस्तै तरिकाको मुसलधारी पानी परेछ, पानी पर्दा तिमीलाई सम्झिने बानी परेछ जस्तो गीतहरू आउँछ। त्यो पानी पर्दा फेरि कसैसँग भेट भएका कुराहरूको यादहरू बढी हुने, दसैँको बेलामा परदेशीहरू आएनन् भनेर उडिरहेको प्लेन हेर्न मन लाग्ने, यी हरेक कुराहरू नेपाली लोकसङ्गीतमा हामी भेट्न सक्छौँ, जुन हामी प्रत्येक दिन आफूले भोग्दै भोग्दै आइरहेका छौँ। यी सम्पूर्ण कुराहरू प्रस्तुत हुँदै आइरहेका छन्, त्यसैले त सुन्दाखेरि पनि आनन्द आउँछ होइन, मलाई नै परिरहेको हो कि मेरै कथाहरू बनिदिएको हो कि जस्तो पनि लाग्छ। र यति बेला भने कार्यक्रममा फेरि अर्को गीत यहाँ ढिला नगरिकन राखिहाल्छु, अञ्जिता विश्वकर्माको आवाज रहेको छ, यति बेला कार्यक्रममा सुनौ यो मिठो गीत।

काइदाका सुन मेरा बुढा नसा लिँदैनन्, एउटा लुवा दुईचोटि लाउन दिँदैनन्, सस्तो तरिकाको मख बनाएको हो कि साँच्ची भनेको हो कि है, कहिले कुनै श्रीमानहरू त श्रीमान श्रीमतीहरू साँच्ची राम्रो हुनुहुन्छ, त्यो कपडा लगाउन मात्रै दिएर होइन, होइन साथ सबैभन्दा ठुलो कुरा हो, साथी दिन नसके पनि उसलाई बोल्ने व्यवहार बानी कस्तो छ, सम्मान कस्तो छ, सबैभन्दा ठुलो कुरा त सम्मान खोजिन्छ, सम्मान भनेर एकदमै आउनुहोस् जानुहोस् भन्ने कुराहरू होइन, बोल्दाखेरि कतिको अरू अगाडि कसरी होचाएर बोलेको छ कि छैन, कतिको राम्रो व्यवहार गरिरहेको छ, त्यो कुरामा एकदमै धेरै म्याटर गर्छ जस्तो लाग्छ है। त्यो भएको कारणले गर्दाखेरि पनि श्रीमान श्रीमती भनेको श्रीमान श्रीमतीको जतिको बलियो नाता केही पनि छैन, लास्टसम्म अन्तिमसम्म साथ दिने भनेको त्यही श्रीमानलाई श्रीमतीले श्रीमतीले श्रीमानलाई हो। तर यो बिचको समय के हुन्छ, के भुमरीहरू आइलाग्छ, त्यसपछि घरको मान्छे राम्रो नलाग्ने, बाहिर बाहिर सम्बन्धहरू धेरै जोड्ने पनि हामी पनि देखेका छौँ, तर यस्तो कुराहरू बिस्तारै छोड्नुपर्छ जस्तो पनि लाग्छ है। अब पनि तपाईँसँगबाट म पनि छोडेर जानुपर्ने बेला भइसक्यो, केही छैन, भोलि आइहाल्छु, रमाइलोसँग तिज मनाउनु होला। कतिजनाले आज पनि दर खाने प्रोग्राम गरिरहनु भएको छ, दर खाँदाखेरि पनि हिन्दी गीत बजाएर नाच्ने काम नगर्नुहोला, र अर्थ नवर्थका तिजका गीतहरू लगाएर उफ्रिने काम पनि नगर्नुहोला, राम्रा गीतहरू सुन्ने बानी बसालौँ, राम्रा गीतहरू सँगै नाच्ने बानी बसालौँ, त्यो भए पनि कलाकारहरूमा पनि एक प्रकारको मनोबल अवश्य पनि बढ्छ, र रिटर्न भन्ने कुरा केही पनि छैन, यति धेरै गाह्रो छ, धेरै पैसा खर्च गरेर गीत बजारमा आयो तर त्यसको चाहिँ नि सुन्ने रिजल्ट रहेको छ, त्यो भएको कारणले गर्दाखेरि हेरिदिने बानी बसालौँ। र तिनजेलसम्म कार्यक्रम सुनिदिनु हुने तपाईँ र प्रविधिमा बसेर एकदमै मिठो साथ दिनुभएको छ रोशनजी, रोशनजीलाई पनि धन्यवाद दिँदै पृष्ठभूमिमा एउटा मिठो गीत छोड्दै म कल्पना रिग्मी पनि छुटिन्छु। नमस्ते, आजको दिन तपाईँको शुभ रहोस्।

0: रेडियो अन्नपूर्ण नेपाल 94 मेगाहर्ज।
1: अहिले दिनको 12 बज्यो, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अन्नपूर्ण नेपाल 94 मेगाहर्ज।

0: रंग बहार रंग बहार
1: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियर
0: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाओ खुशी बढाओ उपहार जित्ने अवसर पाओ
0: बर्जर पेन्स
2: उफ, कस्तो धुवा बसमा पनि यसरी चुरोट पिउँछन्
3: के तपाईलाई थाहा छ तपाईले गर्नुभएको धुम्रपानले तपाईलाई मात्र होइन तपाईको वरिपरि बस्नेलाई पनि नराम्रो असर गर्छ
4: धुम्रपान गर्दै नगरौ स्वस्थ रहौ स्वस्थ रहन दिऊ
5: निर्जीवन बीमा जसको सम्बन्ध छ तपाईको जीवनसँग मुलुकको अग्रणी बीमा कम्पनी शिखर इन्सुरेन्स
6: शिखर इन्सुरेन्स ह्याप्पी इन्सुरेन्स
7: अब नेपालमै पहिलो स्मार्ट इभी स्कुटर एथर स्मार्ट कनेक्टेड टेक ड्रिभन र भविष्य तर्फ केन्द्रित
8: टच स्क्रिन ड्यासबोर्ड सहित तपाईँको सवारी अब स्मार्टफोन जस्तो स्मार्ट अहिले नै अनुभव गर्नुहोस् नयाँ जीवन शैली आधुनिक र भविष्यमुखी
7: 3.3 सेकेन्डमै 40 किलोमिटर प्रति घण्टाको स्पिड टप स्पिड 90 किलोमिटर प्रति घण्टा सजिलो छिटो र मजाको यात्रा पिक पर्फर्मेन्स यही हो
8: 8 वर्षको ब्याट्री ग्यारेन्टी ढुक्क रहनुहोस् वर्षौंसम्म
7: साथै नेपालमा आएको छ एथर रिस्ता स्किड कन्ट्रोल फल सेफ जस्तो स्मार्ट फिचर भएको
8: स्मार्ट परिवारको नयाँ सदस्य रिस्तामा 34 लिटरको बुट स्पेस भएको
7: अझ स्टाइलिस अझ आरामदायी अझ भरोसा योग्य
8: एथर इभीको भविष्य स्मार्ट अनि शक्तिशाली
7: राइड स्मार्ट राइड एथर
8: फोन नम्बर 98513 54106 छ
9: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
10: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने कहीँ 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
11: मेरो नाम इन्दुमाया भण्डारी हो म 12 बस्छु भरतपुर 12 मेरो ढाड दुखेर हल नचल भएको थियो अङ्ग्रेजी दबाई खान भन्दा बरु यो वैदिकको दबाई खान फाइदा होला भनेर म वैदिकमा आएर दबाई खाएपछि एकदम ढाड निको भयो अहिले दुखेको अनुभवै हुँदैन
12: मेरो तोला कान्त सुनाल पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो मलाई आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
13: वैदिक आयुर्वेद सेवा प्रणाली कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ मोबाइल 98512 40 9 34
14: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिस होम एप

0: मनशान्ति आराधना र उपहारका लागि
1: स्वदेशमा बनेको कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: स्वस्थ जीवनको सुरुवात ओम हस्पिटलको साथ। हाम्रो बेसिक हेल्थ चेकअपबाट तपाईँको स्वास्थ्य स्थिति थाहा पाउनुहोस् वा हार्ट चेकअप गरी आफ्नो मुटुलाई सुरक्षित राख्नुहोस्। तपाईँका लागि एडभान्स हेल्थ चेकअप, सिनियर सिटिजन चेकअप र वुमन हेल्थ चेकअप सेवाहरू पनि उपलब्ध छन्। पहिले आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोस्।
3: हाम्रो कम्प्रिहेन्सिभ डायबेटिक हेल्थ चेकअप, एक्जिक्युटिभ हेल्थ चेकअप र स्टुडेन्ट तथा इम्प्लोइमेन्ट हेल्थ चेकअप प्याकेज मार्फत हामी तपाईँको पूर्ण स्वास्थ्य सुनिश्चित गर्छौँ। आजै ओम हस्पिटल वेलनेस सेन्टरमा आएर स्वास्थ्य परीक्षण गरी ढुक्क हुनुहोस्। थप जानकारी तथा बुकिङका लागि ओम वेलनेस क्लिनिकको फोन नम्बर 4576225 वा मोबाइल नम्बर 9802076247 सम्पर्क गर्न सक्नुहुनेछ। ओम हस्पिटल, वी केयर फर यू।

0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्। तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठुलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
2: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
3: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
2: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
3: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
1: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
4: 01 42 35 888 98 012 35 888

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

निर्भिक्का साथ व्यापार व्यवसाय गर्न, आर्थिक जोखिम कम गर्न विश्वास हामीलाई गर्नुहोस्। युनाइटेड अजोर इन्स्योरेन्स, युनाइटेड बाई ट्रस्ट।

0: उफ, कस्तो धुवा! बसमा पनि यसरी चुरोट पिउँछन्?
1: के तपाईलाई थाहा छ, तपाईले गर्नुभएको धुम्रपानले तपाईलाई मात्र होइन तपाईको वरिपरि बस्नेलाई पनि नराम्रो असर गर्छ।
2: धुम्रपान गर्दै नगरौ, स्वस्थ रहौ, स्वस्थ रहन दिऊ।
1: निर्जीवन बीमा, जसको सम्बन्ध छ तपाईको जीवनसँग, मुलुकको अग्रणी बीमा कम्पनी शिखर इन्सुरेन्स।
3: शिखर इन्सुरेन्स, ह्यापी इन्सुरेन्स।
4: तपाईको पीडामा मलम लगाउन बढाउने छौ हाम्रा सहयोगी हातहरू। हामीलाई थाहा छ समाज प्रति हाम्रो जिम्मेवारी। हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल,
1: उपलब्ध विशेषज्ञ सेवाहरू,
5: मुटु, फोक्सो, पेट तथा कलेजो, मृगौला तथा मूत्र रोग सम्बन्धी सम्पूर्ण सर्जिकल सेवाहरू, हार्ड जोर्नी, जनरल सर्जरी, नसा तथा स्पाइन सर्जरी, बाथ रोग, न्युरो मेडिसिन, न्युरो सर्जरी, नाक कान तथा घाँटी रोग, आँखा तथा दन्त रोग, जनरल तथा इन्टरभेन्सनल रेडियोलोजी, बाल रोग, प्रसूति तथा स्त्री रोग, नसा तथा मनोरोग, फिजियोथेरापी, छाला तथा यौन रोगको विशेषज्ञ चिकित्सकहरूबाट उपचार सेवा तथा 24 घण्टा आकस्मिक सेवा, फुल्ली अटोमेटेड प्रयोगशाला, रेडियोलोजी, सिटी स्क्यान, आर्थ्रोस्कोपी सर्जरी तथा इमर्जेन्सी डायलिसिस सेवा र नेपाल सरकारले निःशुल्क प्रदान गर्ने MCH, डट्स र डट्स प्लस, गरिब तथा विपन्न वर्गका लागि विशेष व्यवस्था गरिएको छ। सम्पर्क हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल, चावर हिल, काठमाडौँ। सम्पर्क नम्बर 4573518 र 4573519।
6: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको हुन्छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठुलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील
7: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
8: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
9: मेरो नाम इन्दुमाया भण्डारी हो, म 12 बस्छु, भरतपुर 12। मेरो ढाड दुखेर हलन चल्ल भएको थियो, अङ्ग्रेजी दबाई खान भन्दा बरु यो वैदिकको दबाई खान फाइदा होला भनेर म वैदिकमा आएर दबाई खाएपछि एकदम ढाड निको भयो, अहिले दुखेको अनुभवै हुँदैन।
10: मेरो तोला कान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
7: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक, काठमाडौँ। मोबाइल 98512 40934।

0: सम्पर्क गर्नुहोस्।
1: ग्लोबल जुनियर मेरो एप।
2: अब नेपालमै पहिलो स्मार्ट इभी स्कुटर एथर, स्मार्ट कनेक्टेड, टेक ड्रिभन र भविष्य तर्फ केन्द्रित।
3: टच स्क्रिन ड्याशबोर्ड सहित तपाईँको सवारी अब स्मार्टफोन जस्तो स्मार्ट। अहिले नै अनुभव गर्नुहोस् नयाँ जीवन शैली, आधुनिक र भविष्यमुखी।
2: 3.3 सेकेन्डमै 40 किलोमिटर प्रति घण्टाको स्पिड, टप स्पिड 90 किलोमिटर प्रति घण्टा। सजिलो, छिटो र मजाको यात्रा, पिक पर्फर्मेन्स यही हो।
3: 8 वर्षको ब्याट्री ग्यारेन्टी, ढुक्क रहनुहोस् वर्षौंसम्म।
2: साथै नेपालमा आएको छ एथर हिस्ता, स्किड कन्ट्रोल, फल सेफ जस्तो स्मार्ट फिचर भएको
3: स्मार्ट परिवारको नयाँ सदस्य। रिस्तामा 34 लिटरको बुट स्पेस भएको,
2: अझ स्टाइलिस, अझ आरामदायी, अझ भरोसायोग्य
3: एथर इभीको भविष्य स्मार्ट अनि शक्तिशाली।
2: राइड स्मार्ट, राइड एथर।
3: फोन नम्बर 98513 54106।

0: प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू
2: रेडियो अन्नपूर्ण नेपाल 94 मेगाहर्ज
3: अहिले दिनको 2 बज्यो तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अन्नपूर्ण नेपाल 94 मेगाहर्ज

0: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
2: मेरो नाम इन्दुमाया भण्डारी हो, म 12 बस्छु, भरतपुर 12। मेरो ढाड दुखेर हलन चल्ल भएको थियो, अङ्ग्रेजी दबाई खान भन्दा बरु यो वैदिकको दबाई खाना फाइदा होला भनेर म वैदिकमा आएर दबाई खाएपछि एकदम ढाड निको भयो, अहिले दुखेको अनुभवै हुँदैन।
3: मेरो तोलाकान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले 6 सत्र गरेको, धेरै राम्रो भइसकेको छ।
0: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
4: अब नेपालमै पहिलो स्मार्ट इभी स्कुटर एथर, स्मार्ट कनेक्टेड, टेक ड्रिभन र भविष्यतर्फ केन्द्रित।
5: टच स्क्रिन ड्याशबोर्ड सहित तपाईँको सवारी अब स्मार्टफोन जस्तो स्मार्ट। अहिले नै अनुभव गर्नुहोस् नयाँ जीवन शैली, आधुनिक र भविष्यमुखी।
4: 3.3 सेकेन्डमै 40 किलोमिटर प्रति घण्टाको स्पिड, टप स्पिड 90 किलोमिटर प्रति घण्टा। सजिलो, छिटो र मजाको यात्रा, पिक पर्फर्मेन्स यही हो।
5: 8 वर्षको ब्याट्री ग्यारेन्टी, ढुक्क रहनुहोस् वर्षौंसम्म।
4: साथै नेपालमा आएको छ एथर हिस्ता, स्किड कन्ट्रोल, फल सेफ जस्तो स्मार्ट फिचर भएको
5: स्मार्ट परिवारको नयाँ सदस्य। रिस्तामा 34 लिटरको बुट स्पेस भएको,
4: अझ स्टाइलिस, अझ आरामदायी, अझ भरोसा योग्य
5: एथर इभीको भविष्य स्मार्ट अनि शक्तिशाली।
4: राइड स्मार्ट, राइड एथर।
5: फोन नम्बर 98-5-13-54-10 छ।

0: मन शान्ति आराधना र उपहारका लागि
1: स्वदेशमा बनेको कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: तपाईको पीडामा मलम लगाउन बढाउनेछौ हाम्रा सहयोगी हातहरू। हामीलाई थाहा छ समाज प्रति हाम्रो जिम्मेवारी। हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल,
4: उपलब्ध विशेषज्ञ सेवाहरू,
5: मुटु फोक्सो पेट तथा कलेजो, मृगौला तथा मूत्र रोग सम्बन्धी सम्पूर्ण सर्जिकल सेवाहरू, हार जोर्नी, जनरल सर्जरी, नसा तथा स्पाइन सर्जरी, बाथ रोग, न्युरो मेडिसिन, न्युरो सर्जरी, नाक कान तथा घाँटी रोग, आँखा तथा दन्त रोग, जनरल तथा इन्टरभेन्सनल रेडियोलोजी, बाल रोग, प्रसूति तथा स्त्री रोग, नसा तथा मनोरोग, फिजियोथेरापी, छाला तथा यौन रोगको विशेषज्ञ चिकित्सकहरूबाट उपचार सेवा तथा 24 घण्टा आकस्मिक सेवा, फुल्ली अटोमेटेड प्रयोगशाला, रेडियोलोजी, सिटी स्क्यान, आर्थ्रोस्कोपी सर्जरी तथा इमर्जेन्सी डायलिसिस सेवा र नेपाल सरकारले निशुल्क प्रदान गर्ने MCH, डट्स र डट्स प्लस, गरिब तथा विपन्न वर्गका लागि विशेष व्यवस्था गरिएको छ। सम्पर्क हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल, चावो हिल, काठमाडौँ। सम्पर्क नम्बर 4573518 र 4573519।

0: उफ, कस्तो धुवा! बसमा पनि यसरी चुरोट पिउँछन्?
1: के तपाईलाई थाहा छ, तपाईले गर्नुभएको धुम्रपानले तपाईलाई मात्र होइन तपाईको वरिपरि बस्नेलाई पनि नराम्रो असर गर्छ।
2: धुम्रपान गर्दै नगरौ, स्वस्थ रहौ, स्वस्थ रहन दिऊ।
3: निर्जीवन बीमा, जसको सम्बन्ध छ तपाईको जीवनसँग, मुलुकको अग्रणी बीमा कम्पनी शिखर इन्सुरेन्स।
4: शिखर इन्सुरेन्स, ह्यापी इन्सुरेन्स।
5: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
6: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
7: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
8: मेरो नाम इनुमाया भण्डारी हो, म 12 बस्छु, भरतपुर 12। मेरो ढाड दुखेर हलन चल्ल भएको थियो, अङ्ग्रेजी दबाई खान भन्दा बरु यो वैदिकको दबाई खान फाइदा होला भनेर म वैदिकमा आएर दबाई खाएपछि एकदम ढाड निको भयो, अहिले दुखेको अनुभवै हुँदैन।
9: मेरो तोला जान्दै छैन, पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक, काठमाडौँ। मोबाइल 98512 40 9 34।

0: सम्पर्क गर्नुहोस्
1: ग्लोबल जुनियर मेरो एप।
2: रंग बहार रंग बहार
3: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
2: बर्जर पेंस ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
2: बर्जर पेंस।
4: स्वस्थ जीवनको शुरुआत ओम हस्पिटलको साथ। हाम्रो बेसिक हेल्थ चेकअपबाट तपाईँको स्वास्थ्य स्थिति थाहा पाउनुहोस् वा हार्ट चेकअप गरी आफ्नो मुटुलाई सुरक्षित राख्नुहोस्। तपाईँका लागि एडभान्स हेल्थ चेकअप, सिनियर सिटिजन चेकअप र वुमन हेल्थ चेकअप सेवाहरू पनि उपलब्ध छन्। पहिले आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोस्।
5: हाम्रो कम्प्रिहेन्सिभ डायबेटिक हेल्थ चेकअप, एक्जिक्युटिभ हेल्थ चेकअप र स्टुडेन्ट तथा इम्प्लोइमेन्ट हेल्थ चेकअप प्याकेज मार्फत हामी तपाईँको पूर्ण स्वास्थ्य सुनिश्चित गर्छौँ। आजै ओम हस्पिटल वेलनेस सेन्टरमा आएर स्वास्थ्य परीक्षण गरी ढुक्क हुनुहोस्। थप जानकारी तथा बुकिङका लागि ओम वेलनेस क्लिनिकको फोन नम्बर 4576225 वा मोबाइल नम्बर 9802076447 सम्पर्क गर्न सक्नुहुनेछ। ओम हस्पिटल, वी केयर फर यू।
6: रेडियो अन्नपूर्ण नेपाल 94 मेगाहर्ज।
7: अहिले दिनको 3 बज्यो। तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अन्नपूर्ण नेपाल 94 मेगाहर्ज।

0: रेडियो अन्नपूर्ण नेपाल 94 MHz रेडियो पावर घटना विषय को सशक्त संवाद पावर्ड बाय
1: ठुक्क साथ व्यापार व्यवसाय करना आर्थिक जोखिम कम करना विश्वास हामीलाई गर्नुस् यूनाइटेड अजोर इन्स्योरेन्स यूनाइटेड बाय ट्रस्ट.
2: नमस्कार श्रोता, कार्यक्रम रेडियो भारमा स्वागत छ. म भूपाल लुटेल. तपाईँ यो कार्यक्रम हरेक दिन यसै समयमा रेडियो अन्नपूर्ण नेपाल सहित साथै प्रदेशका दर्जनौ एफएम रेडियो मार्फत हामीलाई एकैसाथ सुन्न सक्नुहुन्छ. बुधबार साँझदेखिको बिहिबार साँझ पुग्दा नपुग्दैको 24 घण्टाको उथलपुथलमा उद्योग मन्त्री गौरी कुमारी यादवले राजीनामा दिनु परेको छ. अघिल्लो दिन उहाँ भन्दै हुनुहुन्थ्यो, उद्योगीको पाता कस्ने, जेल हाल्ने, होइन भने सबै उद्योगहरूको लाइसेन्स खारेज गरिदिने, दुईटा मात्र बाँकी राख्ने 58 वटामा. यो सम्म भनिराखेको एउटा शक्तिशाली पात्र भोलिपल्ट रुँदै राजीनामा दिन बाध्य हुनुभएको छ. र उहाँलाई राजीनामा दिलाउने ती शक्तिशाली पात्रहरूको हुन् त्यसको खोजी नीति आजको कार्यक्रममा हुने प्रयत्न रहनेछ. किनकि ग्यासको चरम हाहाकारको विषय यो बेला आइरहेको छ र यो ग्यासको व्यवस्थापन मिलाउने कोसिस गर्दा गर्दै उहाँलाई राजीनामा दिन बाध्य पारिएको छ. यो पाटो आजको कार्यक्रमको केन्द्रमा रहनेछ. हामीसँग दिवान चन्द हुनुहुन्छ. दिवान चन्द एलपी ग्यास उद्योग संघ नेपालको अध्यक्ष हुनुहुन्छ. उहाँसँग हामी संवाद गर्दैछौ. दिवान चन्दज्यू, म तपाईँलाई कार्यक्रम रेडियो पारमा स्वागत गर्छु.
3: धन्यवाद.
2: अन्तत उद्योगीको पाता कस्छु भन्ने उद्योग मन्त्रीलाई तपाईँहरूले हटाइछाड्नुभयो, राजीनामा दिलाउनुभयो र रुँदै मन्त्रालयबाट निस्किनुपर्ने बाध्यता पुर्याउनु भयो. है, कति शक्तिशाली तपाईँहरू?
3: होइन, शक्तिशाली होइन, उहाँहरूको के आन्तरिकहरू पनि होला. हिजो उहाँले संसदीय समितिमा बोल्नुभएको कुरा त ग्यास जोडियो होला, हामीलाई बोलाएको पनि होइन त्यो संसदीय समितिमा, हामी पनि थिएनौँ, अरू कारणले बोलाएला, अरू कारणले पनि हुनसक्छ. तर उहाँहरूले एउटा कुरा, हाम्रो चाहिँ दुर्लाग्दो कुरा के हो भने देशको मन्त्री जस्तो पदमा भइसकेपछि कम्तीमा भाषा चाहिँ सभ्य प्रयोग गर्नुपर्छ भन्ने लागेको हो. होइन, अब उहाँले चाहिँ खै किन त्यसरी जन्मिनुभयो? अस्ति पनि सोमबारको दिन हामीहरूलाई चाहिँ तिमीहरूलाई थुनेपछि मात्रै चाहिँ ग्यास आउँछ भनेर भन्नु थाल्नुभयो. अब त्यसरी कन्सल्टेसनमा गएर कसरी होला र ग्यास ल्याउने? हामी आज जति पनि ग्यास आएको छ हामीले ल्याएर आएको छ, नआएको छ भने पनि हामीले नल्याएर आएको छ नि. त्यस कारणले त्यो उहाँले बुझ्नु पर्थ्यो.
2: उहाँले चोट पुर्याउनु भयो, आफै रुँदै निस्किनु भयो. हेर्नुहोस् त, एउटा महिला मन्त्री मधेसको छोरी, ल
3: हेर्नुहोस्
2: नेपाल नेपाल भन्ने देश, जो अघिल्लो दिन आफू पाता कसिदिन्छु उहाँहरूलाई जेलमा हाले पछाडि मात्रै ग्यास निस्किन्छ भन्ने आदि इत्यादि गर्ने, भोलिपल्ट उहाँ आफै राजीनामा दिएर झोली कुम्टो बोकेर हिँड्नु पर्ने परिस्थिति भनेपछि त यो देश कसले चलाइरहेछ? प्रश्न यो छ.
3: होइन, यो देश त अब बालेन सरकारले चलाउनु भएको छ नि.
2: बालेन सरकारले चलाएको देखिएन. बालेन सरकारले उद्योग मन्त्री हटाउन चाहनु भएको थियो र उहाँ त 5,000-7,000 तिरेपछि निस्किने ग्यासलाई 2,265 तिर्दैखेरि पाउनु पर्ने अवस्था बनाउनका लागि लाग्नु भएको थियो. यो सत्य हो?
3: होइन, यो लागेर मात्रै हुँदैन नि, मुखले भनेर हुँदैन नि, कर्म पनि हुनु पर्यो नि. त्यस्तो के फेसिलिटेट गर्नु पर्यो उहाँले चाहिँ यो ग्यास चाहिँ सहज तरिकाले ल्याउँ, यसको मूल्य नबढाउँ भन्ने कुरा चाहिँ सरकारको तर्फबाट मन्त्री भएर उहाँले के काम गर्नुभएको थियो र? त्यस्तो त हामीले कहीँ देखेन. जस्तै हिजै पनि हाम्रो प्रधानमन्त्री कार्यालय के प्रधानमन्त्रीको सचिवालयले जुन फेसिलिटेट गरिदिनु भयो हामीलाई, यो चाहिँ बाटो घाटो ट्राफिकको त्यहाँ सहजीकरण गरिदिनु भयो, त्यो त उहाँले कहिले बोलाएर सोध्नु भएन नि. तपाईँलाई मैले के सहज गर्नुपर्छ र ग्यास कसरी सरल तरिकाले आउँछ र कसरी चाहिँ यसको मूल्य नियन्त्रण गर्न सकिन्छ भनेर एक दिन पनि सल्लाह गर्नु भएन नि. जुन दिन बोलाउनु भयो, हप्काएर बोलाउनु भयो, तपाईँलाई थुन्छु, जे म पनि थुन्छु, हामीले भने ट्रक व्यवसाय मान्दा छैनन् के गर्ने होला भन्दाखेरि त्यसैले ट्रक व्यवसायलाई थुन्नु पर्यो. त्यसपछि के तर्क गर्नु, के वितर्क गर्नु? उहाँले ट्रक व्यवसायलाई पनि थुन्नु पर्यो भन्नुभयो. हामी बाहिर मात्रै नहुने
2: अनि उपाय थियो होला नि तपाईँहरूलाई अहिले लागेको आक्षेप सुन्नु भएको छ. यो विपत्तिमा पनि पैसा गुम्ल्याएर बसे उद्योगीले भनेर त्यो थाहा पाउनु भएको छ? विपत्तिमा तपाईँहरू पैसा गुम्ल्याउन लाग्नुभयो, थुन्नु चाहिँ आखिर पर्थ्यो तपाईँहरूलाई, न कि तपाईँहरूले त सरकारले विकल्प दिनु पर्थ्यो होला. गाडी पुलिसका थिए, आर्मीका थिए, बिपिओका थिए, त्यो ट्रक देऊ, निशुल्कै लिएर आऊ, ढुवानीका नाममा ग्यासको मूल्य यो बेला नबढाऊ, अर्कोतिर अबगाल आइलाग्थ्यो, सामाजिक उत्तरदायित्व बापतको कष्ट हामी बोक्थ्यौँ, यो पनि त तपाईँहरूले भन्न सक्नुहुन्थ्यो. विगतमा त कमाएको हो, यो बेला विपत्तिमा सहयोग गर्नु पर्दैन थियो दिवान चन्दजी? तपाईँहरू जस्तो मनगारी मान्छेहरूले दिवान चन्दजी,
3: होइन तपाईँले कुरा नबुझेर हो, हामीले माननीय मन्त्री उहाँसँग गौरी कुमारी मन्त्रीज्यू र अहिलेको सचिवजीसँग सँगै बसेर म पूर्व अध्यक्ष गोकुल भण्डारी र पूर्व अध्यक्ष शिव प्रसाद घिमिरे तिनैजना गएर के भनेका हौँ भने चितवनमा हामी चाहिँ दिनको 50-60,000 सिलिन्डर उपलब्ध गराउँछौँ तपाईँलाई, त्यहाँबाट चाहिँ यहाँ काठमाडौँसम्म ल्याउने व्यवस्था मिलाइदिनु पर्यो, चितवनको प्राइसमा हामी दिन्छौँ भनेर चाहिँ उहाँसँग कुरा गर्दाखेरि उहाँहरूले चाहिँ हामीसित आफ्नो साधन छैन, सुरक्षाको सित हामी कुरा गरौँला, भएछ भने भन्नुहोला, नभए तपाईँले नै ल्याउने हो, आफै व्यवस्था गर्नुहोस् भन्नुभयो। हामीले यो अनुरोध गरेको ल्याउने
2: तपाईँ अहिले दुधको साक्षी बिराल जस्तो बन्न मिल्छ देवान जनजी, म तपाईँलाई आक्षेप लागेको होइन, तर मसँग तथ्य र सूचना यो छ, तपाईँहरू समानान्तर रूपमा प्रधानमन्त्री कार्यालयमा समानान्तर रूपमा सम्पर्कमा हुनुहुन्थ्यो, समानान्तर रूपमा उहाँलाई हटाउनका लागि तपाईँहरू प्रधानमन्त्री कार्यालयमा हुनुहुन्थ्यो, समानान्तर
3: हटाउनका लागि होइन कि उहाँको सल्लाहकारले तपाईँलाई के अप्ठ्यारो छ त्यसको लिखित रूपमा ल्याउनुहोस् भन्नुभएको थियो, हामी लिखित रूपमा बुझाउनु त्यहाँ गएको हौँ, हिजो हामीले कुराकानी गरेको त्यसै सिलसिलामा हामीले भनेको पनि हो। उहाँहरूले चाहिँ हामीसित यस्तो अभिव्यक्ति गर्नुभयो कि हामीलाई चित्त बुझेको छैन, हामीलाई दुःख लागेको छ, यसको बारेमा हाम्रो उद्योगीहरू चाहिँ अहिले असन्तुष्ट छन्, आन्दोलित छन्, यसलाई चाहिँ कसरी साम्य पार्ने हो भनेर हामीले यो कुरा राखेकै हो।
2: उहाँलाई हटाउन चाहनुहुन्छ, हट्नुभयो आखिर, कस्तो छ हेर्नुहोस् न, नियति कस्तो छ यो देशमा भन्दा, दीपक शाहले राजीनामा दिएर गौरी यादव इन्टी हुनुभयो, मन्त्रालय साटियो, नियति दीपक शाहकै भयो, उहाँको पनि आखिर नियति एउटै भयो, शक्तिशाली सरकारको मन्त्रीहरूलाई जब टेरिन्न, त्यो मन्त्रालय मार्फत हुने विभागीय मन्त्रालयबाट हुने कामहरू क्रस गरेर जब प्रधानमन्त्री कार्यालयतिर पुग्छ त्यस पछाडि के अपेक्षा गर्ने दिवान चन्द्र, तपाईँ अध्यक्षलाई बाइपास गरेर मन्त्रालयमा तपाईँको कोषाध्यक्ष उपाध्यक्षहरू बीच डिलिङ भएर कुनै निर्णय भयो भने तपाईँको मन मान्छ?
3: हेर्नुहोस् त, एउटा कुरा पहिले के बुझ्नुहोस् भने ममा एफिसियन्सी छ भनेपछि माग्नु पनि, मान्छेमा जुन पद ग्रहण गरेको छ त्यसको इफिसियन्सी पनि हुनु पर्यो नि त,
2: हजुर,
3: इफिसियन्सी हुनु पर्यो, शब्द चयन हुनु पर्यो, बोल्ने कुरा हुनु पर्यो, आइडिया हुनु पर्यो, आइडियोलोजी हुनु पर्यो, यो पावर र बुद्धि एकै ठाउँमा हुनु पर्यो नि, पावर मात्र भएर पनि भएन नि, पावर र बुद्धि भएको मान्छे चाहिँ त्यहाँ पुग्यो भने अनि त्यसले गाइडेन्स दिन्छ, त्यसले अभिभावकीय भूमिका निर्वाह गर्छ, गर्नु पनि पर्छ। हाम्रो लागि त त्यहाँनिर उद्योग मन्त्रालय भनेको त अभिभावक हो, मन्त्री भनेको त हाम्रो गार्जियन हो, सचिव भनेको हाम्रो गार्जियन हो, त्यसले गार्जियनको भूमिका निभाउने कि हामीले त्यसलाई छुन्छु भन्नुबाट सुरु गर्ने, तपाईँको घरमा चाहिँ कुनै बच्चाहरूले तपाईँकोले के गर्यो भने तपाईँले थुनेर पिटेर गर्नुहुन्छ कि सम्झाउनुहुन्छ, गल्ती भएको भए सम्झाउने हो नि, आएर तपाईँ थुनेर ठिक पार्छ भन्ने उहाँको मानसिकता धेरै अस्तिदेखि नै थियो, किनभने उहाँलाई चाहिँ हामीले ट्रक व्यवसायहरू मान्या छैनन् काठमाडौँ ड्रइङ गर्नलाई, हामीलाई यो पनि गाह्रो भइरहेको छ भन्दाखेरि त्यसो भए थुन दिनुपर्छ, त्यस्तो कहाँ हुन्छ र भन्नुभयो, सँगै सचिवज्यू पनि भइसक्नु भएको थियो, उहाँको अभिव्यक्ति त्यो हो नि, यो म पनि थुनिदिने अनि चाहिँ गेस्टको पनि बाँड्नका लागि आर्मी लगाउँछु भन्नु पर्यो, आर्मी कसरी सञ्चालन हुन्छ भन्ने सामान्य ज्ञान नभएको मान्छे आर्मी लगाउँछु भन्ने हो, आर्मी चाहिँ कुनै पुलिस मन्त्रालयले कसैलाई चाहिँ आर्मीलाई प्रचालन गर्ने त प्रचालन हुन्छ र भने हामीले त्यो नबुझ्या हो, तपाईँ हामीले संस्था नबुझेको हो, देश नबुझेको हो, हाम्रो संविधान नबुझ्या हो र भने ऊ कुनै आर्मीलाई प्रचालन गर्न सक्छ, कस्तो परिस्थितिमा गर्न सक्छ भन्ने कुरा त हामीले बुझेकै मान्छे हो नि, त्यस कारणले उहाँमा त्यो दम्बो थियो, सायद त्यही दम्बोले लग्यो कि भन्ने मलाई मात्र लाग्यो, कारण अरू पनि हुन्छ, ग्यासको कारण त सामान्य हो होइन होला,
2: तर कारण यस्तो छ, उहाँलाई त त्यही बेला प्रधानमन्त्रीले पक्राउ गर्न चाहेको कुरा आएको थियो, यो बेला तपाईँहरूले भेटेर प्रधानमन्त्री कार्यालयमा कुरा लगाइसके पछाडि आज उहाँ यो कदम चाल्न बाध्य हुनुहुन्छ, न कि हिजो उहाँ तपाईँहरूलाई थुन्न सक्ने ल्यागत राख्ने मान्छे आज रुँदै राजीनामा दिएर हिँड्नु पर्ने अवस्था आयो नि त,
3: त्यो खै
2: सत्य छ, हेर्नुहोस् यो तथ्य हो नि,
3: त्यो उहाँको प्रधानमन्त्री कार्यालयमा त हिजो हामीले आजदेखि या भोलिदेखि अझ ग्यासको चाहिँ हामी कसरी बढाउने भन्ने बारेमा हाम्रो पूर्व अध्यक्षज्यूहरू भर्खरै
2: तपाईँहरू त्यो गर्नु भने चाबी बुझाउँछु भन्नुभयो अध्यक्षज्यू, हामी त चाबी बुझाइदिन्छौँ, चाहिँदैन दुईटा भए पुग्छ भन्नुभएको छ, हामी त चाबी बुझाइदिने हो, किन लगानी गर्नु भने
3: हामीले प्रधानमन्त्री कार्यालयमा त्यो भनेको छैनौँ, प्रधानमन्त्री कार्यालयमा त्यो भनेको छैनौँ, तर मन्त्रीज्यूलाई चाहिँ भनेकै हो, तपाईँहरू अब हामी आफै बस चलाउँछौँ, आफै सञ्चालन गर्छौँ भने किन अरू खोल्नुहुन्छ, यहाँ हाम्रो चाबी चाहिँ यसैबाट गर्नुहोस् भनेकै हो,
2: अब ग्यास सहज भयो,
3: अब ग्यास भन्दाखेरि हुँदै जाला नि, यो एकैदिनमा आएको समस्या पनि होइन, एकैदिनमा समाधान हुने पनि होइन, यो ग्रेजुअली चाहिँ यो समाधान हुँदै जाने हो र यो समस्या चाहिँ मिनिमाइज हुँदै जाने हो, यो समस्या एक दिनको होइन नि, कति महिनादेखिको जबलेको समस्या एक दिनमा हुन्छ र भने
2: यो सुन्दा मान्छेलाई कस्तो इडियट क्वेसन गरेको भन्लान् मलाई, तपाईँहरूको पेटको एक्सरे गर्नुपर्ने, तपाईँहरूका उद्योगभित्र पनि सुरुङ खन्या छ भने त्यहाँ खोज्नुपर्ने, किनकि ग्यास त निलियो कि उडो भइसक्यो के, मन्त्री जो अहिले राजीनामा दिइसक्नुभयो उहाँ के भन्दै हुनुहुन्थ्यो, गाडीबाट आइरहेछ 80-82 हजार सिलिन्डर भरिएर बजारमा 18-20 हजार पुग्यो, बाँकी लुका आयो उनीहरूले, उहाँ त्यो भन्दै हुनुहुन्छ, उहाँ त्यो मात्र भनिरहनु भएको थिएन, 7 हजार तिर्दा पाइन्छ, 5 हजार तिर्दा पाइन्छ, तोकिएको मूल्य तिर्दा पाइएन भन्नुको अर्थ त सिधा सिधी कुरो तपाईँहरूसँग जोडिएको थियो,
3: होइन त्यो 7 हजार तिर्दाखेरि 5 हजार तिर्दा पाइन्छ भने तिनीहरूलाई कारवाही गरे भइहाल्यो नि, कारवाही निकाय गर्ने निकाय त उहाँहरू हो नि, त्यो गरे भइहाल्यो नि, ग्यास कहाँ गयो भन्नका लागि हामीले ल्याएको ग्यास कता कता गएको छ, कुन कुन जिल्ला मार्फत दिएको छ भन्ने कुरा हामीले दिनदिनै आयल निगममा, मैले तपाईँलाई पुनः भने कि हामी आयल निगममा डाटा दिन्छौँ, त्यो डाटा चाहिने कसकस कहाँ गयो भनेर त्यसको टेलिफोन नम्बर ठेगाना सबै हुन्छ, उहाँले त्यहाँ मोनिटरिङ गरी भइहाल्यो नि त्यो डाटाको आधारमा। गर्ने सबै चिज हामीले त्यहाँ टेबलमा टक्राइदिनु पर्ने भन्ने त कहाँबाट हुन्छ, अहिले पनि त गर्नु पर्यो नि, मैले भन्नु बुझेको त्यही हो, आफ्नो
2: अनि बजारमा ग्यास पुर्याउने ठेक्का लाइसेन्स तपाईँहरू लिने अनि टक्राइदिनु पर्ने भन्ने उल्टो निउ खोज्ने कुरो मिल्छ?
3: होइन पुर्याउने हाम्रो त्यो पुर्याएको ठिक छ कि छैन भनेर चाहिँ नि अब अनुगमन त उहाँहरूले गर्नु पर्यो नि, त्यो अनुगमन पनि हामीले गरिदिनु पर्ने।
2: लाइसेन्स लिएर होल्ड गरेपछि तपाईँहरूले बजारमा ग्यास नपुगेको जिम्मा लिनु पर्दैन? कसले
3: बजारमा सबै ग्यास हो निर्णय गर्ने बेला उल्टो उल्टो निर्णय गर्ने ढिला निर्णय गर्ने, यो ग्यासको यसको जडमा जानुहोस् न, ग्यास किन सर्टेज भएको?
2: पहिले तपाईँले आधा सिलिन्डर माग्नुभयो, आधा सिलिन्डर दियो, आधा आधा भएको समस्या थिएन, त्यसपछि तपाईँले मैसँगको एउटा अन्तर्वार्तामा यो आधा गर्दा नि कस्ट उस्तै लागेको छ, हामीलाई त अझ बढेको छ, फुले गरौँ यो समस्या छैन भन्नु, सरकारले फुल गर्यो, फुल गरेपछि झन् दुई महिनादेखि समस्या भयो, बिचको चार पाँच दिन मात्रै होइन कि जस्तो भएको थियो, फेरि उस्तै भएको छ हेर्नुहोस्। अनि कारक तपाईँहरू हो कि सरकार हो?
3: कारक त तपाईँको सबै हो, सरकारले सरकारका अनुरोधमा हामीले पनि सात पोइन्ट एक गरेका हौ, हाम्रो पनि अनुरोध हो, त्यो पन्ध्र दिनको लागि भन्ने थियो, पन्ध्र दिनलाई चाहिँ चार महिना भयो भने चाहिँ यसको रिजल्ट यो हुन्छ भनेर पनि हामीले माननीय मन्त्रीज्यू अनि सचिवज्यू नेपाल आयल निगमलाई लिखित रूपमा मौखिक रूपमा सम्झाएको बुझाएको देखाएको, यो रिजल्ट यो सिचुएसन आउँछ भन्ने हामीलाई थाहा थियो, तर अहिले अस्ति चाहिँ अलि नर्मलाइज भइसकेको थियो, सिलगढीको पहिरोले गर्दाखेरि चाहिँ फेरि अझ बल्झेको, देशको अरू ठाउँमा चाहिँ अझै पनि सर्टेज त छ तर यहाँ काठमाडौँको जस्तो हाहाकार छैन, तर यो नर्मलाइज हुन अझ समय लाग्छ, ग्यास ल्याएपछि मात्र यसको समाधान हुन्छ, अहिले हेटौँडा र चितवनबाट चाहिँ ट्रकमा बोकेर ल्याउँदैमा जम्मै समाधान हुँदैन, बुलेटहरू जबसम्म काठमाडौँमै सिधै बुलेटहरू भित्रिँदैनन् तबसम्म चाहिँ समाधान हुँदैन, यो टेम्पोररी सोल्युसन हो, तर ग्यास चाहिँ दिन प्रतिदिन ग्यास आउने मात्रा बढ्दै गइरहेको छ, आउँदैछ।
2: अब इन्जिनियर दीपक कुमार शाह उद्योग मन्त्री बन्नुहुने भएछ, जे होस् फेरि अब सुनसरी चार खोजियो, यो बिचमा हल्ला चर्चा गणेश पराजुलीको मिडिया ट्रायल भएको थियो, दीपक कुमार शाहजी फेरि अब उद्योग मन्त्री हुन लाग्दै हुनुहुँदो रहेछ, उहाँ सुनसरीबाट चारबाट जितेको इन्जिनियर दीपक शाह चाहिँ, अब मान्नुहोस् एक्साइजेट जोसुकै आओस् जो आए पनि फेरि अब ग्यासको समस्या चाहिँ समाधान हुन्छ, के अपेक्षा तपाईँहरूको? विभागीय मन्त्री हो उहाँ, अब विभागीय मन्त्रीबाट तपाईँको अपेक्षा के छ यो सुनाउनु?
3: उहाँले चाहिँ हामीलाई कहीँ अप्ठ्यारो पर्यो भने त्यसको सहजीकरण गरिदिनुपर्छ, ग्यास ल्याउने भने हामीले नै हो, र भारतमा टोटल नेपाल राज्यभरिको ग्यासको सल्युसन भनेको ग्यास आयात गरेर मात्रै हो, ग्यास बढी आयात गरेर, आयात त भइरहेछ बढी पनि अलिअलि भइरहेछ, यतिले मात्र पुग्दैन, जति बढी एकैचोटि आयो त्यति चाँडो सल्भ हुन्छ, थोर थोरै मात्रै बढी आयो भने अलि लामो समयपछि सल्भ हुन्छ, त्यस कारणले उहाँले आफ्नो डिप्लोमेटिक च्यानलबाट परराष्ट्र मन्त्रालय थ्रुबाट या राजदूतलाई बोलाएर भनेको हुन्छ कि रिक्वेस्ट गरेको भए पनि इन्डियन ओइल कर्पोरेसनबाट बढीभन्दा बढी चाहिँ ग्यास दिलाउने व्यवस्था गर्ने, र त्यो दिलाउने व्यवस्था गरिसकेपछि ल्याउने व्यवस्था चाहिँ हामीले मिलाउने हो त्यसपछि, त्यस कारण बढीभन्दा बढी ग्यास ल्याउनका लागि त्यो पहल गर्नुपर्छ, मेट्रो लेभलमा जानुपर्छ, माइक्रो लेभलमा बस्नु हुँदैन मन्त्रीज्यूहरूले
2: भनेको, ग्यास नै कम आइरहेछ तपाईँको कुरा
3: होइन, ग्यास जति खपत हुन्थ्यो पहिला त्यति आइरहेछ, 10-15% अझ थप आइरहेछ, त्यतिले मात्रै पुगेन, खपत त तपाईँको 50,000 मेट्रिक टन मात्रले पुग्थ्यो, अहिले 60,000 आयो, जुन खाली भयो जो बिचमा चाहिँ आधा सिलिन्डर गर्दाखेरि चाहिँ जुन सिलिन्डरहरू खाली भएर अहिले भरिन आए, ती सबै सिलिन्डरहरू नभरिन्थे सबैको ग्यासको फ्याक्ट्रीमा भएका बुलेटहरू भरियो भने मात्रै हामी सामान्य अवस्था मान्नु पऱ्यो नि त, ग्यास जति आउँथ्यो पहिला त्यति त आइरहेछ, त्यसमा चाहिँ नि नेपाल आयल निगमले
2: अनि यो बिचमा के मान्छे बढे देशमा के भएको हो त, मैले बुझिनँ, बुझाउनु त, मान्छे बढे त त्यसो भए ग्यास आउनु पर्ने जति आइरहेको छ अथवा बढी आयो तपाईँ भन्दै हुन्छ,
3: मान्छेसित भएका सिलिन्डरहरू बढी खाली भए, ती जम्मै सिलिन्डरहरू एकैचोटि खपत हुने घरमा एकै सिलिन्डर हो, तर त्यहाँ चारवटा सिलिन्डर खाली भए बिचमा आधा सिलिन्डरले गर्दाखेरि ती खाली भएका चारैवटा सिलिन्डर भरिन आए बजारमा, त्यस कारणले खपत हुन त एउटा मात्र त्यो त खपत भइरहेछ, त्यो तिन त सिलिन्डर चाहिँ नभरिन्जेलसम्म चाहिँ यो अलिअलि यो अभाव रहेछ, यो ह्युमन नेचर हो, मानवीय स्वभाव हो, आफूलाई चाहिँ सेक्युर हुनका लागि भएका सिलिन्डरहरू भरेर स्टकमा राख्न खोजिरहेछन्, त्यही हो अहिले
2: घरमा छापा हार्ने हो भने प्रत्येक घरमा दुई तिनवटा एक्स्ट्रा सिलिन्डर छ, अहिले
3: भेटिन्छ होला, ओभर
2: स्टोकिङ भयो तपाईँको कुरा
3: अनि
2: यो ओभर स्टोकिङ थालेको नि दुई महिना भयो नि त अध्यक्षज्यू मैले बुझिरहेको छ नि कि दुई महिना नै मान्छेले ओभर स्टोकिङ गरेर सकेन भन्नुहोस्
3: त दुई महिना भने त्यति ओभर स्टोकिङ आउनलाई ग्यास कति बढी आयो त त्यति ग्यासले पुग्छ ओभर स्टोकिङलाई
2: चालिसदेखि पैँतालिस मेट्रिक टन आइरहेको थियो त्यो साठीदेखि सत्तरीसम्म पुग्दा पनि भएन
3: कुरा सुन्नु न तपाईँ यो चालिस पचास जति चाहिँ हाराहारमा खपत हो नेपालमा पचास हजार मेट्रिक टन प्रति महिना जुन महिनामा तिस हजार मात्र आएको छन् दुई तिन महिनामा तिस मान्छेले कम खाएको त होइन रेस्टुरेन्ट बन्द भएको त होइन पचास हजार मेट्रिक टन बन्द हुने बेला तिस हजार मेट्रिक टन मात्र आउने बेला त त्यो बिस हजार त सर्टेज भयो नि त्यो त मान्छेले आफ्नो स्टकबाट चलाए नि त्यो स्टकबाट चलाएको हुनाले त्यो अब त्यो स्टकलाई फुलफिल गर्नु खोज्छ त्यही गरेर आएको अहिले
2: यो भनिदिनुहोस् त अब कति महिना लाग्छ त त्यसो भए ती स्टक भरिन तपाईँहरूको क्यालकुलेसन यदि यो सही हो भने
3: होइन मेरो क्यालकुलेसन चाहिँ त्यो इन्डिपेन्डेन्स अपन द इम्पोर्ट के ग्यासको इम्पोर्टमा इम्पोर्ट चाहिँ नि कुन रेसियोमा हुन्छ यही रेसियोमा भयो भने अझै दुई महिना लाग्छ दुईदेखि तिन महिना
2: भनेको त ग्यास त बेचेरै नसक्नुहुने भयो है तपाईँहरूले एउटा फ्लोको हिसाबले व्यापारको फ्लोको हिसाबले चाहिँ तपाईँहरूको कति महिनामा हुने व्यापार अहिले भइरहेको छ त ठिक नसक्नु भयो
3: हो अहिले बल्ल कुरा गर्नु हाम्रो व्यापार वान फोर्थ पनि भएको थिएन चार महिनामा
2: ए
3: जो वान फोर्थ भएको थिएन ठ्याक्क त्यो रिकभर भइरहेछ
2: अहिले
3: अहिले
2: यो बिचको रिकभर भयो
3: यो बिचको रिकभर हुन्छ यो जम्मै हुने बेला अझै अहिले भइसकेको छैन तपाईँको जुन दिन ग्यास नर्मल आउँछ जुन चाहिँ हामीले ग्यास कम बेचेका थियौँ नि क्वान्टिटीमा
2: हजुर
3: त्यो क्वान्टिटी चाहिँ नि फुलफिल नहुन्जेलसम्म यो समस्या रहिरहन्छ तर समस्या मिनिमाइज हुँदै जान्छ मैले अघि नै भन्छु कि
2: भनेपछि अब आउने मन्त्रीले तपाईँको अघि हामी त्यहाँ कुरा गरिरहेका थियौँ भारतबाट ग्यास इम्पोर्ट हुने मात्रा परिमाण बढाऊ परिणाम परिमाण
3: त्यही हो जति बढी बढायो त्यति चाँडो सल्भ हुन्छ
2: यो सल्भ हुने हाम्रो क्षमता चाहिँ जति पनि ल्याएर स्टक गर्ने छ तपाईँहरूसँग 58 वटा उद्योगमा
3: जति पनि ल्याएर होइन हामीसित चाहिँ नि करिब करिब 11,000 मेट्रिक टनसम्म स्टोरेज गर्ने क्षमता छ तर बजारमा चाहिँ भएका सिलिन्डरहरू पनि त स्टक हो नि
2: बजारमा भएको सिलिन्डर भनेको तपाईँको 1,00,000
3: सिलिन्डर लाग्छ 1,75,00,000
2: 1,75,00,000 हाम्रा सिलिन्डर छन् अहिले त 1,75,00,000 तपाईँले भन्दै हुनुहुन्छ 1,00,00,000 हाराहारी मात्रै भरिएका छन् होइन त
3: हजुर
2: 75,00,000 सिलिन्डर भरिन बाँकी छ
3: हजुर
2: देशव्यापी यो फेरि देशव्यापी आँकडा हो त्यसको 50% त काठमाडौँ कन्जम्सन होला होइन
3: 40%
2: छ ल 1,00,00,000 40% भने यहाँ 40,00,000 जति सिलिन्डर भरिन बाँकी छ त्यो भयो भने यो हाकारको अवस्था चरममा भएपछि काठमाडौँ मात्रै हो कि देशव्यापी हो
3: यो देशव्यापी हो तर काठमाडौँको जति छैन अरू ठाउँ
2: अब म अघि देख्दै थिएँ सडकमा दाउरा बालेर भात पकाउँदै गरेको दृश्य तिनीहरूले अध्यक्ष देवान चन्दलाई फोन गरेर सिलिन्डर पाउने कि पूर्व अध्यक्ष गोकुललाई गरेर पाउने कि अथवा अर्को शिव घिमरेलाई गरेर पाउने कि आयल निगमको इडीलाई गर्ने कि प्रधानमन्त्रीलाई गर्ने कि उद्योग मन्त्रीलाई कसलाई गर्ने
3: आयल निगममा क्युआरटी छ क्विक रेस्पोन्स टिम भन्ने त्यसलाई गरेर चाहिँ उहाँले व्यवस्था गर्नु
2: उहाँले सिलिन्डर दिनुहुन्छ
3: उहाँले चाहिँ कहाँ हो सिलिन्डरको कुन उद्योगमा कहाँ छ कति छ कुन ठाउँमा छ भनेर सम्पर्क गराएर उहाँहरूको कनेक्सन गराए
2: यो कतिन्जेल छ अध्यक्षज्यू अन्तिममा भन्नुहोस् त मलाई समय कतिन्जेल
3: यो कतिन्जेल जबसम्म ग्यास आउँदैन
2: ग्यास त आइरहेको छ आएको छैन नभन्नु ग्यास त आइरहेको छ तर कतिन्जेल चल्छ
3: यो त तपाईँले ग्यास आइरहेको छ त कस्तो कुरो गर्दै हुनुहुन्छ भने भूमि सर्जनको एउटा थियो सरकारले चाहिँ उसको दिनको चाहिँ 5,00,000 रुपियाँ खर्च हुने सरकारले चाहिँ उसलाई चाहिँ हामीले त सहयोग गरेकै छैन भनेर दिनको 5,000 गर्थ्यो अरे के कविता लेखेको थियो त्यसमा त्यस्तै हो आइरहेछ भन्नुहुन्छ आइरहेछ सबैका सिलिन्डर भरिन गरेर आइरहेछ भन्ने कुरा गर्नुहोस् न जुन दिन त्यो सबैका सिलिन्डर भरिने गरेर ग्यास आउँछ त्यो दिन हो आएको भनेको त अहिले त त्यहाँनिर तपाईँको यसो टाइटोनमा हो
2: होइन आयल निगमले इन्डियाबाट यति परिमाणमा सिलिन्डर आएको छ ग्यास आएको छ भनेर डाटा दिन्छ नि त त्यसलाई के भन्ने त त्यो
3: डाटाले पुगेन त्यसैले मात्रै पुगेन त्यसको दुई गुण बढाउनु पर्यो किनभने जुन पुरानो
2: अगस्तको डाटा कति हो अगस्तको डाटा
3: अगस्तमा तपाईँको 60,000 मेट्रिक टन आयो
2: 45,000 मेट्रिक टन 40-45 हाम्रो रेगुलर खपत थियो
3: 45
2: होइन 50 25 मात्रै त खपत भयो आधी आधी सिलिन्डर गर्दा त विगतमा
3: पहिले पो खपत भयो त्यो जो खपत भएन अब अहिले आएर त्यो भरिनु परेन जबसम्म तपाईँको पुरानो घाउ चाहिँ भरिँदैन तबसम्म चाहिँ नयाँ चाहिँ सुरुवात हुँदैन यसमा हेर्नुहोस् त्यस कारणले सँगसँगै यति छ भने खपत पनि भइरहेछ साठी हजार आयो भने 60,000 पचास हजार त खर्च भइसक्यो यही महिना, 10,000 नै बच्यो। त्यो 10,000 चाहिँ नि तपाईँको 10,000 गरेर जुन दिन 40,000 पुग्छ त्यो दिन चाहिँ नि तपाईँको नर्मल हुन्छ।
2: यसको हिसाबले ऐकिक नियम पढ्ने हो भने चाहिँ अरू 4 महिना लाग्ने भयो।
3: अलिअलि त अब 1 महिना त सकियो नि, अब 3 महिना लाग्ला।
2: ए यहाँ त सुदन गुरुङलाई नै होस् या बालेनलाई नै उद्योग मन्त्री बनाए पनि हुनेवाला के रहन्छ? त्यसो भए
3: तपाईँलाई एक कुरा भन्छु, यो कुरा मैले संसदीय समितिमा जुन दिन 14.2 गरेको थिएँ नि,
2: हजुर,
3: हिजो जस्तो 14.2 गरे आज जस्तो संसदीय समितिको मिटिङमा थियो,
2: हजुर,
3: होइन, मैले त्यो मिटिङमा म यही मन्त्रीज्यू जानुभएको अनि सचिवज्यू
2: भनेको अहिले राजीनामा दिएको मन्त्री
3: दिएको मन्त्रीजी उहाँहरू बसेको बेला के भनेको थियो भने उहाँहरूले जेसुकै भनौँ 14.2 आज भयो र भोलिदेखि बजारमा पाइहाल्छ भने नठान्नुहोस्, यो सहज हुन कम्तीमा 2 महिना लाग्छ भनेको थियो त्यति बेला।
2: 2 महिना त भइसक्यो त,
3: 2 महिना भयो त यहाँ विभिन्न चाहिने सरकार ट्रान्सिजहरू आयो नि,
2: भनेपछि अरू 2 महिना लाग्छ कम्तीमा।
3: उहाँहरूको डाटा चाहिने थियो एक हप्ताभित्र ठिक हुन्छ भन्ने, होइन,
2: तपाईँ एउटा कुराको ग्यारेन्टी भनिदिनु त, एक एकवटा सिलिन्डर भरेकोले नआतिनुहोस्, तपाईँले अर्को पाउने बेलासम्म सहज हुन्छ भनेर मान्छेलाई त्यसरी कन्भिन्स गराउन सक्नु पर्यो नि त तपाईँहरूले। त्यो सकिन्छ,
3: हामीले पनि सक्ने हो, राज्यले पनि गर्थ्यौँ, दुईटैले गर्थ्यौँ।
2: त्यो भयो भने त यो लफडा नहुने रहेछ।
3: हो, मान्छेले तपाईँलाई मैले एक्ज्याक्ट अहिले तपाईँले के राम्रो कुरा के गर्नु भने प्रत्येक मान्छेले एक मात्र सिलिन्डर राख्ने हो भने भोलि
2: अध्यक्षज्यू 20 मिनट मैले नराम्रो कुरा गरेँ जस्तो नभन्नु न,
3: अहिले यो धेरै राम्रो कुरा गर्नुभयो भने 20 मिनट नराम्रो होइन, 20 मिनट अरू कुरामा डिस्कस गऱ्यो नि। तपाईँले एक परिवारले एउटा मात्रै सिलिन्डर राख्ने हो भने
2: हजुर
3: आजदेखि आजैदेखि तपाईँको सहज हुन्छ, भोलिदेखि सहज हुन्छ, पर्सि पनि लाग्दैन, किनभने जति क्वान्टिटी आज पनि काठमाडौँमा 40,000 सिलिन्डर दिनको खपत हो होइन,
2: हजुर,
3: त्यति आइरहेछ के,
2: तर
3: के हो कसैले 4 पुग्यो कसैले पाउँदै पाएन,
2: खास समस्या
3: यहाँ हो समस्या। त्यस कारणले यसको सारा समस्याको जड चाहिँ हटाउनका लागि कसले के गर्यो, यसरी टाल्नु पर्यो त्यसरी टाल्नु पर्यो भन्दाखेरि जसका जति सिलिन्डर छन् त्यो भरिने व्यवस्था मिलाइदिउँ, त्यो एक सर्टमा चाहिँ समाधान हुन्छ।
2: अथवा एउटा आह्वान गर्दा पनि हुने होला, यो व्यवस्थापकीय पाटो चाहिँ एउटा के आह्वान गर्ने भने सिलिन्डर कलेक्सन सेन्टर बनाउने, सुन्नुहोस् मेरो आइडिया है, सिलिन्डर कलेक्सन सेन्टर बनाउने, खाली तिमीले यति दिनमा पाउँछौ भनेर सो त आफै आह्वान गरिदिने के, बरु मान्छेलाई त्यो लाइन लाग्न बाध्य नबनाउने, त्यसरी फुत्त फुत्त दिँदा पनि हुन्थ्यो होला नि टाइमिङ।
3: अहिले त्यस्तो नगरेर अहिले के गरिरहेछ भने कुनै कुनै कम्पनीले
2: हजुर
3: कुपनहरू दिइरहेछ होइन,
2: हजुर,
3: जस्तै नेपाल गेन्सकै तपाईँलाई एक्जाम्पल दिन्छु,
2: हजुर,
3: दिनको म मेरो फ्याक्ट्रीबाट 300 मात्र बाँड्छु, बाँकी म चाहिँ डिलरहरू मात्र बाँड्छु भनेर गरिरहेछ उसले, होइन, त्यस कारण दिनको 300 कुपन आजको लागि दियो, 300 चाहिँ 600 कुपन तपाईँको पालो भोलि भनेर पहिले गेस्ट आउनुभन्दा पहिले उनीहरूलाई लगाइदिइहाल्छ,
2: होइन,
3: यो
2: आइडिया पनि अलिकति राम्रो हो, तुलनात्मक रूपमा भिड त कम होला।
3: यो गभर्मेन्टले चाहिँ साइल टेन्डिङको एसटिसी एसटिसीले पनि त्यो गरिरहेछ, तपाईँले उहाँहरूलाई सोध्नुभयो भने तपाईँ त्यो पाउनुहुन्छ, एसटिसीले त असोज 5 गतिसम्म तपाईँले यो 1 गति पाउनुहुन्छ भने प्रत्येकलाई दिन तोकिदिया छ एसटिसीले, त्यो करिब करिब त्यो प्र्याक्टिसमा छौँ, तर सबै कुरा भनेको जस्तै ठ्याक्कै सबै कुरा मिल्यो भनेपछि मात्रै हेर्नुहोस् होइन,
2: हजुर,
3: न त चाहिँ यो यसको पर्मानेन्ट सल्युसन भनेको बढी ग्यासै ल्याउने हो, बढी ग्यासै आयात गर्ने हो, फेरि तपाईँ काम नगर्नुहोस् कि हाम्रो नयाँ उद्योग मन्त्री जो बन्दै हुन्छ उहाँलाई तपाईँहरू पनि सहयोग भनेर चाहिँ हाम्रो तर्फबाट चाहिँ भनिदिनुहोस्, बढीभन्दा बढी ग्यास चाहिँ इम्पोर्ट मात्रै गर्ने व्यवस्था मिलाइदिने, उहाँले ल्याउने पनि होइन, ल्याउने त हामीले हो कि, हामी खोजौँला गाडी
2: भएन भने, यो तपाईँको महत्त्वपूर्ण समय सम्वादका लागि धेरै धेरै धन्यवाद,
3: तपाईँलाई पनि धन्यवाद।
2: हामीसँग हुनुहुन्थ्यो देवान चन्द, उहाँ एलपी ग्यास उद्योग संघ नेपालको अध्यक्ष, उहाँसँग हामीले तपाईँ त कति शक्तिशाली है मन्त्रीलाई रुवाउँदै राजीनामा दिन बाध्य पार्नुभयो, हिजोसम्म तपाईँलाई पाता कस्ने जेल हाल्ने कुरा गर्ने मन्त्री आज राजीनामा दिन जानुपर्ने, यो ट्विस्ट कसरी आयो यो पाटो, र अबको मन्त्रीले कसरी सल्टाउनुहुन्छ यो पहाड, यसलाई केन्द्रित गरेर सम्वाद गरेका छौँ। अर्को अङ्कमा फेरि तपाईँहरू भेट हुने नै छ, हामीलाई आजलाई बिदा दिनुहोस्, नमस्ते।
0: रेडियो पावर, घटना विषयको सशक्त सम्वाद,
1: पावर्ड बाइ ठुक्क साथ व्यापार व्यवसाय गर्न, आर्थिक जोखिम कम गर्न विश्वास हामीलाई गर्नुहोस्, युनाइटेड अजोर इन्स्योरेन्स, युनाइटेड बाइ ट्रस्ट।

0: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
2: मेरो नाम इन्दुमाया भण्डारी हो, म 12 बस्छु, भरतपुर 12। मेरो ढाड दुखेर हलन चल्ल भएको थियो, अङ्ग्रेजी दबाई खान भन्दा बरु यो वैदिकको दबाई खाना फाइदा होला भनेर म वैदिकमा आएर दबाई खाएपछि एकदम ढाड निको भयो, अहिले दुखेको अनुभवै हुँदैन।
3: मेरो तोला जान्दछु नाम पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले 6 सत्र गरेको, धेरै राम्रो भइसकेको छ।
0: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
4: रंग बहार रंग बहार
5: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
4: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
4: बर्जर पेन्स।
6: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D।

0: तपाईँको पीडामा मलम लगाउन बढाउनेछौ हाम्रा सहयोगी हातहरू। हामीलाई थाहा छ समाज प्रति हाम्रो जिम्मेवारी। हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल,
1: उपलब्ध विशेषज्ञ सेवाहरू,
2: मुटु फोक्सो पेट तथा कलेजो, मृगौला तथा मूत्र रोग सम्बन्धी सम्पूर्ण सर्जिकल सेवाहरू, हाड जोर्नी, जनरल सर्जरी, नसा तथा स्पाइन सर्जरी, बाथ रोग, न्युरो मेडिसिन, न्युरो सर्जरी, नाक कान तथा घाँटी रोग, आँखा तथा दन्त रोग, जनरल तथा इन्टरभेन्सनल रेडियोलोजी, बाल रोग, प्रसूति तथा स्त्री रोग, नसा तथा मनोरोग, फिजियोथेरापी, छाला तथा यौन रोगको विशेषज्ञ चिकित्सकहरूबाट उपचार सेवा तथा 24 घण्टा आकस्मिक सेवा, फुल्ली अटोमेटेड प्रयोगशाला, रेडियोलोजी, सिटी स्क्यान, आर्थ्रोस्कोपी सर्जरी तथा इमर्जेन्सी डायलिसिस सेवा र नेपाल सरकारले निःशुल्क प्रदान गर्ने MCH, डट्स र डट्स प्लस गरिब तथा विपन्न वर्गका लागि विशेष व्यवस्था गरिएको छ। सम्पर्क हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल, चाव हिल, काठमाडौँ। सम्पर्क नम्बर 4573518 र 4573519।

0: सम्पर्क गर्नुहोस्।
1: ग्लोबल जुनियर मेरो एप।
2: स्वस्थ जीवनको शुरुआत ओम हस्पिटलको साथ। हाम्रो बेसिक हेल्थ चेकअपबाट तपाईँको स्वास्थ्य स्थिति थाहा पाउनुहोस् वा हार्ट चेकअप गरी आफ्नो मुटुलाई सुरक्षित राख्नुहोस्। तपाईँका लागि एडभान्स हेल्थ चेकअप, सिनियर सिटिजन चेकअप र वुमन हेल्थ चेकअप सेवाहरू पनि उपलब्ध छन्। पहिले आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोस्।
3: हाम्रो कम्प्रिहेन्सिभ डायबेटिक हेल्थ चेकअप, एक्जिक्युटिभ हेल्थ चेकअप र स्टुडेन्ट तथा इम्प्लोइमेन्ट हेल्थ चेकअप प्याकेज मार्फत हामी तपाईँको पूर्ण स्वास्थ्य सुनिश्चित गर्छौँ। आजै ओम हस्पिटल वेलनेस सेन्टरमा आएर स्वास्थ्य परीक्षण गरी ढुक्क हुनुहोस्। थप जानकारी तथा बुकिङका लागि ओम वेलनेस क्लिनिकको फोन नम्बर 4576225 वा मोबाइल नम्बर 9802076447 सम्पर्क गर्न सक्नुहुनेछ। ओम हस्पिटल, वी केयर फर यू।
4: हामीले अरूलाई दोष धेरै दियौँ,
5: अब एक पटक आफैले के गर्यौँ त्यसलाई मनन गरौँ।
4: कतै अरूलाई दोष दिने नाउँमा हामी आफै दोषी भइरहेका त छैनौँ।
5: सकारात्मक सोचका साथ अघि बढ्न सके गन्तव्य टाढा छैन।
6: निर्जीवन बिमा, जसको सम्बन्ध छ तपाईँको जीवनसँग, मुलुकको अग्रणी बिमा कम्पनी शिखर इन्सुरेन्स।
7: शिखर इन्सुरेन्स, हेपी इन्सुरेन्स।

0: पब्लिक लिमिटेड का प्रीमियम उत्पादन
1: रेडियो अन्नपूर्ण नेपाल 94 मेगाहर्ज।
2: अहिले अपराह्न 4 बज्यो, तपाईं सुन्दै हुनुहुन्छ रेडियो अन्नपूर्ण नेपाल 94 मेगाहर्ज।

0: get a
1: अरे भूत राजा।

रेडियो अन्नपूर्ण नेपाल 94 मेगाहर्ट्ज।

0: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
2: मेरो नाम इनमया भण्डारी हो, म 12 बस्छु, भरतपुर 12। मेरो ढाड दुखेर हलन चल भएको थियो, अङ्ग्रेजी दबाई खान भन्दा बरु यो वैदिकको दबाई खाना फाइदा होला भनेर म वैदिकमा आएँ। वैदिकमा आएर दबाई खाएपछि एकदम ढाड निको भयो, अहिले दुखेको अनुभवै हुँदैन।
3: मेरो तोला जान्दैछन् पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
0: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, मोबाइल 98-5-12-40-9-34।
4: कस्तो धुवा, बसमा पनि यसरी चुरट पिउँछन्?
5: के तपाईलाई थाहा छ, तपाईले गर्नुभएको धुम्रपानले तपाईलाई मात्र होइन तपाईको वरिपरि बस्नेलाई पनि नराम्रो असर गर्छ।
4: धुम्रपान गर्दै नगरौ, स्वस्थ रहौ, स्वस्थ रहन दिऊ।
5: निर्जीवन बीमा, जसको सम्बन्ध छ तपाईको जीवनसँग, मुलुकको अग्रणी बीमा कम्पनी शिखर इन्सुरेन्स।
6: शिखर इन्सुरेन्स, ह्यापी इन्सुरेन्स।
7: अब नेपालमै पहिलो स्मार्ट इभी स्कुटर एथर, स्मार्ट कनेक्टेड, टेक ड्रिभन र भविष्यतर्फ केन्द्रित।
8: टच स्क्रिन ड्याशबोर्ड सहित तपाईँको सवारी अब स्मार्टफोन जस्तो स्मार्ट। अहिले नै अनुभव गर्नुहोस् नयाँ जीवन शैली, आधुनिक र भविष्यमुखी।
7: 3.3 सेकेन्डमै 40 किलोमिटर प्रति घण्टाको स्पिड, टप स्पिड 90 किलोमिटर प्रति घण्टा। सजिलो, छिटो र मजाको यात्रा, पिक पर्फर्मेन्स यही हो।
8: 8 वर्षको ब्याट्री ग्यारेन्टी, ढुक्क रहनुहोस् वर्षौंसम्म।
7: साथै नेपालमा आएको छ एथर रिस्ता, स्किड कन्ट्रोल, फल सेफ जस्तो स्मार्ट फिचर भएको
8: स्मार्ट परिवारको नयाँ सदस्य। रिस्तामा 34 लिटरको बुट स्पेस भएको,
7: अझ स्टाइलिस, अझ आरामदायी, अझ भरोसा योग्य
8: एथर इभीको भविष्य स्मार्ट अनि शक्तिशाली।
7: राइड स्मार्ट, राइड एथर।
8: फोन नम्बर 98-5-13-54-10 छ।
9: स्वस्थ जीवनको शुरुआत ओम हस्पिटलको साथ। हाम्रो बेसिक हेल्थ चेकअपबाट तपाईँको स्वास्थ्य स्थिति थाहा पाउनुहोस् वा हार्ट चेकअप गरी आफ्नो मुटुलाई सुरक्षित राख्नुहोस्। तपाईँका लागि एडभान्स हेल्थ चेकअप, सिनियर सिटिजन चेकअप र वुमन हेल्थ चेकअप सेवाहरू पनि उपलब्ध छन्। पहिले आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोस्।
10: हाम्रो कम्प्रिहेन्सिभ डायबेटिक हेल्थ चेकअप, एक्जिक्युटिभ हेल्थ चेकअप र स्टुडेन्ट तथा इम्प्लोइमेन्ट हेल्थ चेकअप प्याकेज मार्फत हामी तपाईँको पूर्ण स्वास्थ्य सुनिश्चित गर्छौँ। आजै ओम हस्पिटल वेलनेस सेन्टरमा आएर स्वास्थ्य परीक्षण गरी ढुक्क हुनुहोस्। थप जानकारी तथा बुकिङका लागि ओम वेलनेस क्लिनिकको फोन नम्बर 45-76-225 वा मोबाइल नम्बर 98-20-76-247 सम्पर्क गर्न सक्नुहुनेछ। ओम हस्पिटल, वी केयर फर यू।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: 81 छाती दुख्नु, असहज हुनु, वाकवाकी लाग्नु, पाखुरा काँध दुख्नु र श्वास प्रश्वासमा समस्या आउनु हृदयाघातको संकेत हुन सक्छ। यस्ता समस्या देखिए तुरन्त नेपाल मेडिसिटी अस्पतालको हटलाइन 1134 डायल गर्नुहोस्। मुटुको शल्यक्रिया सहित सम्पूर्ण उपचार अब नेपाल मेडिसिटी भैँसे पार्टीमा।

कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू।

0: सम्पर्क गर्नुहोस्
1: ग्लोबल जुनियर मेरो एप।
2: रंग बहार रंग बहार
3: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
2: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
3: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
2: बर्जर पेन्स।
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम इनुमाया भण्डारी हो, म 12 बस्छु, भरतपुर 12। मेरो ढाड दुखेर हलन चल भएको थियो, अङ्ग्रेजी दबाई खान भन्दा बरु यो वैदिकको दबाई खान फाइदा होला भनेर म वैदिकमा आएर दबाई खाएपछि एकदम ढाड निको भयो, अहिले दुखेको अनुभवै हुँदैन।
7: मेरो तोला कान्त सुनार पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
4: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
8: तपाईको पीडामा मलम लगाउन बढाउने छौ हाम्रा सहयोगी हातहरू। हामीलाई थाहा छ समाज प्रति हाम्रो जिम्मेवारी। हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल,
9: उपलब्ध विशेषज्ञ सेवाहरू,
10: मुटु फोक्सो पेट तथा कलेजो, मृगौला तथा मूत्र रोग सम्बन्धी सम्पूर्ण सर्जिकल सेवाहरू, हार्ट जोर्नी, जनरल सर्जरी, नसा तथा स्पाइन सर्जरी, बाथरोग, न्युरो मेडिसिन, न्युरो सर्जरी, नाक कान तथा घाँटी रोग, आँखा तथा दन्त रोग, जनरल तथा इन्टरभेन्सनल रेडियोलोजी, बाल रोग, प्रसूति तथा स्त्री रोग, नसा तथा मनोरोग, फिजियोथेरापी, छाला तथा यौन रोगको विशेषज्ञ चिकित्सकहरूबाट उपचार सेवा तथा 24 घण्टा आकस्मिक सेवा, फुल्ली अटोमेटेड प्रयोगशाला, रेडियोलोजी, सिटी स्क्यान, आर्थ्रोस्कोपी सर्जरी तथा इमर्जेन्सी डायलिसिस सेवा र नेपाल सरकारले निशुल्क प्रदान गर्ने MCH, डट्स र डट्स प्लस, गरिब तथा विपन्न वर्गका लागि विशेष व्यवस्था गरिएको छ। सम्पर्क हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल, चावहिल, काठमाडौँ। सम्पर्क नम्बर 4573-5188 र 4573-519।

0: कार्यक्रम म्युजिक डायरी हरेक सोमबार दिउँसो 3:30 देखि 4:30 सम्म सोजनाको साथमा सुन्न नभुल्नु होला।
1: रेडियो अन्नपूर्ण नेपाल 94 मेगाहर्ज।
2: अहिले बेलुकाको 5 बज्यो, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अन्नपूर्ण नेपाल 94 मेगाहर्ज।

नमस्कार, म हुँ भोइस अफ अन्नपूर्ण न्यूज र इन्टेलिजेन्स अर्थात बारी, प्रविधि र पत्रकारिताको नयाँ संगम रेडियो अन्नपूर्ण नेपालले एआई द्वारा प्रस्तुत गर्ने खबरमा यहाँलाई हार्दिक स्वागत छ। अब सुनौ साँझ 5 बजेको अन्नपूर्ण खबर। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष मधेसी आयोगको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पेश गरिएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक कार्यक्रमका बीच राष्ट्रपति पौडेल समक्ष आयोगका कार्यवाहक अध्यक्ष जीवक्ष शाहले सो प्रतिवेदन पेश गर्नुभएको हो। नेपालको संविधानको धारा 294 संवैधानिक आयोगका वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्नुपर्ने व्यवस्था रहेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सप्तरीको राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल परिसर बाहिर प्रसूति भएको घटनाको छानबिन भइरहेको र दोषी देखिए कानून बमोजिम कार्यवाही गरिने बताउनु भएको छ। प्रतिनिधि सभाको आज बसेको बैठकमा सांसदहरूले शून्य र आकस्मिक समयमा उठाएको प्रश्नको जवाफ दिँदै उहाँले घटनाबारे अस्पतालसँग 24 घण्टे स्पष्टीकरण माग गरिएको र स्पष्टीकरण प्राप्त भइसकेको जानकारी दिनुभयो। घटनाको स्थलगत छानबिनका लागि नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डाक्टर सुप्रभात श्रेष्ठ र एथिकल कमिटिका डाक्टर अजय शाहसहित 5 सदस्यीय टोली राजविराज पुगिसकेको तथा स्वास्थ्य सेवा विभागका उपचारात्मक सेवा महाशाखा प्रमुख डाक्टर पवनजङ रायमाझी पनि टोलीमा रहेको उहाँले जानकारी दिनुभयो। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले प्रधानमन्त्रीको निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक नरहेको बताउनु भएको छ। गिरिजा प्रसाद कोइराला फाउण्डेशनले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सभापति थापाले वर्तमान प्रधानमन्त्रीले निजी क्षेत्रलाई मन नपराउने र उपेक्षा गर्ने गरेको बताउनु भएको हो। उहाँले दुग्ध विकास संस्थान हेटोडा, कपडा कारखाना तथा नेपाल औषधि लिमिटेड जस्ता सार्वजनिक संस्थानहरूको सञ्चालन र नाफाप्रति शुभेच्छा रहे पनि राज्य सञ्चालकले निजी क्षेत्र र समग्र अर्थतन्त्रको यथार्थ बुझ्न नसकेको टिप्पणी समेत गर्नुभयो। काठमाडौँको तीनकुने स्थित गैरी गाउँबाट प्रहरीले 705 सिलिण्डर ग्यास बरामद गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले 2 वटा ठूला ट्रकमा लोड गरिएको अवस्थामा ग्यास बरामद गरेको हो। ग्यास कालोबजारी गरेको आरोपमा वसुन्धरा स्थित जयश्री बालाजी ग्यास स्टोरका संचालक दिनेश लुइन्टेललाई प्रहरीले पक्राउ गरेको छ। यही भदौ 10 गते भोटेकोसी नदीमा आएको बाढ़ीमा परि ज्यान गुमाएकाको शव पहिचानका लागि पोखरामा अहिलेसम्म 25 आफन्तको डीएनए नमूना संकलन गरिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीका अनुसार बाढ़ीमा बेपत्ता भएकाहरूको खोजी तथा शव पहिचानका लागि उनीहरूका आफन्तको डीएनए नमूना संकलन भइरहेको छ। डीएनए का लागि निवेदन मंजूरीनामा फारम भर्ने र रगतको नमूना संकलन गर्ने कार्य एकीकृत रूपमा जिल्ला प्रहरी कार्यालयबाट भइरहेको उहाँले बताए। अवस्था भोइस अफ अन्नपूर्ण न्यूज र इन्टेलिजेन्स अर्थात बाढीले प्रस्तुत गरेको साँझ 5 बजेको अन्नपूर्ण खबर अहिलेलाई यति नै सुन्दै गर्नुहोस् रेडियो अन्नपूर्ण नेपाल। नमस्ते।

0: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
2: मेरो नाम इन्दुमाया भण्डारी हो, म 12 बस्छु, भरतपुर 12। मेरो ढाड दुखेर हलन चल भएको थियो, अङ्ग्रेजी दबाई खान भन्दा बरु यो वैदिकको दबाई खान फाइदा होला भनेर म वैदिकमा आएर दबाई खाएपछि एकदम ढाड निको भयो, अहिले दुखेको अनुभवै हुँदैन।
3: मेरो तोला कान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
0: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक, काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
4: रंग बहार
5: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
4: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
4: बर्जर पेन्स।
6: उफ, कस्तो धुवाँ! बसमा पनि यसरी चुरोट पिउँछन्
7: के तपाईलाई थाहा छ? तपाईले गर्नुभएको धुम्रपानले तपाईलाई मात्र होइन, तपाईको वरिपरि बस्नेलाई पनि नराम्रो असर गर्छ।
6: धुम्रपान गर्दै नगरौ, स्वस्थ रहौ, स्वस्थ रहन देऊ।
7: निर्जीवन बीमा, जसको सम्बन्ध छ तपाईको जीवनसँग, मुलुकको अग्रणी बीमा कम्पनी शिखर इन्सुरेन्स।
8: शिखर इन्सुरेन्स, ह्यापी सेयरेन्स।
9: अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको प्रशोधित पिउने पानी स्वदेशी ब्रान्ड नै पाए किन विदेशी ब्रान्ड खोज्ने? बरु नेपाली नै रोज्ने।
10: नेपालको आफ्नो, नेपालमै बनेको अक्वा 100।
9: बी नेपाली, बाई नेपाली।
11: सम्पर्क फोन नम्बर 53-68-555,
12: 53-68-555।

0: सम्पर्क गर्नुहोस्
1: ग्लोबल जुनियर मेरो एप।
2: तपाईँको पीडामा मलम लगाउन बढाउनेछौ हाम्रा सहयोगी हातहरू। हामीलाई थाहा छ समाज प्रति हाम्रो जिम्मेवारी। हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल,
3: उपलब्ध विशेषज्ञ सेवाहरू,
4: मुटु फोक्सो पेट तथा कलेजो, मृगौला तथा मूत्र रोग सम्बन्धी सम्पूर्ण सर्जिकल सेवाहरू, हार जोर्नी, जनरल सर्जरी, नसा तथा स्पाइन सर्जरी, बाथ रोग, न्युरो मेडिसिन, न्युरो सर्जरी, नाक कान तथा घाँटी रोग, आँखा तथा दन्त रोग, जनरल तथा इन्टरभेन्सनल रेडियोलोजी, बाल रोग, प्रसूति तथा स्त्री रोग, नसा तथा मनोरोग, फिजियो थेरापी, छाला तथा यौन रोगको विशेषज्ञ चिकित्सकहरूबाट उपचार सेवा तथा 24 घण्टा आकस्मिक सेवा, फुल्ली अटोमेटेड प्रयोगशाला, रेडियोलोजी, सिटी स्क्यान, आर्थ्रोस्कोपी सर्जरी तथा इमर्जेन्सी डायलिसिस सेवा र नेपाल सरकारले निशुल्क प्रदान गर्ने MCH, डट्स र डट्स प्लस, गरिब तथा विपन्न वर्गका लागि विशेष व्यवस्था गरिएको छ। सम्पर्क हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल, चावा हिल, काठमाडौँ। सम्पर्क नम्बर 4573518 र 4573519।

0: शान्ति आराधना र उपहारका लागि
1: स्वदेशमा बनेको कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: स्वस्थ जीवनको शुरुवात ओम हस्पिटलको साथ। हाम्रो बेसिक हेल्थ चेकअपबाट तपाईँको स्वास्थ्य स्थिति थाहा पाउनुहोस् वा हार्ट चेकअप गरी आफ्नो मुटुलाई सुरक्षित राख्नुहोस्। तपाईँका लागि एडभान्स हेल्थ चेकअप, सिनियर सिटिजन चेकअप र वुमन हेल्थ चेकअप सेवाहरू पनि उपलब्ध छन्। पहिले आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोस्।
3: हाम्रो कम्प्रिहेन्सिभ डायबेटिक हेल्थ चेकअप, एक्जिक्युटिभ हेल्थ चेकअप र स्टुडेन्ट तथा इम्प्लोइमेन्ट हेल्थ चेकअप प्याकेज मार्फत हामी तपाईँको पूर्ण स्वास्थ्य सुनिश्चित गर्छौँ। आजै ओम हस्पिटल वेलनेस सेन्टरमा आएर स्वास्थ्य परीक्षण गरी ढुक्क हुनुहोस्। थप जानकारी तथा बुकिङका लागि ओम वेलनेस क्लिनिकको फोन नम्बर 4576225 वा मोबाइल नम्बर 9802076447 सम्पर्क गर्न सक्नुहुनेछ। ओम हस्पिटल, वी केयर फर यू।

0: 3000मा डिस होम वर्षभरि रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
1: डिस होम, खुसीको कनेक्सन। रेडियो अन्नपूर्ण नेपाल 94 मेगाहर्ज।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको हुन्छ। झ्याल बाहिर धुलोले ढाक्छ। बत्ती फोन सबको लाइन काटिन्छ। सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन। अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठुलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
2: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
3: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
4: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
3: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
4: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
5: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
6: 01 42 35 888 98 012 35 888

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

छुटका साथ व्यापार व्यवसाय गर्न, आर्थिक जोखिम कम गर्न विश्वास हामीलाई गर्नुहोस्। युनाइटेड अजोर इन्स्योरेन्स, युनाइटेड बाई ट्रस्ट।

0: रेडियो अन्नपूर्ण नेपाल 94 MHz।
1: अहिले बेलुकाको 6 बज्यो। तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अन्नपूर्ण नेपाल 94 MHz।

0: नमस्कार, साँझ 6 बजेको अन्नपूर्ण खबरमा स्वागत छ। उपस्थित भएको छु म तुला साराई। अन्नपूर्ण खबर अन्नपूर्ण मीडिया नेटवर्क अन्तर्गत बागमती प्रदेशमा 90 MHz साथै प्रदेशका विभिन्न रेडियोबाट एकसाथ प्रसारण भइरहेको छ। अन्नपूर्ण खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट। सरकारलाई सत्तामा रहिरहने भ्रमबाट मुक्त हुन सांसद पुनको सुझाव। अस्पताल बाहिर महिलाले बच्चा जन्माएको घटनामा छानबिन हुँदै दोषीमाथि कडा कार्यवाही हुने मन्त्री मेहताद्वारा जानकारी। प्रधानमन्त्री शाहले निजी क्षेत्रको वास्तविक समस्या बुझ्न नसकेको कंग्रेस सभापति थापाको आरोप। अधिवेशन तोकिएकै समयमा हुने जानकारी। काठमाडौँ उपत्यकामा ग्यासको हाहाकार। उद्योगहरू 24 घण्टा सञ्चालन। कालो बजारी विरूद्ध प्रहरीको छापा। गौरीगाउँबाट 705 सिलिण्डर बरामद। सञ्चालक पक्राउ। इरानी राष्ट्रपति बिजेस्केन ब्रिक्स शिखर सम्मेलनमा भाग लिन भारत पुगे। प्रधानमन्त्री मोदीसँग भेटवार्ता हुने। र नेपाल भलिबल लिगको फाइनल प्रवेशका लागि काठमाडौँ र कर्णाली बीचको खेल जारी। विजय हुने टिम उपाधिका लागि भोलि अन्नपूर्णसँग भेट्दै। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका सांसद अर्जुन नरसिंह केसीले बाढ़ी प्रभावित रसुवा र नुवाकोटका होल्डिङ सेन्टरमा नागरिकको सुरक्षा तथा अस्थायी पुनर्स्थापनाको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो। होल्डिङ सेन्टरमा रहेका महिला वृद्ध वृद्ध तथा बालबालिकाहरूमा असुरक्षा तथा स्वास्थ्य जोखिम बढ़ेको तर्फ उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो। रसुवा नुवाकोट र धादिङ लगायत जिल्लामा आवत जावत पूर्ण रूपमा विच्छेद भएको भन्दै तत्काल वैकल्पिक यातायातको व्यवस्था गर्न उहाँले माग गर्नुभएको छ। यस्तै नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद वर्षमान पुनले सत्तामा रहिरहने भ्रमबाट मुक्त हुन सरकारलाई सुझाव दिनुभएको छ। बैठकमा बोल्दै सांसद पुनले लोकतन्त्रमा आवधिक निर्वाचन मार्फत सत्ता फेरबदल भइरहने स्मरण गराउनुभयो। कार्यकालमा भित्तामा झुण्डिएका पूर्व प्रधानमन्त्री र पूर्व मन्त्रीका तस्विर हेरेर सधैँ सत्तामा रहिरहने भ्रमबाट मुक्त हुन उहाँले सुझाव दिनुभएको हो। उहाँले सरकारलाई दम्भी अहंकारी र धम्कीपूर्ण शैली त्यागी विनम्र हुन तथा सबैको अस्तित्व स्वीकार्न आग्रह समेत गर्नुभएको छ। सांसद पुनले चुनाव अघि पैसा नहुनेले पढ्न पाउँछ भन्ने अभिव्यक्ति दिएको तर सरकारमा गएपछि स्वास्थ्य शिक्षा र घरेलु बिजुली खपतमा अतिरिक्त कर थुपरेर जनताको ढाड सेक्ने काम भइरहेको आरोप लगाउनुभयो।
1: सधैँका लागि सत्तामा आएको भ्रम नपर्नुहोस्। अरूका कुरामा विश्वास लाग्दैन भने तपाईँको कार्यालयको भित्तामा झुन्ड्याइएका पूर्व प्रधानमन्त्री र पूर्व मन्त्रीका तस्विर एकपल्ट हेर्नुहोस्। कतिपय ठाउँमा राहत सामग्री पुगे पनि रसुवा र नुवाकोटका भौगोलिक रूपमा दुर्गम केही अति प्रभावित बस्तीमा पुग्न नसकेको गुनासो छ। कतै बाटो छैन, कतै पुल छैन, कतै संचार सम्पर्क छैन। राज्य आकाशमा र काठमाडौँ मात्रै देखियो भन्ने आवाज सत्तारूढ दल र सरकारका जिम्मेवार पदाधिकारीहरूले पक्कै सुन्नु भएकै होला। राहत कहाँ पुग्यो, कसलाई पुग्यो, कति पुग्यो, कहाँ र कसलाई पुगेन, यसबारे सरकारले यस सम्मानित सदनलाई जानकारी गराओस्। वादीले कसैको घरमा पार्टीको झण्डा हेरेर प्रवेश गर्दैन, कसैको राजनीति विचार सोध्दैन, विपत्तिले सत्ता पक्ष र विपक्षी छुट्याउँदैन। आज कोही वादीका कारण बिचल्लीमा परेको छ भने त्यो हाम्रो नागरिक हो। हामी विपक्षमा छौं र पनि खोज उद्धार राहत र पुनर्निर्माणमा सरकारलाई पूर्ण रूपमा सहयोग रहँदै आएको छ र रहिरहने हाम्रो प्रतिबद्धता रहेको छ। तर हामीले यो पनि स्पष्ट गर्न चाहन्छौ, सरकारले जहाँ जहाँ कमजोरी गरिरहेको छ, कमजोरी गर्छ, त्यसमा खबर र यो हामी प्रतिपक्षीको जिम्मेवारी पनि हो। जनताको मतबाट बनेको सरकार नागरिकको पीडामा उभियोस् भनेर घसघस्याउने कर्तव्य पनि। तर राजनैतिक आस्था कुनै दल वा समूहसँगका आबद्धता वा सामाजिक पहिचानका आधारमा बलजफ्ती कसैलाई अपराधी करार गर्ने काम नहोस्। पैसा नहुनेले पढ्न पाउँछु भन्नुभएको भिडियो क्लिप सार्वजनिक सञ्जालमा छरपष्ट भएको पक्कै देख्नु भएको होला। तर सरकारमा गएपछि स्वास्थ्य शिक्षा र घरेलु खपतको बिजुलीमा अतिरिक्त कर थोपरेर जनताको धार सेक्ने काम भयो के सही छ? प्रसव पीडामा रहेकी आफ्नी श्रीमती चढेको महानगरको गाडी ट्राफिक प्रहरीले रोक्दा सिंहदरबार जलाउँछु भन्ने अभिव्यक्ति दिने प्रधानमन्त्रीलाई एउटा गरीब महिलाले पैसाको अभावमा सडक पेटीमा शिशु जन्माएको विषयमा किन मौन बसेको भन्दै आम मानिसले प्रश्न गरिरहेका छन्।
0: यस्तै नेकपा एमालेकी सांसद यशुदा कुमारी बरालले रासोपाका कार्यकर्ताबाट आफूलाई बलात्कार गर्ने र ज्यान मार्ने धम्की आइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भएको छ। यसैबीच स्वास्थ्य मन्त्री निशा मेहताले सप्तरीको राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल परिसर बाहिर महिलाले बच्चा जन्माएको घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको बताउनु भएको छ। बैठकमा बोल्दै घटनाको सत्य तथ्य छानबिन गरी दोषी देखिए कानून बमोजिम कार्यवाही गरिने स्पष्ट पार्नु भएको छ।
2: प्रतिनिधि सभा बैठकमा माननीय ज्यूहरूले सप्तरीको राजविराज गजेन्द्र नारायण सिंह अस्पताल परिसर बाहिरै एक आमाले बच्चा जन्माएको घटनाका सम्बन्धमा उठाउनु भएको विषयप्रति सरकारको गम्भीर ध्यान आकर्षण भएको छ। उक्त घटनाको जानकारी प्राप्त हुन साथ मन्त्रालयले अस्पतालसँग घटनाका सम्बन्धमा 24 घण्टे स्पष्टीकरण माग गरेको थियो र अस्पतालबाट स्पष्टीकरण पेश भइसकेको पनि छ। यसका साथै नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डाक्टर सुप्रभात श्रेष्ठ र एथिकल कमिटीबाट डाक्टर अजय शाह सहित 5 सदस्यीय टोली हिजो नै स्थलगत छानबिनका लागि राजविराज पुगिसकेका छन्। उक्त टोलीसँगै मन्त्रालय तर्फबाट स्वास्थ्य सेवा विभागका उपचारात्मक सेवा महाशाखा प्रमुख डाक्टर पवन जङ रायमाझी समेत रहनु भएको छ। उक्त घटनाका सम्बन्धमा छानबिनका लागि जिल्ला प्रशासन कार्यालय सप्तरीबाट समिति गठन भइसकेको छ। साथै अस्पतालको सो घटनाको बखत ड्युटीमा रहेका कर्मचारीहरूलाई तत्काल कामकाजबाट हटाई आवश्यक छानबिन सुरु भइसकेको छ।
0: यसैबीच प्रतिनिधि सभाको बैठकबाट कर्मचारी संचय कोष दशौं संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ। नेपालले न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको 79 महासभामा जलवायु संकटबाट नेपालमा परेको असरबारे जानकारी गराउने भएको छ। आज परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव अमृत बहादुर राईले संयुक्त राष्ट्रसंघको महासभामा विश्वव्यापी हरित गृह ग्यास उत्सर्जनमा नग्नय भूमिका भए पनि नेपालले ठूलो नकारात्मक असर भोगिरहेको विषयलाई दृढतापूर्वक महासभामा उठाइने जानकारी दिनुभएको हो। प्रधानमन्त्री बालेन्द्र शाहले 24 सेप्टेम्बरमा महासभालाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको सचिव राईले जानकारी गराउनु भएको छ। उहाँले नेपालमा गत वर्ष भएको जेएनजी आन्दोलन र त्यसपछिको सफल निर्वाचन तथा वर्तमान सरकारका प्राथमिकताहरू अन्तर्राष्ट्रिय समुदाय समक्ष प्रस्तुत गर्न यो भ्रमण महत्वपूर्ण अवसर हुने उल्लेख गर्नुभएको छ। महासभामा रसुवाको भुटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीले गरेको अपूरणीय क्षतिको स्मरण गराउँदै नेपाल जलवायु संकटको अग्रपंक्तिमा रहेको पुष्टि भएको उल्लेख गरिने उहाँले बताउनुभयो। यस्तै फण्ड फर रेस्पोन्डिङ टु लस एण्ड डाइमेज लगायतका निकायहरूबाट तत्काल उचित क्षतिपूर्ति तथा सहायता पाउनुपर्ने जलवायु न्यायको माग समेत गरिने उहाँले जानकारी दिनुभएको छ। जलवायु उत्थानशील पूर्वाधार स्मार्ट कृषि र सरोकारवालाको क्षमता विकासका लागि विकसित देशहरूसँग सहज र सहुलियतपूर्ण जलवायुविद तथा प्रविधि हस्तान्तरणको अपील गरिने समेत मन्त्रालयले जनाएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गर्ने गरी सरकारले तयारी गरिरहेको बताउनु भएको छ। मध्य प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्रालयको समन्वयमा आज जनकपुरधाममा आयोजित राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जनका लागि सुझाव तथा पृष्ठपोषण कार्यक्रममा उहाँले समय अनुकूल र विद्यार्थीको आवश्यकता अनुसार पाठ्यक्रम परिमार्जनको गृह कार्य भइरहेको जानकारी दिनुभएको हो। हालको पाठ्यक्रममा व्यापक परिमार्जन आवश्यक देखिएकाले कार्यदल गठन गरी देशव्यापी रूपमा सरोकारवालाबाट सुझाव संकलन भइरहेको जानकारी दिँदै मन्त्री पोखरेलले प्राप्त सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गरी आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम कार्यान्वयनमा ल्याइने बताउनुभयो। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले प्रधानमन्त्रीको निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक नरहेको बताउनु भएको छ। गिरिजा प्रसाद कोइराला फाउण्डेशनले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सभापति थापाले वर्तमान प्रधानमन्त्रीले निजी क्षेत्रलाई मन नपराउने र उपेक्षा गर्ने गरेको बताउनु भएको हो। उहाँले दुग्ध विकास संस्था, हेटौडा कपड़ा कारखाना तथा नेपाल औषधि लिमिटेड जस्ता सार्वजनिक संस्थानहरूको सञ्चालन र नाफाप्रति शुभेच्छा रहे पनि राज्य सञ्चालकले निजी क्षेत्र र समग्र अर्थतन्त्रको यथार्थ बुझ्न नसकेको टिप्पणी गर्नुभयो।
3: अहिलेको प्रधानमन्त्री मेरो आफ्नो बुझाइमा होइन ही हेट्स प्राइभेट सेक्टर त्यसका मैले अनुमानको आधारमा भनेको होइन. अहिले उहाँका पछिल्लो समयका उहाँका कतिपय अभिव्यक्तिहरू कतिपय उहाँका निर्णयहरू होइन मैले अस्ति पार्टीको सेन्ट्रल कमिटीको बैठकमा लामो समय लिएर भनेको पनि छु. हेर्दा सामान्य कुरा लाग्छ तर चाहे त्यो दुग्ध विकास संस्थानको बारेमा होला होइन चाहे त्यो हेटौँडा कारखानाको बारेमा होला चाहे नेपाल औषधि लिमिटेडको बारेमा होला ती कारखानाहरू चलोस् ती कारखानाहरूले मुनाफा कमाउन् मेरो शुभेच्छा छ त्यसका बारेको टिप्पणी भयो. तर स्टेट चलाउने मान्छेले यो स्टेटको इकोनोमी आजको दिनमा यो कस्तो छ हेर्नुहोस् है त.
0: यस्तै सभापति थापाले कंग्रेसको अधिवेशन तोकिएकै मितिमा हुने र यसमा कुनै अन्यल नरहेको धारणा राख्नु भएको छ. पार्टीभित्र स्वस्थ प्रतिस्पर्धा हुने र प्रतिस्पर्धाबाट नेतृत्वमा आउने तथा नआउने सबैलाई समेटेर पार्टीलाई एकताबद्ध बनाइने उहाँले बताउनुभयो. उहाँले नागरिकहरूसँग टुटेको विश्वास पुनः स्थापित गर्न महाधिवेशन र दशैं लगत्तै 77 जिल्लामा गाउँ गाउँ पुग्ने गरी देशव्यापी अभियान शुरू गरिने जानकारी दिनुभयो.
3: अहिले हामी नेपाली कंग्रेस पार्टीभित्र जति पनि साथीहरू अहिले छौँ हामी लिडरसिपमा छौँ हामीहरू छौँ र हाम्रो जिम्मेवारी छ. अब केही दिनभित्रमा पार्टीको अधिवेशन प्रारम्भ गर्नुपर्नेछ. असोजको 3 र 4 गतेबाट नेपाली कंग्रेस पार्टीको वडा अधिवेशन प्रारम्भ हुन्छ. हामी असोजको 16 गतेबाट पार्टीको यो महाधिवेशनको प्रक्रिया हाम्रो केन्द्रीय महाधिवेशन यसमा हुन्छ. यसका बारेमा यो तिथि मिथि यहीँ कहीँ कतै सर्छ कि फेरि चाहिँ यो अधिवेशनहरू तलमाथि हुन्छ कि भन्ने बारेमा केही साथीहरूले यसो अलमलहरू राख्नु भएको मैले पाएँ. हामी संविधानले पनि बाँधिएका छौँ पार्टीको विधानले पनि बाँधिएका छौँ अहिलेको सम्मानित अदालत फैसलाले पनि बाँधिएका छौँ. यो एक दिन पनि एक घण्टा पनि यसको तिथिमिति तलमाथि सर्दैन.
0: नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुई फरक फरक प्रतिवेदन प्रस्तुत गरिएको छ. पार्टी कार्यालय च्यासलमा आज बसेको कार्यदल बैठकमा कार्यदलका संयोजक तथा उपाध्यक्ष रामबहादुर थापा बादल र सदस्य सचिव तथा पार्टीका महासचिव शंकर पोखरेलले प्रतिवेदन प्रस्तुत गर्नुभएको हो. कार्यदलका संयोजकले दुवै दस्तावेज कार्यदलको बैठकमा छलफलका लागि पेश गरेको एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिनुभएको छ. दुईवटा छुट्टा छुट्टै दस्तावेज हुन नसक्ने निष्कर्ष निकाल्दै दुवैको अध्ययन तथा छलफल गरी एउटै साझा दस्तावेज तयार पारेर सचिवालयलाई बुझाउने सहमति भएको उहाँले बताउनु भएको छ. दुवै दस्तावेज अध्ययन गरेर शुक्रबारदेखि आवश्यक रूपमा बसेर छलफल गरी एउटै अन्तिम प्रतिवेदन तयार पारेर छिटोभन्दा छिटो सचिवालयलाई हस्तान्तरण गर्ने निर्णय भएको प्रचार विभाग प्रमुख आचार्यले जानकारी दिनुभएको छ. अन्नपूर्ण खबरमा अब ब्रेकको पालो.
4: रंगबहार
5: बर्जर संगे उपहार बम्परमा यामाहा रेजियर
4: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्.
5: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि. घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
4: बर्जर पेन्स.
6: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली.
7: मेरो नाम सरिता नेउपानी. मेरो घर यो कोटेश्वर दीपनगर. मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने कहीँ 20-22 चोटि पनि हुन्थ्यो. त्योभन्दा कम त मलाई थाहै छैन. 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले. अहिले त छैन. अहिले नर्मल छ. आनन्द छ.
8: मेरो नाम इनमाया भण्डारी हो. म 12 बस्छु भरतपुर 12. मेरो ढाड दुखेर हलन चल भएको थियो. अङ्ग्रेजी दबाई खान भन्दा बरु यो वैदिकको दबाई खान फाइदा होला भनेर म वैदिकमा आएर दबाई खाएपछि एकदम ढाड निको भयो. अहिले दुखेको अनुभवै हुँदैन.
9: मेरो तोला कान्त सुनाल पर्वतदेखि. मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो. एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो. आयुर्वेदमा आएर मैले 6 गरेको धेरै राम्रो भइसकेको छ.
6: वैदिक आयुर्वेद सेवा प्रणाली कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ. मोबाइल 98-5-12-40-9-34.
0: ब्रेकपछि अन्नपूर्ण खबरमा अब बाँकी प्रसंग. पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सार्वजनिक यातायात क्षेत्रमा नीतिगत रूपान्तरणको प्रक्रिया अघि बढ़ाइएको बताउनु भएको छ. आज मन्त्रालयमा नेपाल यातायात राष्ट्रिय व्यवसाय महासंघको छलफलका क्रममा मन्त्री लम्सालले सरकारले बीआरटी मोडल र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार देशभरका सिटी बस, लामो दूरीका बस र ट्याक्सीहरूको व्यवस्थापन गर्ने नीतिगत रूपान्तरणको प्रक्रिया अघि बढ़ाइएको जानकारी गराउनु भएको हो. उहाँले सरकार अब डिजेल गाड़ीको पक्षमा नरहेको र सबै सार्वजनिक सवारीलाई पूर्ण रूपमा विद्युतीय बनाउने योजनाका साथ अघि बढ़ेको बताउनुभयो. व्यवसायीहरूको पूर्ण सहमति र परामर्श बिना सरकारले यातायात ऐन जारी नगर्ने स्पष्ट पार्दै उहाँले ऐनको मस्यौदा बनाउँदा व्यवसायीहरूसँग छलफल गरिने उल्लेख गर्नुभयो। मन्त्री लम्साले पहिलो चरणमा पोखरा, त्यसपछि काठमाडौँ र लुम्बिनीमा आन्तरिक सार्वजनिक यातायात व्यवस्थापनका लागि एडीबी र मन्त्रालयको समन्वयमा काम अघि बढेको जानकारी दिनुभयो। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले रसुवाको भोटे कोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकलाई प्रभावकारी स्वास्थ्य उपचारको व्यवस्था गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयलाई निर्देशन दिएको छ। आज सिंहदरबारमा बसेको समितिको बैठकले बाढ़ी प्रभावित क्षेत्रमा रहेका दीर्घ रोगी, ज्येष्ठ नागरिक, महिला तथा बालबालिकाका लागि सञ्चालित घुम्ती स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन निर्देशन दिएको हो। समितिकी सभापति डाक्टर ओजस्वी शेरचन्दले होल्डिङ सेन्टरमा रहेका प्रभावित नागरिकको प्रारम्भिक स्वास्थ्य परीक्षण गरी जोखिमका आधारमा उपचारको प्राथमिकता निर्धारण गर्न सुझाव दिनुभयो। चितवनका ग्यास व्यवसायीले भरिएका सिलिण्डर धमाधम काठमाडौँ पठाइरहेका छन्। चितवन, नवलपरासी, बर्दघाट, सुस्ता पूर्व, मकवानपुर, पारा, पर्सा र धनुषामा रहेका उद्योगले राजधानीमा एलपी ग्यास पठाउन दैनिक 24 घण्टा बोटलिङको काम गरिरहेको जनाइएको छ। नेपाल एलपी ग्यास उद्योग संघका सदस्य विमल काला खेतीले चितवनको बाबा साईबाबा नेपाल ग्यास, गण्डकी नवलपरासीको जानकी र धनुषाको नेपाल ग्यास नारायणीले दैनिक 2 सेफ्टमा 15,000 सिलिण्डर बोटलिङ गरिरहेको जानकारी दिनुभएको छ। उक्त प्लान्टले 24 घण्टा बोटलिङ उपकरणबाट 1 मिनटमा 24 सिलिण्डर भरिरहेका छन्। धनुषाको नोभेल 12 1NL, जगदम्बा लियो अम्बर ग्यास, पर्साको सुपर मनोज, मकवानपुरको सहरा ग्यास र नवलपरासीको चण्डेश्वरी ग्यासले बोटलिङ गराएर सिलिण्डर उपत्यका पठाइरहेका छन्। यसैबीच काठमाडौँको तीनकुने स्थित गौरीगाउँबाट प्रहरीले 705 सिलिण्डर ग्यास बरामद गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले 2 ठूला ट्रकमा लोड गरिएको अवस्थामा ग्यास बरामद गरेको हो। ग्यास कालो बजारी गरेको आरोपमा बसुन्धारा स्थित जयश्री बालाजी ग्यास स्टोरका सञ्चालक दिनेश लुइटेललाई प्रहरीले पक्राउ गरेको छ। बसुन्धारामा ग्यास स्टोर सञ्चालन गरेका लुइटेलले प्रति सिलिण्डर 2,750 रुपियाँमा बेच्ने गरेको भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिनुभयो। आरोपीले नयाँ सिलिण्डर 5,000 बेच्ने गरेको एसपी कार्कीले बताउनुभयो। अन्नपूर्ण खबरमा पुनः ब्रेकको पालो।

0: निर्भिक्का साथ व्यापार व्यवसाय गर्न, आर्थिक जोखिम कम गर्न विश्वास हामीलाई गर्नुहोस्। युनाइटेड अजोर इन्स्योरेन्स, युनाइटेड बाई ट्रस्ट।
1: ब्रेकपछि अन्नपूर्ण खबरमा अब आर्थिक खबर। लगातार दुई दिन घटेको शेयर बजार हप्ताको अन्तिम कारोबार दिन दोहोरो अङ्कले बढेको छ। शेयर बजार परिसूचक नेप्से आज 27.94 अङ्कले बढेर 2559.49 बिन्दुमा पुगेको छ। आज सबै समूहको उपसूचक बढेकोमा जलविद्युत लगानी र निर्जीवन बीमा समूह 1.5% भन्दा धेरैले उकालो लागेको छ। आज 238 कम्पनीको शेयर बढेकोमा 30 घटेको छ। 9 कम्पनीको शेयर भने घटबढ भएको छैन। आज उपकार लघु वित्तको शेयर 10.5% बढेको छ। समग्रमा बजार बढेको दिन मल्टीपर्पोज फाइनान्सको शेयर 5.71% घटेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। हिजो 4.09 अर्ब कारोबार भएकोमा आज 345 कम्पनीको 1.20 करोड कित्ता शेयर 4.36 अर्ब रुपियाँमा किनबेच भएको छ। अन्नपूर्ण खबरमा अब विदेशका खबर। इरानी राष्ट्रपति मसूद पेजेस्कियन ब्रिक्स शिखर सम्मेलनमा भाग लिन भारतको नयाँ दिल्ली आइपुगेका छन्। भारत आइपुगेपछि उनलाई राज्य मन्त्री शान्तनु ठाकुरले स्वागत गरेका छन्। ब्रिक्समा हाम्रो लक्ष्य अमेरिकी एकाधिकारसँग लड्नु हो, भ्रमणको पूर्व सन्ध्यामा तेहरानमा पेजेस्केनले भनेका थिए। समाचार एजेन्सी पीटीआईका अनुसार आज साँझ पेजेस्केन र प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्विपक्षीय वार्ता पनि हुनेछ, जसको उद्देश्य दुई देशबीचको व्यापारलाई प्रवर्धन गर्नु र आपसी सम्बन्धलाई बलियो बनाउनु हो। पीटीआईका अनुसार राष्ट्रपतिको रूपमा पेजेस्केनको यो पहिलो भारत भ्रमण हो। यो भ्रमण यस्तो समयमा भइरहेको छ जब अमेरिकाले इरान विरूद्ध आर्थिक नाकाबन्दी लगाएको छ र पश्चिम एसियामा तनाव बढेको छ। नयाँ दिल्ली जानु अघि पेजेस्केनले ब्रिक्सले आफ्नो आर्थिक शक्ति बढाउनमा ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता रहेको बताएका थिए। भारतमा भइरहेको ब्रिक्स शिखर सम्मेलनमा भाग लिन नयाँ प्रमुख नेताहरूमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनिया राष्ट्रपति सी जिनपिङ पनि रहेका छन्। र अन्नपूर्ण खबरमा अब खेल खबर। पहिलो संस्करणको नेपाल भलिबल लिग एनभीएलको फाइनल प्रवेशका लागि काठमाडौँ रेडर्स र कर्णाली शिवराजबीच खेल जारी छ। त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषदको कवर हलमा खेल भइरहेको हो। एनभीएलमा काठमाडौँ र कर्णाली दुवै जित्ने दाउमा छन्। लिग चरणमा 5-5 खेल खेलेका दुवै टोलीले 4 खेलमा जित र 1 खेलमा हार बेहोरेका छन्। लिग चरणमा काठमाडौँले कर्णालीलाई 3-2 सेटले पराजित गरेको छ। काठमाडौँ त्यही नतिजालाई निरन्तरता दिँदै फाइनलमा पुग्ने लक्ष्यमा छ भने कर्णाली लिग चरणको हारको बदला लिँदै उपाधि यात्रालाई बलियो बनाउने योजनामा छ। आजको खेल जित्ने उपाधिका लागि भोलि अन्नपूर्ण स्पाइकर किङ्ससँग प्रतिस्पर्धा गर्नेछ। अङ्क तालिकाको शीर्ष स्थानमा रहेको अन्नपूर्ण हिजो नै फाइनलमा पुगिसकेको छ। नेपालमा पुरुष भलिबलको फ्रेन्चाइज लिग पहिलो पटक आयोजना गरिएको हो। यसका साथै हामी अन्नपूर्ण खबरको अन्त्यमा छौं। अन्त्यमा मुख्य खबर फेरि एकपटक। सरकारलाई सत्तामा रहिरहने भ्रमबाट मुक्त हुन सांसद पुनको सुझाव। अस्पताल बाहिर महिलाले बच्चा जन्माएको घटनामा छानबिन हुँदै दोषीमाथि कडा कार्यवाही हुने मन्त्री मेहतावारा जानकारी। प्रधानमन्त्री शाहले निजी क्षेत्रको वास्तविक समस्या बुझ्न नसकेको कंग्रेस सभापति थापाको आरोप। अधिवेशन तोकिएकै समयमा हुने जानकारी। काठमाडौँ उपत्यकामा ग्यासको हाहाकार। उद्योगहरू 24 घण्टा सञ्चालन। कालोबजारी विरूद्ध प्रहरीको छापा। गौरी गाउँबाट 705 सिलिण्डर बरामद। सञ्चालक पक्राउ। इरानी राष्ट्रपति पेजेस्केन ब्रिक्स शिखर सम्मेलनमा भाग लिन भारत पुगे। प्रधानमन्त्री मोदीसँग भेटवार्ता हुने। र नेपाल भलिबल लिगको फाइनल प्रवेशका लागि काठमाडौँ र कर्णाली बीचको खेल जारी। विजयी हुने टीम उपाधिका लागि भोलि अन्नपूर्णसँग भेट्दै। हौस् त, अन्नपूर्ण मिडिया नेटवर्क अन्तर्गत बागमती प्रदेशमा 90 भूमिकाहरू सहित साथै प्रदेशका विभिन्न रेडियोबाट एकसाथ प्रसारण भइरहेको अन्नपूर्ण खबर अहिलेलाई यति नै। राति 8 बजेको अन्नपूर्ण खबरका साथ पुनः उपस्थित हुनेछौ। हामीलाई बिदा दिनुहोस्। नमस्ते।

0: नथी
1: आईएमई लाइफ इन्स्योरिंग फ्युचर
2: एक्कासी छाती दुख्नु असहज हुनु वाकवाकी लाग्नु पाखुरा काँध दुख्नु र श्वास प्रश्वासमा समस्या आउनु हृदयाघातको संकेत हुन सक्छ यस्ता समस्या देखिए तुरन्त नेपाल मेडिसिटी अस्पतालको हटलाइन 1134 डायल गर्नुहोस् मुटुको शल्यक्रिया सहित सम्पूर्ण उपचार अब नेपाल मेडिसिटी भैँसे पार्टीमा
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ झ्याल बाहिर धुलोले ढाक्छ बत्ती फोन सबको लाइन काटिन्छ सब धेरै डराएका हुन्छन् तर एकछिनमा भूकम्प रोकिन्छ शर्माजीले श्री एफई 550 ले बनाएको घरलाई फेरि केही भएको हुँदैन अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ अनि वर्षौं पछि फेरि एक दिन ठुलो भूकम्प आउँछ श्री एफई 550 सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील
4: हवा यात्रामा विश्वासिलो र छिटो छरितो सेवा
5: सिमरिक एयर
4: जोखिमपूर्ण तथा आपतकालीन उद्धार
5: सिमरिक एयर
4: धार्मिक तथा पर्यटकीय स्थलको सहज भ्रमण
5: सिमरिक एयर
4: सुरक्षित एवं सुलभ सामग्री ढुवानी तथा दुर्घटनाका सक्त घाइते तथा दुर्गम क्षेत्रका सिकिस्त बिरामीलाई छिटो अस्पताल पुर्याउन सिमरिक एयर निरन्तर हवाई सेवामा प्रतिबद्ध सिमरिक एयर
6: सधैँ सम्झिनुहोस् सिमरिक एयर प्राली
7: हटलाइन नम्बर 98510-10695 98510-10696 98510-10697 र 98510-10698
4: सिमरिक एयर सदैव यहाँहरूको सेवामा

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू.
2: अब नेपालमै पहिलो स्मार्ट इभी स्कुटर एथर स्मार्ट कनेक्टेड टेक ड्रिभन र भविष्य तर्फ केन्द्रित
3: टच स्क्रिन ड्यासबोर्ड सहित तपाईँको सवारी अब स्मार्टफोन जस्तो स्मार्ट. अहिले नै अनुभव गर्नुहोस् नयाँ जीवन शैली आधुनिक र भविष्यमुखी.
2: 3.3 सेकेन्डमै 40 किलोमिटर प्रति घण्टाको स्पिड टप स्पिड 90 किलोमिटर प्रति घण्टा सजिलो छिटो र मजाको यात्रा पिक पर्फर्मेन्स यही हो.
3: 8 वर्षको ब्याट्री ग्यारेन्टी ढुक्क रहनुहोस् वर्षौंसम्म.
2: साथै नेपालमा आएको छ एथर रिस्ता स्किड कन्ट्रोल फल सेफ जस्तो स्मार्ट फिचर भएको
3: स्मार्ट परिवारको नयाँ सदस्य रिस्तामा 34 लिटरको बुट स्पेस भएको
2: अझ स्टाइलिस अझ आरामदायी अझ भरोसा योग्य
3: एथर इभीको भविष्य स्मार्ट अनि शक्तिशाली.
2: राइड स्मार्ट राइड एथर.
3: फोन नम्बर 98513 54106.

0: रेडियो अन्नपूर्ण नेपाल 94 MHz रेडियो पावर घटना विषय को सशक्त संवाद
1: पावर्ड बाय
2: ठुक्क साथ व्यापार व्यवसाय करना आर्थिक जोखिम कम करना विश्वास हामीलाई गर्नुस् यूनाइटेड अजोर इंश्योरेंस यूनाइटेड बाय ट्रस्ट।
3: नमस्कार श्रोता, कार्यक्रम रेडियो पावरमा स्वागत छ। म भोपाल रुचेल। तपाईँ यो कार्यक्रम हरेक दिन यसै समयमा रेडियो अन्नपूर्ण नेपाल सहित सातै प्रदेशका दर्जनौ एफएम रेडियो मार्फत हामीलाई एकैसाथ सुन्न सक्नुहुन्छ। नेकपा एमालेमा पार्टी पुनर्गठन सम्बन्धीको कार्यदलको बैठक आह्वान भयो, बस्यो, तर त्यसले ठोस निचोड निकाल्ने अवस्था देखिएको छैन। त्यहाँ जो कार्यदल बनेको थियो त्यो कार्यदलका संयोजक बादलको अलग्गै रिपोर्ट र महासचिव शंकर पोखरेलको अलग्गै रिपोर्ट देखिएको छ र एउटा निचोड चाहिँ त्यो दुईटैलाई मिलाएर एउटै रिपोर्ट बनाउने कि भन्नेतर्फ बैठक अघि बढेको विषय सार्वजनिक भएको छ। जहाँ अध्यक्ष केपी ओलीको प्रतिकूलको रिपोर्ट भए पछाडि त्यसलाई संशोधन गर्न उपाध्यक्ष रामबहादुर थापा बादललाई निर्देशन दिएको र उनले यो पार्टीको यो दुर्गति हुनमा अध्यक्ष ओलीलाई मात्रै दोष लगाउन नमिल्ने आशयको र उनी अनुकूलको रिपोर्ट बनाएको बताइएको छ। एमाले यो बेला यति मात्र गरिरहेको छैन, विगतमा महासचिव शंकर पोखरेलको प्रतिवेदन हेर्नु भने पार्टी सञ्चालनमा भएका कतिपय कमजोरीहरू स्वीकारिएको छ। त्यहाँ घनश्याम भूषालदेखि माधव नेपालसम्म, उषा किरण थिमलसेनादेखि डाक्टर बिन्दा पाण्डेसम्मलाई बाडुल्की लाग्ने अवस्थामा शंकर पोखरेलको प्रतिवेदनले बोलेको छ। अर्थात् उनीहरूलाई सम्झिएको छ, गलत थियो उनीहरूप्रतिका निर्णय भनिएको छ र यो बेला चाहिँ एमाले दोसाधमा छ। अर्को चुनाव आउने बेला भइसकेको छ स्थानीय तह र प्रदेशको, तर ऊ आफ्नै चुनावको समीक्षा गर्न समेत सकिरहेको छैन। अल्झिएको एमाले कहाँ छ, यसलाई ठिकठाक पार्ने उपायहरू के हुन्? अब यो कार्यदलको रिपोर्ट प्रतिवेदनमै जो खालको असमञ्जस्यता देखिएको छ, यसलाई मिलाउने उपायहरू के हुन सक्छन्? एमालेको कार्यकारी भूमिकामा नरहेको, अलिक परैबाट अन्तरकुन्तर त्यहाँभित्रका अवस्था हेरिरहेको एउटा पूर्व मन्त्री नेकपा एमालेको नेता युवराज कार्कीसँग आज हामी संवाद गर्दैछौ। सर्वप्रथम म उहाँलाई स्वागत गर्छु। युवराज कार्कीजी, म तपाईँलाई कार्यक्रम रेडियो पारमा स्वागत गर्छु।
4: धन्यवाद गोपालजी।
3: एमालेमा के भइरहेछ, कति यहाँ भित्रका गतिविधिहरू सूक्ष्म रूपमा नियालिराख्नु भएको छ, आफ्नो पार्टी के भएको जस्तो लाग्छ?
4: म त चितवनको सौरा महाधिवेशनदेखि नै स्वैच्छिक अवकाश लिएर अब युवाहरूलाई अगाडि बढाउनु पर्छ, अलि नयाँ ढङ्गले अगाडि बढ्नुपर्छ भन्ने ठानेर म चाहिँ एउटा अभिभावकीय भूमिका, सल्लाहकारको भूमिकामा रहेको त्यही बेलादेखि नै। अब पछिल्लो अवस्था त झन्झन बिग्रँदै गयो र अब अहिलेको अब यो सबै अवस्थाहरू आयो होइन, यो अब देखिराखिएकै छ। सबै हाम्रो पार्टी अब देशको चाहिँ जनमतको हिसाबले झनै पहिलो नम्बरमा रहेको पार्टी यो पछिल्लो आम निर्वाचनमा त हामी एकदम साँच्चै भन्ने हो भने अत्यन्तै लज्जास्पद हार बेहोरेर एक किसिमको एउटा जनताको मूल एउटा जनताको पङ्क्तिबाट चाहिँ पुरै अलग थलग परेको अवस्था छ।
3: हजुर,
4: अब पार्टी ठिक ढङ्गले अगाडि बढिराखेको छैन। अब विगतदेखि नै कमी कमजोरीहरू थुप्रिँदै आएर त्यसले चाहिँ एउटा उचाइमा पुगेपछि अब त्यसले छलाङ मारेर अब यो परिस्थिति सिर्जना भएको हो। त्यसो भएको हुनाले यसको चाहिँ समग्र र गम्भीर समीक्षा गरेर भएका कमी कमजोरीलाई एकदम निर्ममतापूर्वक तिनीहरूलाई चाहिँ स्वीकार गर्दै आफूलाई एकदम पुनर्जागृत गरेर आफूलाई नयाँ ढङ्गले अगाडि बढिएन भनेदेखि फेरि जनताको विश्वास प्राप्त गर्न सकिन्छ जस्तो मलाई चाहिँ लाग्दैन।
3: हजुर,
4: त्यसो भएको हुनाले हामीले चाहिँ हाम्रा आफ्ना आफूले गरेका गल्ती कमजोरीहरू, विगतदेखि नै भएका गल्ती कमजोरीहरूको एकदम गम्भीर समीक्षा गर्नुपर्छ।
3: हजुर,
4: र पार्टीलाई चाहिँ पुनर्गठित पुनर् एउटा जागृत र एक किसिमले भन्यो भने नयाँ ढङ्गले अगाडि बढ्ने एउटा स्थितिबाट लैजानुपर्छ र मात्रै हामी फेरि जनताको बिचमा चाहिँ विश्वास आर्जन गर्ने ठाउँमा पुग्न सक्छौँ। त्यसो भएको हुनाले अहिले जुन ढङ्गले चलिराखेको छ त्यो प्रति त म त एकदमै धेरै असन्तुष्ट छु। यो ठिक ढङ्गले अगाडि हामी अगाडि बढेका छैनौँ।
3: हजुर,
4: यो पार्टी निर्माण गर्दाखेरि आफ्नो जीवनको धेरै ठुलो ऊर्जाशील समय समर्पण गर्ने व्यक्ति म पनि हुँ। 10 वर्ष भूमिगत बसियो।
3: हजुर,
4: म चाहिँ एकदम धारानको हातीसार क्याम्पसको टपर मान्छे, बाहिर पढ्न जाने ठुल्ठुला अवसरहरू छोडेर 86% मैले चाहिँ स्कोर गरेर बाहिर जाने ठुलो अवसर पाएको मान्छेले पनि म छोडेर झोला बोकेर गाउँ गाउँ गएर जनतालाई चाहिँ सङ्गठित गरेर यो एमालेलाई यहाँसम्म ल्याउनमा एउटा साह्रै महत्त्वपूर्ण भूमिका खेल्ने मध्येको एकजना व्यक्ति चाहिँ म पनि हुँ।
3: हजुर,
4: त्यस हिसाबले चाहिँ

0: अहिले जुन ढङ्गले पार्टी अगाडि गइरहेको छ, म चाहिँ हामीले गरेको त्याग बलिदान सङ्घर्षले चाहिँ त्यो सार्थकता पाइरहेको छैन जस्तो चाहिँ मलाई लागिरहेको छ।
1: तर अब के त यो खास यो एमाले भित्रको खास बाधक को त यसलाई ठिकठाक पार्नुपर्छ भन्ने चिजलाई ठिकठाक पार्न नदिने मान्छे को त बाधक को दोषीको
0: होइन, त्यो त नेतृत्वले लिनुपर्छ नि। के हुन्छ भने
1: तर नेतृत्व त लिनुपर्छ, तर नेतृत्व अथवा पार्टी ठिकठाक पार्नका लागि कार्यदल बन्यो, कार्यदलले प्रतिवेदन तयार पार्यो, त्यो प्रतिवेदन अनुकूल नभएपछि रामबहादुर थापालाई अर्को लेख्न लाग्यो, दुईटा प्रतिवेदन आयो त्यो दुईटालाई पनि फेरि एक गरौँ भनेर कार्यदलमा छलफल भइरहेछ, यो त गन्जागोलमा फस्यो नि पार्टी। अहिले तपाईँ कार्यदलकै कुरा गर्ने भने नि पार्टी ठिक पार्ने कुरा गर्ने भने पनि
0: त्यही त के हुन्छ भनेदेखि त्यो जुन ढङ्गले तलबाट आम देशव्यापी रूपमा कार्यकर्ताहरूबाट उठेका आवाजहरूलाई दबाउने र फेरि पुरानै ढाँचाले चाहिँ त्यो लादेर नेतृत्व लादेर चाहिँ अगाडि बढ्ने ढङ्गले जुन खालको काम भइरहेको छ त्यसले चाहिँ पार्टीलाई समाप्त गर्ने दिशामा पुर्याउँछ, त्यसरी जानु हुँदैन। अब हामीले त अहिले सुझाव दिने ठाउँमा मात्रै छौँ, त्यहाँ बसे साथीहरूले जो कार्यकारी भूमिकामा रहनुभएको छ उहाँहरूले आँटका साथमा गलत कुरालाई गलत भन्न सक्नुपर्छ र पार्टी जोगाउने काममा उहाँहरू लाग्नुपर्छ र पार्टीलाई टोटल पुनर्गठन गरेर जाने ढङ्गले उहाँहरू अगाडि बढ्नुपर्छ भन्ने मेरो सुझाव छ उहाँहरूलाई, होइन?
1: हजुर,
0: त्यसरी नगर्ने हो भने त हाम्रो अगाडि चाहिँ अब एउटा भनाइ नै छ नि, कि त सचिने कि सकिने, दुईटा मात्रै बाटा छन्।
1: तर तपाईँहरूको पार्टीलाई चाहिँ नि युवराज कार्कीजी विगतमा कस्तो भनिन्थ्यो भने संगठनको हिसाबले व्यवस्थापनको हिसाबले यो दक्षिण एसियाकै अत्यन्तै व्यवस्थित पार्टी भन्ने एक खालको जस त्यो खालको लोभ ईर्ष्या थियो। आजको दिन त हेर्नुहोस् त एउटा चुनाव र अर्को प्रदेश स्थानीय तहको चुनावमा आउन आँटिसक्यो, तपाईँहरूको पार्टीले चुनावी समीक्षासम्म गर्न सकेका छैन, यो कस्तो पार्टी भयो?
0: होइन, त्यही भनेको त के भयो त भन्दाखेरि यो सबैभन्दा संगठित र व्यवस्थित पार्टी थियो एमाले, भित्र अन्तर्विरोधहरू त थिए, त्यतिखेर पनि गुटबन्दीहरू नभएका होइनन्, गुटबन्दीहरू पनि थिए, तै पनि छलफल हुन्थ्यो, त्यसपछि विभिन्न ढङ्गले एउटा निष्कर्ष निस्किन्थ्यो, त्यो निष्कर्ष निकालिएर सामूहिक नेतृत्वबाट अगाडि बढ्ने अवस्था थियो त्यतिखेर। तर बिस्तारै के हुँदै गयो भनेदेखि एउटा व्यक्तिमाथि सबै शक्ति केन्द्रित गर्दै गइयो, क्या, व्यक्ति केन्द्रित हुँदै गइयो र व्यक्तिको केन्द्रीकरण यति भयो कि अध्यक्षले जे भन्नु त्यो निर्णय हुने भयो, उहाँले जे बोल्नु त्यही अगाडि बढ्ने स्थिति भयो।
1: हजुर,
0: अन्तर्राष्ट्रिय अनुभवहरू पनि हामीसँग छन्, जसरी चिनमा पनि यत्रो ठुलो परिवर्तन भइसकेपछि पछिल्लो कालमा माओ सेतुङले जसरी गल्ती गरेर अब अलि स्वेच्छाचारी ढङ्गले अगाडि बढ्न थाल्दाखेरि चिन पनि झनै डुब्ने अवस्थामा पुगेको थियो, पछाडि कसो कसो गरेर साथीहरूले चाहिँ पुनर्गठन गरेर पार्टीलाई अगाडि लाने ठाउँमा पुर्याएर अहिलेको चिनको जुन अहिले संसारको एउटा महाशक्तिको रूपमा उदय भयो त्यो पुनर्गठन गरेर नगएको भएदेखि त चिन पनि सोभियत सङ्घ जस्तै कोल्याप्स हुने अवस्थामा थियो।
1: हजुर,
0: त्यसको त्यस कारणले व्यक्तिमाथि सबै अधिकार केन्द्रित गर्दै जाने र व्यक्तिलाई स्थापित गर्ने, पार्टी होइन कि व्यक्ति स्थापित हुँदै जाने भइसकेपछि अब के हुन्छ भने अहिले कुरा उठेको छ नि त, उहाँले अध्यक्षले मात्रै गल्ती गरेको हो र भन्ने कुरा उठेको छ नि त, सबै शक्ति त्यहीँ केन्द्रित भएपछि त अब परिणाम पनि त त्यही व्यक्तिमाथि जान्छ होला नि त, त्यसको जिम्मेवारी पनि।
1: हजुर,
0: प्लेन एक्सिडेन्ट भयो भनेदेखि के हुन्छ, त्यहाँका यात्रुहरूको अरू क्रिउ मेम्बरहरूको गल्ती हुन्छ कि पाइलटको चाहिँ गल्ती हुन्छ भन्दाखेरि त मुख्य जिम्मेवारी त पाइलटै हुन्छ नि त।
1: हजुर,
0: स्वाभाविक रूपले हामीले क्र्यास हुने स्थितिमा जाँदै जाँदैछ प्लेन भने त्यसको मुख्य दोष भनेको पाइलटै हुन्छ, त्यसले गर्दाखेरि त्यो आन्दोलनमा पनि पार्टीमा पनि त्यसमा पनि सबै शक्ति एक ठाउँ केन्द्रित गर्ने अवस्थाबाट अरू कमिटीहरू भनेका चाहिँ नाम मात्रका सल्लाहकार जस्ता कमिटी मात्रै बन्ने अवस्था भइसकेपछि त्यो परिणाम त आउने कुरो त निश्चितै थियो नि त, व्यक्तिले राम्रो गर्दा राम्रो पनि हुन सक्थ्यो।
1: हजुर,
0: अब कहिले अलिअलि सुरु सुरुमा वर्तमान अध्यक्षले अलि राम्रै गरेर पनि जानुभएको थियो, राम्रो हुन्थ्यो, तर जब अब गल्तीहरू हुँदै गए अनि त्यसपछि के हुने भयो भने त्यो गल्ती सच्याउन सकिने अरू टिममा चाहिँ जुन सामूहिक नेतृत्व प्रणाली पनि थिएन, कमिटी सिस्टम पनि व्यवस्थित थिएन, नेतृत्वले जे भन्नु त्यही आँखा जिम्लेर लागू गर्दै जाने गरिसकेपछि त अब यो यो यो परिणाम आउनु त अनिवार्य थियो नि, स्वाभाविक थियो।
1: अब के त ओलीजीको व्यवस्थापन कसरी, उहाँ छोड्न तयार हुनुहुन्न, बरु दुईटा कार्यदललाई एक बनाउनका लागि दुई दिन समय लिने निर्णय कार्यदलले गरेको छ, अब के हुन्छ, गर्ने के?
0: त्यो उहाँले छोड्नुपर्छ, उहाँले एकदम सम्मानजनक ढङ्गले उहाँले छोडिदिनुपर्छ, यसो नगर्दाखेरि त आन्दोलन र पार्टी नै खतम हुँदै जान्छ। अब गर्न त के सकिन्छ र अब त्यहाँ बस्ने साथीहरूले पुनर्गठन गर्नको लागि पर्याप्त प्रयत्न गर्नुपर्छ। उहाँलाई स्वैच्छिक रूपले हार्दिकतापूर्वक उहाँलाई त्यहाँबाट छोडेर जाने वातावरण, उहाँले चाहिँ ठाउँ छोडिदिने वातावरण बनाउनुपर्छ। त्यसको लागि प्रयास गर्नुपर्छ, सङ्घर्ष गर्नुपर्छ।
1: त्यसको रोड म्याप के हो त? त्यसको रोड म्याप के हो तपाईँले भनेको? उहाँलाई हार्दिकतापूर्वक छाड्ने वातावरण बनाउने भनेको रोड म्याप के हो?
0: होइन, रोड म्याप भनेको के भने स्वैच्छिक हो, स्वैच्छिक रूपले उहाँले।
1: अब त्यो त कुरै नगर्नुहोस्, उहाँ स्वैच्छिक त शब्द सुन्नै तयार हुनुहुन्न होइन? छाड्ने र स्वैच्छिक उहाँ दुइटै त छोड्न तयार हुनुहुन्न। यो बाहेक अरू कुरा भन्नुहोस् त रोड म्याप।
0: त्यो भएन भने त म त अब मलाई त पहिले यसको समर्थन गर्दाखेरि मलाई पार्टीभित्रका कतिपय मान्छेले गाली पनि गरेका थिए। म त गगन थापाको रोड म्यापलाई म त मैले चाहिँ बाटो त्यो ठिक हो भन्ने पक्षमा छु म।
1: अनि तपाईँको पार्टीको विधान कस्तो छ? 51% चाहिन्छ त्यो गर्न पनि, विशेष महाधिवेशन डाक्न समेत 51%। 51% भनेको आफैमा डिसिजन हो
0: होइन? त्यो त प्रतिनिधि परिषदमा त सबै अहिलेको नेतृत्वमा जो पुनर्गठन पक्षमा रहेका साथीहरू लाग्यो भनेदेखि 51% पुर्याउनै सकिन्छ। त्यो प्रतिनिधि परिषदको नै हो
1: होइन? हो, तर 51% पुर्याउने कि पहिले विधान संशोधन गर्ने कि फेरि प्रतिनिधि परिषद बोलाउन पनि अध्यक्षले त डाक्नु पर्यो। फेरि उहाँले नडाक्दैसम्म त पनि अघि बढ्न सक्दैन। फेरि आफैलाई हटाउने बैठक किन उहाँ डाक्नु हुन्छ? फेरि त अनेक छ नि।
0: त्यो मैले विधानको त्यो मसिनो गरी यस्ता समस्या थिएन र हेरेको पनि छैन।
1: होइन, तपाईँलाई मैले हेरेर तपाईँलाई भन्दिएँ नि, जो छ
0: नेतृत्वले
1: अध्यक्ष ओलीले नचाहेसम्म बैठक बस्न सक्दैन, यो यथार्थ हो कम्युनिस्ट पार्टीको, तपाईँहरूको पार्टीको। एक दोस्रो, राष्ट्रिय प्रतिनिधि परिषद बैठक बोलाएर विशेष महाधिवेशनै डाक्न पनि तपाईँको 51% चाहिन्छ प्रतिनिधिहरूको हस्ताक्षर। 51% भनेको आफैमा एउटा के हो भन्दाखेरि डिसिजन हो। 51% भनेको त मेजोरिटी भयो नि।
0: त्यही त अनि एउटा त्यहाँ तपाईँले त हेर्नु भएकै होला अब। अनि अध्यक्षले त्यो विशेष महाधिवेशन बोलाउन पनि अध्यक्षको स्वीकृति लिनुपर्छ र गगन थापाहरूले त लिएनन्।
1: त्यो अर्को बाटो हो। तपाईँको कम्युनिस्ट पार्टीमा राखेको विधान त तपाईँहरूलाई थाहा हुनु पर्यो नि त। 51% नपुगिकन विशेष महाधिवेशन बोलाउनै मिल्दैन। 51%ले दर्ता गर्नु पर्यो पहिले त।
0: हो, त्यो 51% पुर्याउन प्रयास गर्नु पर्यो नि त्यहाँ बस्ने साथीहरू।
1: त्यो पुर्याइसके पछाडि पनि फेरि ओलीजीले त बोलाउनु पर्ला। उहाँ तयार नभइकन त त्यो सम्भव छैन। दुई तिहाईबाट निर्वाचित उहाँ अध्यक्ष हो फेरि अस्ति भर्खर।
0: होइन, निर्वाचित भन्ने कुरा त दुई तिहाई थियो त, हिजो सरकार पनि त दुई तिहाई थियो नि त। त्यो त्यसको त अर्थै हुँदो रहेछ नि त।
1: तर काङ्ग्रेसको बाटो खोज्नु भनेको चाहिँ फेरि मेरो तपाईँलाई प्रति प्रश्न छ। पाएको भएको हजुरबा हजुरआमा वा पिताश्री माताश्रीलाई चाहिँ बुढो भएपछि डोकामा बोकेर लगेर खोलामा त फ्यालिन्न नि त। त्यो कथामा मात्रै हुन्छ नि त्यस्तो। हामीले कथा पढ्दा चाहिँ त्यो पाएको थियौँ, यथार्थमा त हुन्न। कसैले डोकामा बोकेर लगेर फ्याल्दैन, हेर्नुहोस्।
0: होइन, त्यस्तो कुरा होइन नि त। त्यो त के हुन्छ भने अब हिजो जस्तो उदाहरण त के भने हाम्रै पार्टी कम्युनिस्ट पार्टीभित्र पनि माधव नेपालले देखेकै थियो नि त। हामी म त त्यतिखेर केन्द्रीय कमिटीमै थिएँ। तपाईँले राजीनामा नदिनुहोस्, छलफल गरौँ, अझै कमिटीमा बसेर अनि त्यसपछि मात्रै दिनुहोस् त्यो पनि भनेको।
1: रामबहादुर थापाले के भनिरहनु भएको छ? त्यो राजीनामा राष्ट्रपतिका पदका लागि थियो, राष्ट्रपति पाउँछु भन्ने विश्वासका साथ त्यो गर्नुभएको थियो भनेर भनिदिनु भयो हिजो भर्खर।
0: भन्ने कुरा एउटा हो, तर पनि त
1: तर रामबहादुर थापा, घनश्याम भूषाल वा तपाईँ बिन्दा पाण्डे र उषा किरणहरूलाई गरिएका कारवाहीका प्रति पनि अहिले पश्चाताप जनाइएको छ शङ्कर पोखरेलको प्रतिवेदनमा। फेरि पार्टी त यो पनि छ अहिले, हेर्नुहोस् तपाईँहरू।
0: त्यो हो हिजो एउटा मेरो पनि के हो मूल्याङ्कन भन्दाखेरि अब केपी ओलीलाई त्यो ठाउँसम्म पुर्याउनको लागि चाहिँ विष्णु पौडेल शङ्कर पोखरेलहरूको पनि हात चाहिँ छ। तर पनि उहाँहरूले ढिलै भए पनि उहाँहरूले सही कुरा महसुस गरेको हुनाले हिजो किन समर्थन गरिस् त भन्ने अड्को थापेर उहाँहरूले लिएको सही अडानलाई पनि विरोध गर्न चाहिँ मिल्दैन। जुन दिनदेखि मान्छेले बुझ्यो महसुस गर्यो त्यही दिनदेखि सही बाटोमा हिँड्यो हिँड्न थाल्यो भनेदेखि त्यसलाई चाहिँ हामीले सकारात्मक रूपले हेर्नुपर्छ। मानिसहरूको मूल्याङ्कन वर्तमानबाटै सुरु गर्नुपर्छ। हिजो के थियो, अस्ति के थियो भन्ने कुराबाट हुँदैन। अहिले उनीहरूले लिइराखेको अडान र उनीहरूले अगाडि सारेका प्रस्तावहरू ठिक छन् कि छैनन् भनेर मान्छेको मूल्याङ्कन गर्नुपर्छ। अहिले उहाँहरूले पार्टीलाई पुनर्गठन गरेर जानुपर्छ, नभए जनताको विश्वास आर्जन गर्न सकिँदैन भनेर उहाँहरूले जुन अभियान सुरु गर्नुभएको छ, जुन प्रयास गर्नुभएको छ, त्यो सकारात्मक छ र त्यसलाई आम रूपले भन्दै हो भने त्यो कार्यकर्ता पङ्क्तिको पनि ठुलो समर्थन छ। अब त्यो गर्न सकिएन भनेदेखि त मैले देखेको त के भने अरू आगामी दिनहरूमा एमालेको अरू दर्जनाक हालत हामीले आफ्नै आँखाले देख्नुपर्छ। अब हामी त अभिभावक भएर बसेकाले अहिले तत्कालै अब निर्णय नै गर्ने ठाउँमा त हामी त छैनौँ नि त। मैले त केही गर्न सक्दिनँ, मैले त सुझाव दिने मात्रै हो।
1: त्यो हो, तर तपाईँले भन्नुभयो नि शङ्कर पोखरेलहरूलाई ओलीको ब्रेन भनिएको छ। आज शङ्कर पोखरेलहरूसँग आफ्नै छाया समेत छैन। अध्ययारोमा त आफ्नो छाया पनि सँगै हुँदैन कि, छायाका लागि पनि प्रकाश चाहिन्छ। त्यो गतिमा उहाँहरू पुग्नु भएको छ। यो टिप्पणी मेरो होइन, टिप्पणीकारहरू यो भन्दैछन्। हेर्नुहोस्, उहाँ त केपी ओलीको खास भन्यो भने अनुयायी नै भनिदिनु भयो भन्ने सम्मको थियो, अनुयायी अनुयायी के उत्तराधिकारी पनि होइन अनुयायी के अनुयायीसम्म भनेको भन्ने छ, यसको अर्थ तपाईँलाई काफी थाहा छ। अनि जो महासचिवसँग आज बेला यस्तो बितेको छ, उहाँको आफ्नो छाया छैन, उहाँलाई कति विश्वास गरेर सर्लक केपी ओलीका मान्छेहरू थपक्क शङ्कर पोखरेलका पछाडि लाग्न सक्ने ठाउँ छ? बरु शङ्कर पोखरेल भन्दा त रामबहादुर थापा भले माओवादीको लिगेसी होला, कयौं गुणा इथिकल रहेछन् भन्नेहरू पनि छन् के एमाले भित्रकै एउटा एउटा जोडकोड त्यो भन्नेहरू पनि छन्।
0: त्यो त कस्तो हो भने
1: हजुर,
0: त्यो त कस्तो तर्क हो भने हिजो केपी ओलीलाई मकैको भात खान नपाएर पहाडबाट अर्काको

0: त्यो चाहिँ तपाईँ भन्दै हुन्छ रामबहादुर थापाको तपाईँले इङ्गित गर्न खोजेको परिबन्ध हो।
1: रामबहादुर थापा त त्यो चाहिँ अहिले उसको श्रीमतीलाई उसलाई चाहिँ हिजो समानुपातिकमा हालिदिएर सांसद बनाइदिएको र अहिले उसलाई चाहिँ अहिले समानुपातिकको चाहिँ जुन त्यही गुण पिर्नको निम्ति त्यो नुनको सोझो गरेको मात्रै हो। यसको पृष्ठभूमि त हामीलाई थाहा छैन र हिजोदेखि कस्तो थियो भन्ने कुरो माओवादी।
0: तर सबै ओलीका कारण पद पाका प्रतिष्ठा पाका आफ्नो जीवन चलेकाहरू त आज ओलीलाई छाड्ने अवस्थामा पुगे नि त, ती त कति इथिकल हुन् फेरि? त्यो पनि त सँगसँगै प्रश्न छ।
1: त्यो त्यस्तो हुँदैन, त्यो इथिकल होइन कि, अझै धेरै लागेको भए पनि त पाउँथ्यो होला नि त पाउनेतिरै, तर
0: अब किन पाउनु पर्यो? समय छैन, युग छैन, परिस्थिति छैन, अनि ओलीका पछि लाग्ने त फेरि भन्ने पनि त आउँछ नि त, निश्चित टाइमसम्म होला नि त।
1: त्यो मात्रै होइन नि त, जनताले उनको निर्वाचन क्षेत्रमा अकण्डक उनले चाहिँ शासन गरेको भनेको देशको आधी बजेट खन्याएको झापा पाँचमा, जबकि उनलाई चाहिँ कहीँबाट चिन्दै नचिनेको कहाँबाट आएको मान्छेले 50,000 भन्दा बढी मतले चाहिँ हराइदिएर जनताले आफ्नो क्षेत्रमा, देशका अन्य क्षेत्रमा त कुरो छाडिदिनुहोस्, त्यस्तो भइसकेपछि अनि अब पार्टीलाई बचाउने कि ओलीलाई बचाउने भन्ने प्रश्न त शङ्कर पोखरेलहरू विष्णु पौडेलहरूको अगाडि पनि उठ्यो नि त। यस्तो बेलामा चाहिँ एउटा विवेकशील मान्छेले विगतमा गल्ती नै गरेको भए पनि पार्टीलाई चाहिँ बचाउनु पर्छ। अब पार्टीलाई बचाउनको निम्ति चाहिँ अरूहरूले पनि पुनर्गठनमा ककलले जिम्मा लिनुपर्ने हुन्छ, युवराज कार्कीले पनि केही जिम्मा लिनु पर्यो भने म पनि लिन तयार छु, शङ्कर पोखरेलले पनि आफ्नो पार्टको जिम्मा लिनुपर्छ, विष्णु पौडेलहरूले पनि आफ्नो बराबरको भूमिकाको बराबरको चाहिँ जिम्मा विष्णु पौडेलहरूले पनि लिनुपर्छ। तर के हुन्छ भने सुरुवात चाहिँ कहाँबाट गर्ने त भन्दाखेरि जुन मुख्य नेतृत्व छ जसको अनुहारले गर्दाखेरि अनुहारलाई लिएर जाँदाखेरि यो सबै हालत चाहिँ हाम्रो निर्वाचनमा हामीले जनताको तिरस्कार भोग्नु पर्यो, त्यस सुरुवात त त्यहाँबाट हुनु पर्यो नि त।
0: यसको अर्थ अब शङ्कर पोखरेल विष्णु पौडेलहरूको अडानको यो परीक्षा पनि हो।
1: त्यो त हो, त्यो अब उहाँहरूले अडान लिन सक्नु भएन भने इतिहासमा उहाँहरू पनि नालायक ठहरिएर किनारेकृत हुन्छन्। एक दिन त पुनर्गठन होला नि त, सधैँभरि केपी ओली जीवितै त रहँदैनन् होला। आन्दोलन त फेरि धुलो पिठो भएर खरानी भएर पनि त्यहाँबाट दुबो जस्तो पलाउलाई नि त पलाउन त।
0: तर त्यो बेला
1: शङ्कर पोखरेलहरू विष्णु पौडेलहरूले यदि भूमिका खेल्दैनन्, अडान लिँदैनन् भने उनीहरू पनि इतिहासको रक्षणमा एकातिर फालिने ठाउँमा पुग्छन् उनीहरू पनि, किनभने त्यो त अब त्यही महसुस गरेरै उनीहरूले चाहिँ अब पार्टीलाई चाहिँ बचाउनु पर्छ, अब केपी ओलीलाई बोकेर अब पार्टी बच्दैन, एमाले बच्दैन, एमाले जनताको विश्वास आर्जन गर्न सकिँदैन भनेरै उनीहरू चाहिँ पुनर्गठनको पक्षमा लागेका हुन् नि त, नत्र त्यसै त लागेका हुने थिएन। अब यसो गर्दाखेरि उनीहरूले चाहिँ तिमीहरू नैतिक भएनौ, हिजो केपी ओलीबाट चाहिँ तिमीहरूले सुविधा ल्याऊ, अब अहिले चाहिँ तिमीहरूले यसो गर्न पाउँदैनौ भन्ने कुरा चाहिँ ठिक हुँदैन। त्यो के हुँदैन भनेदेखि, मैले अघि पनि भने, वर्तमानमा उनीहरूले उठाएका मुद्दाहरू ठिक छन् भनेदेखि त्यसलाई चाहिँ समर्थन गर्नुपर्छ, त्यसको लागि उहाँहरूलाई धन्यवाद दिनुपर्छ र साथ सहयोग पनि गर्नुपर्छ।
0: सल्लाहकार परिषदमा तपाईँहरू हुनुहुन्छ, त्यो सल्लाहकार परिषदको सदस्यले दिएको एउटा सुझाव के हो भन्दाखेरि, यदि सोझाम्लाले काम गर्दैन भने बाङ्गो बनाऊ, गगन थापाहरूको पश्चात समाऊ, तपाईँको कुरा सिधा सुझाव?
1: मेरो कुरा त त्यही हो, गगनहरू मेरो विचारमा हामी भिन्न छौँ,
0: हजुर,
1: हाम्रो दृष्टिकोणमा हाम्रो चाहिँ मान्यतामा हामी फरक छौँ, तर काम गर्ने शैलीमा चाहिँ उनीहरूले के गरे भन्दाखेरि एउटा आँट गरे, त्यसरी आँट नगरिकन त हुँदैन नि त, किनभने अलिकति कि त अब गगन थापाहरू हारेको भएदेखि त किनारमा लागेर फालिने अवस्था पनि त हुन्थ्यो नि त, आँट नगरिकन त हुँदो रहेछ भन्ने कुरा त गगन थापाबाट सिक्नु पर्यो नि त।
0: त्यसकारण तपाईँको सुझाव त रह्यो नि त,
1: हजुर,
0: हस्, यो महत्त्वपूर्ण समय सम्वादका लागि तपाईँलाई धेरै धेरै धन्यवाद।
1: तपाईँलाई पनि धन्यवाद।
0: हामीसँग हुनुहुन्थ्यो नेकपा एमालेका नेता पूर्व मन्त्री युवराज कार्की, उहाँसँग हामीले एमाले पुनर्गठनको सवाल जो चलिरहेको छ यसका प्रति एमालेको अन्तरकुन्तर नियालिरहेका एमालेकै पुराना नेताहरू आजको दिनमा के सोचिरहेछन्, यो पाटो जोडेर उहाँसँग सम्वाद गर्यौं। अर्को अङ्कमा फेरि तपाईँहरू भेट हुने नै छ, हामीलाई आजलाई बिदा दिनुहोस्, नमस्ते।
2: रेडियो पावर, घटना विषयको सशक्त संवाद,
3: पावर्ड बाइ ठुक्क साथ व्यापार व्यवसाय गर्न, आर्थिक जोखिम कम गर्न विश्वास हामीलाई गर्नुहोस्, युनाइटेड अजोर इन्स्योरेन्स, युनाइटेड बाइ ट्रस्ट।
4: स्वस्थ जीवनको शुरुआत ओम हस्पिटलको साथ, हाम्रो बेसिक हेल्थ चेकअपबाट तपाईँको स्वास्थ्य स्थिति थाहा पाउनुहोस् वा हार्ट चेकअप गरी आफ्नो मुटुलाई सुरक्षित राख्नुहोस्। तपाईँका लागि एडभान्स हेल्थ चेकअप, सिनियर सिटिजन चेकअप र वुमन हेल्थ चेकअप सेवाहरू पनि उपलब्ध छन्। पहिले आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोस्।
5: हाम्रो कम्प्रिहेन्सिभ डायबेटिक हेल्थ चेकअप, एक्जिक्युटिभ हेल्थ चेकअप र स्टुडेन्ट तथा इम्प्लोयमेन्ट हेल्थ चेकअप प्याकेज मार्फत हामी तपाईँको पूर्ण स्वास्थ्य

0: सुनिश्चित गर्छौँ। आजै ओम हस्पिटल वेलनेस सेन्टरमा आएर स्वास्थ्य परीक्षण गरी ढुक्क हुनुहोस्। थप जानकारी तथा बुकिङका लागि ओम वेलनेस क्लिनिकको फोन नम्बर 4576225 वा मोबाइल नम्बर 9802076247 सम्पर्क गर्न सक्नुहुनेछ। ओम हस्पिटल, वी केयर फर यू।
1: रेडियो अन्नपूर्ण नेपाल 94 मेगाहर्ज।

0: अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको प्रशोधित पिउने पानी स्वदेशी ब्रान्ड नै पाए किन विदेशी ब्रान्ड खोज्ने? बरु नेपाली नै रोज्ने।
1: नेपालको आफ्नो नेपालमै भनेको अक्वा 100
0: बी नेपाली बाई नेपाली।
2: सम्पर्क फोन नम्बर 5558555
3: 5558555।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: 81 छाती दुख्नु, असहज हुनु, वाकवाकी लाग्नु, पाखुरा काँध दुख्नु र श्वास प्रश्वासमा समस्या आउनु हृदयाघातको संकेत हुन सक्छ। यस्ता समस्या देखिए तुरन्त नेपाल मेडिसिटी अस्पतालको हटलाइन 1134 डायल गर्नुहोस्। मुटुको शल्यक्रिया सहित सम्पूर्ण उपचार अब नेपाल मेडिसिटी भैँसे पार्टीमा।
2: रेडियो अन्नपूर्ण नेपाल 94 मेगाहर्ज।
3: अहिले साँझको 7 बज्यो। तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अन्नपूर्ण नेपाल 94 मेगाहर्ज।
2: रेडियो अन्नपूर्ण नेपाल 94 मेगाहर्ज।

0: सम्पर्क गर्नुहोस्
1: ग्लोबल जुनियर मेरो एप।
2: तपाईँको पीडामा मलम लगाउन बढाउनेछौ हाम्रा सहयोगी हातहरू। हामीलाई थाहा छ समाज प्रति हाम्रो जिम्मेवारी। हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल,
3: उपलब्ध विशेषज्ञ सेवाहरू,
4: मुटु फोक्सो पेट तथा कलेजो मृगौला तथा मूत्र रोग सम्बन्धी सम्पूर्ण सर्जिकल सेवाहरू, हार जोर्नी जनरल सर्जरी, नसा तथा स्पाइन सर्जरी, बाथ रोग, न्युरो मेडिसिन, न्युरो सर्जरी, नाक कान तथा घाँटी रोग, आँखा तथा दन्त रोग, जनरल तथा इन्टरभेन्सनल रेडियोलोजी, बाल रोग, प्रसूति तथा स्त्री रोग, नसा तथा मनोरोग, फिजियो थेरापी, छाला तथा यौन रोगको विशेषज्ञ चिकित्सकहरूबाट उपचार सेवा तथा 24 घण्टा आकस्मिक सेवा, फुल्ली अटोमेटेड प्रयोगशाला, रेडियोलोजी, सिटी स्क्यान, आर्थ्रोस्कोपी सर्जरी तथा इमर्जेन्सी डायलिसिस सेवा र नेपाल सरकारले निशुल्क प्रदान गर्ने MCH, डट्स र डट्स प्लस गरिब तथा विपन्न वर्गका लागि विशेष व्यवस्था गरिएको छ। सम्पर्क हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल, चावा हिल, काठमाडौँ। सम्पर्क नम्बर 4573518 र 4573519।

0: नथी।
1: IME Life, Ensuring Future।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: रेडियो अन्नपूर्ण नेपाल 94 मेगाहर्ट्ज।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू
2: आयो आयो आयो
3: होइन के आयो
4: उपहारै उपहारको बहार आयो
3: जसले पढ्छ अवश्य पढ्छ
4: अन्नपूर्ण मिडिया नेटवर्कले हात खाली नजाने गरी वार्षिक ग्राहक योजना ल्यायो जसमा अन्नपूर्ण पोस्ट वा द अन्नपूर्ण एक्सप्रेसको वार्षिक ग्राहक बन्न साथ आकर्षक उपहार द वन्डरल्यान्डको रु 1500 भाउचर अनि आएनआई सिनेमाजको मुभी भाउचर अथवा रु 500 देखि 3700 स्क्राच कुपन अनि आएनआई सिनेमाजको मुभी भाउचर र अन्नपूर्ण केबल कारको टिकट पाउनुहुनेछ साथ साथै साप्ताहिक पुरस्कार ओप्पो मोबाइल फोन र ट्रान्कुलिटी स्पाको 5000 बराबरको गिफ्ट भाउचर पाउनुका साथै पाक्षिक पुरस्कार डिश होमको तर्फबाट 100 Mbps एक वर्षको लागि फुल इन्टरनेट प्याकेज मासिक पुरस्कारमा वासिङ मेसिन र ट्रान्कुलिटी स्पाको 5000 बराबरको गिफ्ट भाउचर पाउनुहुनेछ
3: छिटो गर्नुहोस् आजै अन्नपूर्ण पोस्ट र द अन्नपूर्ण एक्सप्रेसको ग्राहक बन्नुहोस् र आकर्षक उपहार जित्नुहोस्
5: थप जानकारीका लागि फोन नम्बर 01-41-12-471 टोल फ्री नम्बर 1660-01-77700
6: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
7: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
8: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
6: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
9: 01-42-35-888 98-12-35-888
10: अहिले रातको 8 बज्यो तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अन्नपूर्ण नेपाल 94 MHz

0: नमस्कार, राति 8 बजेको अन्नपूर्ण खबरमा स्वागत छ। उपस्थित भएको छु म तुलासा राई। अन्नपूर्ण खबर अन्नपूर्ण मीडिया नेटवर्क अन्तर्गत बागमती प्रदेशमा 90 MHz साथै प्रदेशका विभिन्न रेडियोबाट एकसाथ प्रसारण भइरहेको छ। अन्नपूर्ण खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट। सरकारलाई सत्तामा रहिरहने भ्रमबाट मुक्त हुन सांसद पुनको सुझाव। अस्पताल बाहिर महिलाले बच्चा जन्माएको घटनामा छानबिन हुँदै 6 जना कर्मचारीलाई काजबाट हटाइयो। बाढ़ीका कारण 5,000 भन्दा बढ़ी अझै बेपत्ता। 1,385 जनाको शव फेला। 13,676 जनाको उद्धार। चिलिबेको टनेलमा ठूला उपकरण लैजाने बाटो खुलियो। उपत्यकामा ग्यासको हाहाकार। उद्योगहरू 24 घण्टा सञ्चालन। कालो बजारी विरूद्ध प्रहरीको छापा। गौरीगाउँबाट 705 सिलिण्डर बरामद। सञ्चालक पक्राउ। इरानी राष्ट्रपति पेजेस्केन ब्रेक्स शिखर सम्मेलनमा भाग लिन भारत पुगे। प्रधानमन्त्री मोदीसँग भेटवार्ता हुने। र न्यू जेनेथ कप अन्तर विद्यालय फुटसल र बास्केटबल प्रतियोगिता भदौ 29 देखि असोज 4 गतेसम्म हुने तयारी तीव्र। अन्नपूर्ण खबर अब विस्तारमा। नेपालले न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको 79 महासभामा जलवायु संकटबाट नेपालमा परेको असरबारे जानकारी गराउने भएको छ। आज परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव अमृत बहादुर राईले संयुक्त राष्ट्रसंघको महासभामा विश्वव्यापी हरित गृह ग्यास उत्सर्जनमा नग्नय भूमिका भए पनि नेपालले ठूलो नकारात्मक असर भोगिरहेको विषयलाई दृढतापूर्वक महासभामा उठाइने जानकारी दिनुभएको हो। प्रधानमन्त्री पालेन्द्र शाहले 24 सेप्टेम्बरमा महासभालाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको सचिव राईले जानकारी गराउनुभयो। उहाँले नेपालमा गत वर्ष भएको जेएनजी आन्दोलन र त्यसपछिको सफल निर्वाचन तथा वर्तमान सरकारका प्राथमिकताहरू अन्तर्राष्ट्रिय समुदाय समक्ष प्रस्तुत गर्न यो भ्रमण महत्वपूर्ण अवसर हुने उल्लेख गर्नुभयो। महासभामा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीले गरेको अपूरणीय क्षतिको स्मरण गराउँदै नेपाल जलवायु संकटको अग्रपंक्तिमा रहेको पुष्टि भएको उल्लेख गरिने उहाँले बताउनुभयो।
1: सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहजूको नेतृत्वको उच्च स्तरीय नेपाली प्रतिनिधि मण्डल संयुक्त राष्ट्र संघको 81 महासभामा सहभागी हुने कार्यक्रम तय भएको छ। उक्त महासभाको हाई लेभल जनरल डिबेट 22 देखि 28 सेप्टेम्बर 2026 न्यूयोर्कको संयुक्त राष्ट्र संघको मुख्यालयमा सञ्चालन हुनेछ। महासभाको जनरल डिबेटमा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहले 24 सेप्टेम्बर 2026 सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ। यस पटकको महासभाको मूल थिम रेस्टोरिङ ट्रस्ट Managing Transformation, a United Nations that delivers for all भन्ने रहेको छ। संयुक्त राष्ट्र संघबाट प्राप्त जानकारी अनुसार हालसम्म उक्त महासभामा 81 मुलुकका राष्ट्र प्रमुख, 50 मुलुकका सरकार प्रमुखहरू सहभागी हुने कार्यक्रम तय भएको छ।
0: प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका सांसद अर्जुन नरसिंह केसीले बाढ़ी प्रभावित रसुवा र नुवाकोटका होल्डिङ सेन्टरमा नागरिकको सुरक्षा तथा अस्थायी पुनर्स्थापनाको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो। होल्डिङ सेन्टरमा रहेका महिला, वृद्धवृद्ध तथा बालबालिकाहरूमा असुरक्षा तथा स्वास्थ्य जोखिम बढ़ेको तर्फ उहाँले सरकारको ध्यान आकर्षण गराउनुभयो। यस्तै नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद वर्षमान पुनले सत्तामा रहिरहने भ्रमबाट मुक्त हुन सरकारलाई सुझाव दिनुभएको छ। बैठकमा बोल्दै सांसद पुनले लोकतन्त्रमा आवधिक निर्वाचन मार्फत सत्ता फेरबदल भइरहने स्मरण गराउनुभयो। कार्यकालमा भित्तामा झुण्डिएका पूर्व प्रधानमन्त्री र पूर्व मन्त्रीका तस्विर हेरेर सधैँ सत्तामा रहिरहने भ्रमबाट मुक्त हुन उहाँले सुझाव दिनुभएको हो। उहाँले सरकारलाई दम्भी, अहंकारी, धम्कीपूर्ण शैली, त्यागी, विनम्र हुन तथा सबैको अस्तित्व स्वीकार्न आग्रह गर्नुभएको छ। सांसद पुनले चुनाव अघि पैसा नहुनेले पढ्न पाउँछ भन्ने अभिव्यक्ति दिएको तर सरकारमा गएपछि स्वास्थ्य, शिक्षा र घरेलु बिजुली खपतमा अतिरिक्त कर थोपरेर जनताको ढाड सेक्ने काम भएको आरोप लगाउनुभयो।
2: सधैँका लागि सत्तामा आएको भ्रम नपर्नुहोस्। अरूका कुरामा विश्वास लाग्दैन भने तपाईँको कार्यालयको भित्तामा झुन्ड्याइएका पूर्व प्रधानमन्त्री र पूर्व मन्त्रीका तस्विर एकपटक हेर्नुहोस्। कतिपय ठाउँमा राहत सामग्री पुगे पनि रसुवा र नुवाकोटका भौगोलिक रूपमा दुर्गम केही अति प्रभावित बस्तीमा पुग्न नसकेको गुनासो छ। कतै बाटो छैन, कतै पुल छैन, कतै संचार सम्पर्क छैन। राज्य आकाशमा र काठमाडौँ मात्रै देखियो भन्ने आवाज सत्तारूढ दल र सरकारका जिम्मेवार पदाधिकारीहरूले पक्कै सुन्नु भएकै होला। राहत कहाँ पुग्यो, कसलाई पुग्यो, कति पुग्यो, कहाँ र कसलाई पुगेन, यसबारे सरकारले यस सम्मानित सदनलाई जानकारी गराओस्। वादीले कसैको घरमा पार्टीको झण्डा हेरेर प्रवेश गर्दैन, कसैको राजनीति विचार सोध्दैन, विपत्तिले सत्ता पक्ष र विपक्षी छुट्याउँदैन। आज कोही वादीका कारण बिचल्लीमा परेको छ भने त्यो हाम्रो नागरिक हो। हामी विपक्षमा छौं र पनि खोज, उद्धार, राहत र पुनर्निर्माणमा सरकारलाई पूर्ण रूपमा सहयोग रहँदै आएको छ र रही रहने हाम्रो प्रतिबद्धता रहेको छ। तर हामीले यो पनि स्पष्ट गर्न चाहन्छौ, सरकारले जहाँ जहाँ कमजोरी गरिरहेको छ, कमजोरी गर्छ, त्यसमा खबरदारी रहनेछ र यो हामी प्रतिपक्षको जिम्मेवारी पनि हो। जनताको मतबाट बनेको सरकार नागरिकको पीडामा उभियोस् भनेर घसघस्याउने कर्तव्य पनि। तर राजनैतिक आस्था, कुनै दल वा समूहसँगका आबद्धता वा सामाजिक पहिचानका आधारमा बल जफ्ती कसैलाई अपराधी करार गर्ने काम नहोस्। पैसा नहुनेले पढ्न पाउँछु भन्नुभएको भिडियो क्लिप सार्वजनिक सञ्जालमा छरपष्ट भएको पक्कै देख्नु भएको होला। तर सरकारमा गएपछि स्वास्थ्य, शिक्षा र घरेलु खपतको बिजुलीमा अतिरिक्त कर थोपरेर जनताको धार सेक्ने काम भयो, के सही छ? प्रसव पीडामा रहेकी आफ्नी श्रीमती चढेको महानगरको गाडी ट्राफिक प्रहरीले रोक्दा सिंहदरबार जलाउँछु भन्ने अभिव्यक्ति दिने प्रधानमन्त्रीलाई एउटा गरीब महिलाले पैसाको अभावमा सडक पेटीमा शिशु जन्माएको विषयमा किन मौन बसेको भन्दै आम मानिसले प्रश्न गरिरहेका छन्।
0: यसैबीच स्वास्थ्य मन्त्री निशा मेहताले सप्तरीको राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल परिसर बाहिर महिलाले बच्चा जन्माएको घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको बताउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै घटनाको सत्य तथ्य छानबिन गरी दोषी देखे कानून बमोजिम कार्यवाही गरिने स्पष्ट पार्नु भएको हो।
3: प्रतिनिधि सभा बैठकमा माननीयज्यूहरूले सप्तरीको राजविराज गजेन्द्र नारायण सिंह अस्पताल परिसर बाहिरै एक आमाले बच्चा जन्माएको घटनाका सम्बन्धमा उठाउनु भएको विषयप्रति सरकारको गम्भीर ध्यान आकर्षण भएको छ। उक्त घटनाको जानकारी प्राप्त हुन साथ मन्त्रालयले अस्पतालसँग घटनाका सम्बन्धमा 24 घण्टे स्पष्टीकरण माग गरेको थियो र अस्पतालबाट स्पष्टीकरण पेश भइसकेको पनि छ। यसका साथै नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डाक्टर सुप्रभात श्रेष्ठ र एथिकल कमिटीबाट डाक्टर अजय शाह 5 सदस्यीय टोली हिजो नै स्थलगत छानबिनका लागि राजविराज पुगिसकेका छन्। उक्त टोलीसँगै मन्त्रालय तर्फबाट स्वास्थ्य सेवा विभागका उपचारात्मक सेवा महाशाखा प्रमुख डाक्टर पवन जङ राईमाझी समेत रहनु भएको छ। उक्त घटनाका सम्बन्धमा छानबिनका लागि जिल्ला प्रशासन कार्यालय सप्तरीबाट समिति गठन भइसकेको छ। साथै अस्पतालको सो घटनाको बखत ड्युटीमा रहेका कर्मचारीहरूलाई तत्काल कामकाजबाट हटाई आवश्यक छानबिन सुरु भइसकेको छ।
0: यस्तै अस्पतालका 6 जना कर्मचारीलाई कामकाजबाट हटाइएको छ। उक्त प्रकरणपछि अस्पताल प्रशासनले चिकित्सक सहित 6 जना कर्मचारीलाई कामकाजबाट हटाएको छ। डाक्टर उषा देव, स्टाफ नर्स अनिता कुमारी शाह र सजन चौधरी, कार्यालय सहयोगी रेडु ठाकुर, स्वीपर कोष्णा मेहतर र सुरक्षा गार्ड देवकान्त झालाई कामकाजबाट हटाइएको अस्पतालले जनाएको छ। रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीको 17 दिनसम्म आइपुग्दा 1385 जनाको शव फेला परेको र 5130 जना अझै बेपत्ता रहेको सरकारले औपचारिक जानकारी दिएको छ। परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर छेत्रीले रसुवा, नुवाकोट र धादिङ लगायतका तटीय क्षेत्रमा बाढ़ीले अकल्पनीय मानवीय तथा भौतिक क्षति पुर्याएको बताउँदै बेपत्ता हुनेहरूमा 35 देशका करिब 600 विदेशी नागरिक समेत रहेको जानकारी दिनुभएको हो। पत्रकार सम्मेलनमा प्रवक्ता छेत्रीले हालसम्म बाढ़ीग्रस्त क्षेत्रबाट 320 भन्दा बढ़ी विदेशी सहित कुल 13,676 जनालाई जीवितै उद्धार गरिएको बताउनु भएको छ। यस्तै खोज तथा उद्धारको लागि चिलिमे जलविद्युत आयोजनाको सुरुङको टनेलमा ठूला उपकरण लैजाने पहुँच मार्ग तयार भएको सेनाले जनाएको छ। सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले रसुवाको स्याफ्रो बेसी हुँदै चिलिमेको टनेलसम्म हेभी इक्विपमेन्ट लैजाने पहुँच सड़क तयार भएको जानकारी दिनुभएको हो। यस्तै बाढ़ीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल 13,23,10,81,267 रूपियाँ मजदात रहेको छ। कोषमा जम्मा भएको उक्त रकम मध्ये 9 वाणिज्य बैंकका खाताहरूमा 9,68,00,00,000 23,55,025 रूपियाँ मौजदात छ। यस्तै 2 वाणिज्य बैंकमा 2,32,84,077 अमेरिकी डलर मौजदात रहेको छ। बाढ़ी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि यस कोषबाट 1,00,00,000 रूपियाँ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा भइसकेको छ। बाढ़ीपछि सरकारले राहत र पुनर्स्थापनाका लागि सहयोग गर्न सार्वजनिक आह्वान गरेसँगै स्वदेश तथा विदेशबाट रकम संकलन भई कोषमा दाखिला भएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले राइट टु रिकल सम्बन्धी दस्तावेज निर्माण गर्न समिति गठन गरेको छ। पार्टीको भदौ 5 गते बसेको केन्द्रीय कमिटी बैठकको निर्णय अनुसार महामन्त्री विपिन कुमार आचार्यको संयोजकत्वमा 11 सदस्यीय समिति गठन गरिएको हो। समितिको सदस्यमा गणेश पराजुली, मनिष शाह, समीक्षा बास्कोटा, अनुष्का श्रेष्ठ, सुलभ खरेल, मनिष खनाल, सुशान्त वैदिक, गजला समीम, मिकरानी, करिश्मा कठरिया र प्रमोद नेउपाने रहेका छन्। पार्टी प्रवक्ता जगदीश खरेलले विज्ञप्ति जारी गर्दै राइट टु रिकल सम्बन्धी दस्तावेज निर्माणका लागि समिति गठन गरिएको जानकारी दिनुभएको हो। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले प्रधानमन्त्रीको निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक नरहेको बताउनु भएको छ। गिरिजा प्रसाद कोइराला फाउण्डेशनले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सभापति थापाले वर्तमान प्रधानमन्त्रीले निजी क्षेत्रलाई मन नपराउने र उपेक्षा गर्ने गरेको बताउनु भएको हो। उहाँले दुग्ध विकास संस्थान, हेटौडा कपड़ा कारखाना तथा नेपाल औषधि लिमिटेड जस्ता सार्वजनिक संस्थानहरूको सञ्चालन र नाफाप्रति शुभेच्छा रहे पनि राज्य संचालकले निजी क्षेत्र र समग्र अर्थतन्त्रको यथार्थ बुझ्न नसकेको टिप्पणी गर्नुभयो।
4: अहिलेको प्रधानमन्त्री मेरो आफ्नो बुझाइमा होइन ई हेट्स प्राइभेट सेक्टर त्यसका मैले अनुमानको आधारमा भनेको होइन। अहिले उहाँका पछिल्ला समयका उहाँका कतिपय अभिव्यक्तिहरू, कतिपय उहाँका निर्णयहरू होइन, मैले अस्ति पार्टीको सेन्ट्रल कमिटीको बैठकमा लामो समय लिएर भनेको पनि छु। हेर्दा सामान्य कुरा लाग्छ, तर चाहे त्यो दुग्ध विकास संस्थानको बारेमा होला होइन, चाहे त्यो हेटौडा कारखानाको बारेमा होला, चाहे नेपाल औषधि लिमिटेडको बारेमा होला, ती कारखानाहरू चलोस्, ती कारखानाहरूले मुनाफा कमाउन् मेरो शुभेच्छा छ, त्यसका बारेको टिप्पणी भयो। तर स्टेट चलाउने मान्छेले यो स्टेटको इकोनोमी
0: यस्तै सभापति थापाले कंग्रेसको अधिवेशन तोकिएकै मितिमा हुने र यसमा कुनै अन्यल नरहेको धारणा राख्नु भएको छ। पार्टीभित्र स्वस्थ प्रतिस्पर्धा हुने र प्रतिस्पर्धाबाट नेतृत्वमा आउने तथा नआउने सबैलाई समेटेर पार्टीलाई एकताबद्ध बनाइने उहाँले बताउनुभयो। यस्तै उहाँले नागरिकहरूसँग टुटेको विश्वास पुनस्थापित गर्न महाधिवेशन र दशैं लगत्तै 77 जिल्लामा गाउँ गाउँ पुग्ने गरी देशव्यापी अभियान शुरू गरिने जानकारी दिनुभयो।
4: अहिले हामी नेपाली कंग्रेस पार्टीभित्र जति पनि साथीहरू अहिले छौँ, हामी लिडरसिपमा छौँ, हामीहरू छौँ र हाम्रो जिम्मेवारी छ। अब केही दिनभित्रमा पार्टीको अधिवेशन प्रारम्भ गर्नुपर्नेछ। असोजको 3 र 4 गतेबाट नेपाली कंग्रेस पार्टीको वडा अधिवेशन प्रारम्भ हुन्छ। हामी असोजको 16 गतेबाट पार्टीको यो महाधिवेशनको प्रक्रिया, हाम्रो केन्द्रीय महाधिवेशन यसमा हुन्छ। यसका बारेमा यो तिथि मिथि यहीँ कहीँ कतै सर्छ कि फेरि चाहिँ यो अधिवेशनहरू तलमाथि हुन्छ कि भन्ने बारेमा केही साथीहरूले यसो अलमलहरू राख्नुभएको मैले पाएँ। हामी संविधानले पनि बाँधिएका छौँ, पार्टीको विधानले पनि बाँधिएका छौँ, अहिलेको सम्मानित अदालत फैसलाले पनि बाँधिएका छौँ। यो एक दिन पनि एक घण्टा पनि यसको तिथिमिति तलमाथि सर्दैन।
0: नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा 2 फरक प्रतिवेदन प्रस्तुत गरिएको छ। पार्टी कार्यालय च्यासलमा आज बसेको कार्यदल बैठकमा कार्यदलका संयोजक तथा उपाध्यक्ष रामबहादुर थापा बादल र सदस्य सचिव तथा पार्टीका महासचिव शंकर पोखरेलले प्रतिवेदन प्रस्तुत गर्नुभएको हो। कार्यदलका संयोजकले दुवै दस्तावेज कार्यदलको बैठकमा छलफलका लागि पेश गरेको एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिनुभएको छ। 2 छुट्टा छुट्टै दस्तावेज हुन नसक्ने निष्कर्ष निकाल्दै दुवैको अध्ययन तथा छलफल गरे एउटै साझा दस्तावेज तयार पारेर सचिवालयलाई बुझाउने सहमति भएको उहाँले बताउनुभयो। दुवै दस्तावेज अध्ययन गर्ने र आजदेखि आवश्यक रूपमा बसेर छलफल गरी एउटै अन्तिम प्रतिवेदन तयार पारेर छिटो भन्दा छिटो सचिवालयलाई हस्तान्तरण गर्ने निर्णय भएको प्रचार विभाग प्रमुख आचार्यले जानकारी दिनुभयो। अन्नपूर्ण खबरमा अब ब्रेकको पालो।
5: हवा यात्रामा विश्वासिलो र छिटो छरितो सेवा
6: सिमरिक एयर,
5: जोखिमपूर्ण तथा आपतकालीन उद्धार
6: सिमरिक एयर,
5: धार्मिक तथा पर्यटकीय स्थलको सहज भ्रमण,
6: सिमरिक एयर,
5: सुरक्षित एवं सुलभ सामग्री ढुवानी तथा दुर्घटनाका शक्त घाइते तथा दुर्गम क्षेत्रका सिकिस्त बिरामीलाई छिटो अस्पताल पुर्याउन सिमरिक एयर, निरन्तर हवाई सेवामा प्रतिबद्ध सिमरिक एयर।
7: सधैं सम्झिनुहोस् सिमरिक एयर प्राली।
8: हटलाइन नम्बर 98510-10695, 98510-10696, 98510-10697 र 98510-10698।
5: सिमरिक एयर सदैव यहाँहरूको सेवामा।

0: ढुक्क साथ व्यापार व्यवसाय गर्न, आर्थिक जोखिम कम गर्न विश्वास हामीलाई गर्नुहोस्। युनाइटेड अजोर इन्स्योरेन्स, युनाइटेड बाई ट्रस्ट।
1: ब्रेकपछि अन्नपूर्ण खबरमा अब बाँकी प्रसंग। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सार्वजनिक यातायात क्षेत्रमा नीतिगत रूपान्तरणको प्रक्रिया अघि बढ़ाइएको बताउनु भएको छ। आज मन्त्रालयमा नेपाल यातायात राष्ट्रिय व्यवसाय महासंघको छलफलका क्रममा मन्त्री लम्सालले सरकारले बीआरटी मोडल र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार देशभरका सिटी बस, लामो दूरीका बस र ट्याक्सीहरूको व्यवस्थापन गर्ने नीतिगत रूपान्तरणको प्रक्रिया अघि बढ़ाइएको बताउनु भएको हो। उहाँले सरकार अब डिजेल गाड़ीको पक्षमा नरहेको र सबै सार्वजनिक सवारीलाई पूर्ण रूपमा विद्युतीय बनाउने योजनाका साथ अघि बढ़ेको बताउनु भएको छ। व्यवसायीहरूको पूर्ण सहमति र परामर्श बिना सरकारले यातायात ऐन जारी नगर्ने स्पष्ट पार्दै उहाँले ऐनको मस्यौदा बनाउँदा व्यवसायीहरूसँग छलफल गरिने उल्लेख गर्नुभयो। चितवनका ग्यास व्यवसायीले भरिएका सिलिण्डर धमाधम काठमाडौँ उपत्यका पठाइरहेका छन्। चितवन, नवलपरासी, बर्दघाट, सुस्ता पूर्व, मकवानपुर, बारा, पर्सा र धनुषामा रहेका उद्योगले राजधानीमा एलपी ग्यास पठाउन दैनिक 14 घण्टा बोटलिङको काम गरिरहेका छन्। नेपाल एलपी ग्यास उद्योग संघका सदस्य विमल काला खेतीले चितवनको बाबा साईबाबा नेपाल ग्यास गण्डकी, नवलपरासीको जानकी र धनुषाको नेपाल ग्यास नारायणीले दैनिक 2 सेप्टमा 15,000 सिलिण्डर बोटलिङ गरिरहेको जानकारी दिनुभएको हो। उक्त प्लान्टले 24 वटा बोटलिङ उपकरणबाट 1 मिनटमा 24 सिलिण्डर भरिरहेका छन्। धनुषाको नोबेल, पाराको 1NL, जगदम्बा, लियो, अम्बर ग्यास, पर्साको सुपर मनोज, मकवानपुरको सहारा ग्यास र नवलपरासीको चण्डेश्वरी ग्यासले बोटलिङ गराएर सिलिण्डर उपत्यका पठाइरहेका छन्। यसैबीच काठमाडौँको तिनकुरेस्थित गौरी गाउँबाट प्रहरीले 705 सिलिण्डर ग्यास बरामद गरेको छ। उपत्यकामा अपराध अनुसन्धान यसलाई पुनः सुन्नुहोला। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले 2 वटा ठूला ट्रकमा लोड गरिएको अवस्थामा ग्यास बरामद गरेको हो। ग्यास कालो बजारी गरेको आरोपमा बसुन्धारा स्थित जयश्री बालाजी ग्यास स्टोरका सञ्चालक दिनेश लुइटेललाई प्रहरीले पक्राउ गरेको छ। बसुन्धारामा ग्यास स्टोर सञ्चालन गरेका लुइटेलले प्रति सिलिण्डर 2,750 रुपियाँमा बेच्ने गरेको भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिनुभयो। आरोपीले नयाँ सिलिण्डर 5,000 बेच्ने गरेको एसपी कार्कीले बताउनुभयो। सोलुखुम्बुको महाकुलुङ गाउँपालिका 2 बोदेलमा विशाल पहिरोले हुङ्गा खोला थुनेर बनेको ताल प्राकृतिक रूपमै फुटेर पानी निकास हुन थालेको छ। 30 मिटर चौडा पहिरोले खोला थुनिँदा 100 मिटर भन्दा लामो र 15 देखि 20 मिटर उचाइसम्मको ताल खोलामै बनेको थियो। आज दिउँसोबाट तालको बाँध स्वत खोलिएर पानी निरन्तर बाहिरिन थालेपछि बाहिर बग्न थालेपछि तत्कालका लागि ठूलो दुर्घटना टरेको भए पनि जोखिम भने अझै पूर्ण रूपमा टरेको छैन। ताल फुटेर बाहिरिएको लेदो र पानीको तीव्र बहावले गर्दा दुडकोसी नदीमा पानीको सतह 3 देखि 5 मिटरसम्म बढ्न सक्ने अनुमान गरिएको छ। थुनिएको हुङ्गा खोला सोताङ र थुलुङ दुधकोसी गाउँपालिका हुँदै ओखलढुङ्गाको दुधकोसी नदीमा मिसिने भएकाले त्यस तटीय क्षेत्रका बासिन्दाहरू उच्च जोखिममा परेका छन्। माथिबाट पुनः पहिरो खसेर खोला थुनिन सक्ने सम्भावना अझै कायमै रहेकाले सोलुखुम्बु र ओखलढुङ्गा जिल्ला प्रशासन कार्यालयले नदी किनारका सम्पूर्ण बस्तीहरूलाई सतर्क रहन अपील गरेका छन्। प्रहरी टोलीलाई तटीय क्षेत्रमा खटाइएको छ। खबरमा पुनः ब्रेकको पालो।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: ब्रेकपछि अन्नपूर्ण खबरमा अब आर्थिक खबर। अर्थमन्त्री डाक्टर स्वनिम वाक्लेले सरकारले राष्ट्र बैंक तथा गवर्नरको स्वायत्ततामाथि हस्तक्षेप नगरेको बताउनु भएको छ। आज अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफलका क्रममा सांसदहरूले उठाएको प्रश्नको जवाब दिँदै उहाँले यस्तो बताउनु भएको हो। सरकारले राष्ट्र बैंकले बनाउने मौद्रिक नीति परिपत्र तथा निर्णय क्रममा सरकारले अनावश्यक हस्तक्षेप नगर्ने उहाँले बताउनुभयो। सरकारले अर्थ सचिव मार्फत राष्ट्र बैंकलाई दबावमा राख्ने भन्ने भ्रम नराख्न पनि उहाँले आग्रह गर्नुभयो। उहाँले नेपाल राष्ट्र बैंकको गवर्नर पद शक्तिशाली रहेको बताउनु भएको छ। अर्थ सचिव वित्तीय र मौद्रिक नीति बीच समन्वय गराउने सेतुका रूपमा मात्रै रहने उल्लेख पनि उहाँले गर्नुभयो। सरकारको बजेटको मर्म अनुकूल मौद्रिक नीति आउनुपर्ने व्यवस्था स्थापित अभ्यास भएको र बजेटमै त्यस सम्बन्धी व्यवस्था हुने उहाँले बताउनुभयो। अन्नपूर्ण खबरमा अब विदेशका खबर। इरानी राष्ट्रपति मसुद पेजेस्कियन ब्रिक्स शिखर सम्मेलनमा भाग लिन भारतको दिल्ली आइपुगेका छन्। भारत आइपुगेपछि उनलाई राज्य मन्त्री शान्तनु ठाकुरले स्वागत गरेका छन्। ब्रिक्समा हाम्रो लक्ष्य अमेरिकी एकाधिकारसँग लड्नु हो, भ्रमणको पूर्व सन्ध्या तेहरानमा पेजेस्कियनले भनेका थिए। समाचार एजेन्सी पीटीआईका अनुसार पेजेस्कियन र प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्विपक्षीय वार्ता पनि हुनेछ, जसको उद्देश्य दुई देशबीचको व्यापारलाई प्रवर्धन गर्नु र आपसी सम्बन्धलाई बलियो बनाउनु हो। पीटीआईका अनुसार राष्ट्रपतिको रूपमा पेजेस्कियनको यो पहिलो भारत भ्रमण हो। यो भ्रमण यस्तो समयमा भइरहेको छ जब अमेरिकाले इरान विरूद्ध आर्थिक नाकाबन्दी लगाएको छ र पश्चिम एसियामा तनाव बढेको छ। नयाँ दिल्ली जानु अघि पेजेस्कियनले ब्रिक्सले आफ्नो आर्थिक शक्ति बढाउनमा ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता रहेको बताएका थिए। भारतमा भइरहेको ब्रिक्स शिखर सम्मेलनमा भाग लिन अन्य प्रमुख नेताहरूमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनिया राष्ट्रपति सी जिनपिङ पनि रहेका छन्। र अन्नपूर्ण खबरमा अब खेल खबर। चौथो न्यू जेनिथ कप अन्तर विद्यालय फुटसल र बास्केटबल प्रतियोगिताको आयोजना हुने भएको छ। न्यू जेनिथ स्कूलको आयोजनामा हुने न्यू जेनिथ कप भदौ 29 असोज 4 गतेसम्म सञ्चालन हुनेछ। फुटसलतर्फ यु 11 बोइज र यु 13 बोइजमा समान 12-12 टीम तथा यु 16 बोइजमा 14 र यु 16 गर्ल्समा 9 टीमको सहभागिता रहनेछ। यसै गरी सिनियर बोइज बास्केटबलमा 16 र सिनियर गर्ल्स बास्केटबलमा 12 टीमले प्रतिस्पर्धा गर्नेछन्। सबै प्रतियोगिता लिग कम नकआउटको आधारमा खेलिनेछ। न्यू जेनिथका प्रिन्सिपल राजु महर्जनले आज पत्रकार सम्मेलन गर्दै स्कूल स्पोर्ट्सलाई प्राथमिकतामा राख्ने उद्देश्य अनुरूप प्रतियोगिता आयोजना गर्न लागि जानकारी दिएका छन्। क्रिकेटर सूर्य तामाङ, प्रतेश जेसी, रित गौतम, बास्केटबलका प्रबल महर्जन, सोनाम लामा जस्ता राष्ट्रिय खेलाड़ी न्यू जेनिथकै उत्पादन रहेको उनले बताएका छन्। यसै गरी न्यू जेनिथका स्पोर्ट्स कोअर्डिनेटर रोशन थापा मगरले प्रतियोगितामा 43 विद्यालयको सहभागिता रहने जानकारी दिएका छन्। यसका साथै हामी अन्नपूर्ण खबरको अन्त्यमा छौं। अन्त्यमा मुख्य खबर फेरि एकपटक। सरकारलाई सत्तामा रहिरहने भ्रमबाट मुक्त हुन सांसद पुनको सुझाव। अस्पताल बाहिर महिलाले बच्चा जन्माएको घटनामा छानबिन हुँदै 6 कर्मचारीलाई काजबाट हटाइयो। बाढ़ीका कारण 5,000 भन्दा बढ़ी अझै बेपत्ता, 1,385 जनाको शव फेला, 13,676 जनाको उद्धार। चिलिमेकको टनेलमा ठूला उपकरण लैजाने बाटो खुल्यो। उपत्यकामा ग्यासको हाहाकार, उद्योगहरू 24 घण्टा सञ्चालन। कालो बजारी विरूद्ध प्रहरीको छापा, गौरीगाउँबाट 705 सिलिण्डर बरामद, सञ्चालक पक्राउ। इरानी राष्ट्रपति पेजेस्कियन ब्रिक्स शिखर सम्मेलनमा भाग लिन भारत पुगे, प्रधानमन्त्री मोदीसँग भेटवार्ता हुने। र न्यू जेनिथ कप अन्तर्विद्यालय फुटसल र बास्केटबल प्रतियोगिता भदौ 29 असोज 4 गतेसम्म हुने तयारी तीव्र। हौस् त अन्नपूर्ण मीडिया नेटवर्क अन्तर्गत बागमती प्रदेशमा 90.4 MHz साथै प्रदेशका विभिन्न रेडियोबाट एकसाथ प्रसारण भइरहेको अन्नपूर्ण खबर अहिलेलाई यति नै। भोलि बिहान 6 बजेको अन्नपूर्ण खबरका साथ पुनः उपस्थित हुनेछौ। हामीलाई बिदा दिनुहोस्। नमस्ते।
2: एक्कासी छाती दुख्नु, असहज हुनु, वाकवाकी लाग्नु, पाखुरा काँध दुख्नु र श्वास प्रश्वासमा समस्या आउनु हृदयाघातको संकेत हुन सक्छ। यस्ता समस्या देखिए तुरन्त नेपाल मेडिसिटी अस्पतालको हटलाइन 1134 डायल गर्नुहोस्। मुटुको शल्यक्रिया सहित सम्पूर्ण उपचार अब नेपाल मेडिसिटी भैँसे पार्टीमा।
3: रंग बहार उपहार जित्ने मौका पाउनुहोस्।
4: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
5: घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
3: बर्जर पेन्स।
6: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
7: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
8: मेरो नाम इन्दुमाया भण्डारी हो, म 12 बस्छु, भरतपुर 12। मेरो ढाड दुखेर हलन चल भएको थियो, अङ्ग्रेजी दबाई खान भन्दा बरु यो वैदिकको दबाई खान फाइदा होला भनेर म वैदिकमा आएर दबाई खाएपछि एकदम ढाड निको भयो, अहिले दुखेको अनुभवै हुँदैन।
9: मेरो तोला कान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक, काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
10: उफ, कस्तो धुवा, बसमा पनि यसरी चुरोट पिउँछन्?
11: के तपाईलाई थाहा छ, तपाईले गर्नुभएको धुम्रपानले तपाईलाई मात्र होइन तपाईको वरिपरि बस्नेलाई पनि नराम्रो असर गर्छ।
10: धुम्रपान गर्दै नगरौ, स्वस्थ रहौ, स्वस्थ रहन दिऊ।
12: निर्जीवन बीमा, जसको सम्बन्ध छ तपाईको जीवनसँग, मुलुकको अग्रणी बीमा कम्पनी शिखर इन्सुरेन्स।
13: शिखर इन्सुरेन्स, ह्यापी इन्सुरेन्स।
14: हवा यात्रामा विश्वासिलो र छिटो छरितो सेवा,
15: सिमरिक एयर।
14: जोखिमपूर्ण तथा आपतकालीन उद्धार,
15: सिमरिक एयर।
14: धार्मिक तथा पर्यटकीय स्थलको सहज भ्रमण,
15: सिमरिक एयर।
14: सुरक्षित एवं सुलभ सामग्री ढुवानी तथा दुर्घटनाका शक्त घाइते तथा दुर्गम क्षेत्रका सिकिस्त बिरामीलाई छिटो अस्पताल पुर्याउन सिमरिक एयर। निरन्तर हवाई सेवामा प्रतिबद्ध सिमरिक एयर।
16: सधैं सम्झिनुहोस् सिमरिक एयर प्राली।
17: हटलाइन नम्बर 98-510-10695, 98-510-10696, 98-510-10697 र 98-510-10698।
14: सिमरिक एयर, सदैव यहाँहरूको सेवामा।
18: आयो आयो आयो,
19: हैन के आयो,
20: उपहारै उपहारको बहार आयो।
19: जसले पढ्छ अवश्य पढ्छ।
20: अन्नपूर्ण मिडिया नेटवर्कले हात खाली नजाने गरी वार्षिक ग्राहक योजना ल्यायो, जसमा अन्नपूर्ण पोस्ट वा द अन्नपूर्ण एक्सप्रेसको वार्षिक ग्राहक बन्ना साथ आकर्षक उपहार द वन्डरल्यान्डको रूप 1500 भाउचर अनि INI सिनेमाजको मुभी भाउचर अथवा रु 500-3700 स्क्राच कुपन अनि INI सिनेमाजको मुभी भाउचर र अन्नपूर्ण केबल कारको टिकट पाउनुहुनेछ। साथसाथै साप्ताहिक पुरस्कारमा ओप्पो मोबाइल फोन र ट्रान्कुलिटी स्पाको 5000 बराबरको गिफ्ट भाउचर पाउनुका साथै पाक्षिक पुरस्कार डिश होमको तर्फबाट 100 MBPS 1 वर्षको लागि फुल इन्टरनेट प्याकेज। मासिक पुरस्कारमा वासिङ मेसिन र ट्रान्कुलिटी स्पाको 5000 बराबरको गिफ्ट भाउचर पाउनुहुनेछ।
19: छिटो गर्नुहोस्, आजै अन्नपूर्ण पोस्ट र द अन्नपूर्ण एक्सप्रेसको ग्राहक बन्नुहोस् र आकर्षक उपहार जित्नुहोस्।
17: थप जानकारीका लागि फोन नम्बर 01-41-12-471, टोल फ्री नम्बर 1660-01-77700।
21: रेडियो अन्नपूर्ण नेपाल 94 MHz।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा रसुवा बाढीमा भेटिएका शवहरूसँग डिएनए मिलाउन बेपत्ताका परिवारका सदस्यहरूद्वारा नमुना दिने क्रम जारी। अस्थायी शिविरमा बसिरहेका बाल बालिकाको अवस्था कस्तो छ? र नागढुङ्गा मुगलिन सडक खण्डमा पर्ने कृष्णभीरको बाटो निर्माणको पछिल्लो जानकारी प्रस्तुत गर्नेछौँ। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
1: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। सेप्टेम्बर 11 आतंकवादी हमला भएको आज 25 वर्ष पुगेको दिन अमेरिकामा विभिन्न कार्यक्रम गरिँदैछ। इस्लामवादी लडाकुहरूले अपहरण गरेका विमानहरूमध्ये एउटा दुर्घटनाग्रस्त भएको स्थान पेन्टागनमा अमेरिकी झण्डा फहराइएको छ। त्यहाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्बोधन गर्दैछन्। न्युयोर्कको ग्राउन्ड जिरोमा पीडित परिवारहरू जम्मा भएका छन्, जहाँ अरू 2 विमान वर्ल्ड ट्रेड सेन्टरमा ठोकाइएको थियो। 4 विमान पेन्सिल्भेनियाको एउटा खेतमा खसेको थियो। अलकायदाले गरेको हमलामा करिब 3,000 व्यक्ति मारिएका थिए। उक्त हमलापछि अमेरिकाले आतंकवाद विरुद्ध युद्ध थाल्यो र सो क्रममा अमेरिकी नेतृत्वमा अफगानिस्तान अनि इराकमा अतिक्रमण गरियो। इरान समर्थित हुतीहरूले बाब अल मान्डेब जलमार्गमा रहेको एउटा महत्त्वपूर्ण टापुमाथि कब्जा गरेका छन्। रेड सीको मुखैमा रणनीतिक महत्त्वको सामुद्रिक चेक पोइन्ट रहेको छ। यसअघि सरकारी फौजहरू पेरिम टापुबाट हटेका विवरण आएको थियो। हुतीहरूले बाब अल मान्डेब जलमार्गमाथि नियन्त्रण कायम गर्न सक्रियता बढाएका छन्। बीबीसी संवाददाता केटी वाटसन भन्छन्, यदि हुतीहरूले यो जलमार्गमाथि नियन्त्रण गरे भने त्यसले इरानलाई फाइदा पुर्याउनेछ भने तेल आपूर्ति झन घटाउनेछ। बीबीसी संवाददाता केटी वाटसन। हुतीहरूका अखडाहरूमाथि हमला गर्नका लागि मनाउन साउदी राजकुमार मोहम्मद बिन सलमानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग बिहिबार 2 टेलिफोन सम्वाद गरेको बताइएको छ। रुस र युक्रेनले एकअर्कामाथि रातभरि आक्रमण गरेका छन्। युक्रेनले सारा तोप क्षेत्रस्थित रुसको सबैभन्दा ठूलो अनलाइन खुद्रा केन्द्र ओजोनमा ड्रोन हमला गर्दा आगलागी भएको छ। पेर्म र भोल्गोग्राड क्षेत्रमा रहेका रुसी औद्योगिक क्षेत्रहरू पनि हमलामा परेका छन्। रुसले किएव स्थित पेट्रोल स्टेसनहरूमा हमला गर्दा 2 ज्यान गएको छ। युक्रेनी डेटा सेन्टर र बन्दरगाहहरूलाई पनि निशाना बनाइएको रुसले जनाएको छ। उदीयमान

0: एआईले मानव जाति सिध्याउन सक्ने सम्भावना 10% भन्दा बढी देखिएको भनी बताएको केही दिनपछि पछिल्लो विवरण प्रकाशमा आएको हो। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा तपाईँलाई स्वागत छ। सरकारले रसुवा बाढीमा बेपत्ता भएकाहरूको परिवारका सदस्यहरूबाट 1700 भन्दा धेरैको डिएनए नमुना संकलन गरिएको जनाएको छ। फेला परेका शवहरूको पहिचानको निम्ति सरकारले सम्पर्कविहीन व्यक्तिका नजिकको रगतका आफन्तलाई डिएनए मिलान गर्न रगत दिन आग्रह गरेको छ। बाढीमा परेर ज्यान गुमाएका झण्डै 1400 जनाको शव फेला परेको छ भने 5000 जति सम्पर्कविहीन रहेको अधिकारीहरूले जनाएका छन्। प्रस्तुत छ एक रिपोर्ट। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पहिचान नभएका सबैजसो शवबाट डिएनएको नमुना संकलन भइसकेको छ। त्यससँग मिलाउनको निम्ति बेपत्ता भएकाहरूका आफन्तहरूले पनि डिएनए नमुना दिने काम भइरहेको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिइन्।
2: अहिलेसम्म 1286 शवबाट चाहिँ हामीले डिएनए कलेक्सन गरेका छौँ भने आफन्तहरू जो चाहिँ मिसिङ हुनुहुन्छ भनेर उहाँले लेखाउनु भएको छ, उहाँहरू आफन्तबाट 1751
1: नेपाल प्रहरीका प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले अहिलेसम्म संकलित डिएनए नमुना मध्ये करिब 300 वटाको परीक्षण सकिसकेको जानकारी आफूलाई दिएको बताए। उनका अनुसार शव र आफन्त दुवै नमुनाको परीक्षण सकिएपछि सफ्टवेयर मार्फत मिलान गरेर एकैपटक शव हस्तान्तरण प्रक्रिया थालिनेछ। हालसम्म भएको मानवीय क्षतिको पछिल्लो जानकारी दिँदै फेरि प्राधिकरणकी प्रवक्ता शान्ति महत,
2: 1386 वटा अहिलेसम्म शवहरू फेला परेको छ र हामीले मिसिङ पर्सनको कुरा गर्दा अहिलेसम्म करिब 5000 सेरोफेरोमा सम्पर्कविहीन अझै पनि हुन्छ, 5130 जनाको तथ्याङ्क छ हामीसँग।
1: पछिल्ला दिनहरूमा फेला परेका शव र सम्पर्कविहीनहरूको संख्या बीच फराकिलो अन्तर रहेकाले सरकारले खोजी तथा उद्धारको काम जारी नै राखेको छ। त्यसको पछिल्लो अवस्था के छ? हामीले यो प्रश्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीलाई सोधेका थियौँ।
3: काम चाहिँ भइरहेछ तर चाहिँ कुनै आउटकम चाहिँ बाहिर आइसकेको अवस्था छैन, तर काम चाहिँ रोकिएको पनि छैन। कतिपय ठाउँमा ब्लास्ट गरेर चाहिँ बाटो जस्तो चितमीमा जानको लागि चाहिँ बिचमा चाहिँ जाने काम एउटा सडक थिएन, सानो सानो एलिभेटरले मात्रै काम गर्न गाह्रो थियो। त्यो हुनाले ठुलो लैजानको लागि चाहिँ त्यहाँ चट्टान एकदमै माथिबाट झुङ्गिएर ब्लास्ट गरेर चाहिँ त्यहाँ पुग्ने बाटो अब नजिक पुग्यो भन्ने चाहिँ मलाई जानकारी आएको छ। अनि त्यो भित्र पनि म्यानुअली पनि काम त भइरहेछ, ठुलो एलिभेटर लगेर त्यसलाई चाहिँ म्यानुअली ब्रेक गर्ने भन्ने छ, सायद आजसम्म त्यो ब्रेक थ्रु।
1: सामान्यतया अहिलेको खोजी तथा उद्धारको जुन काम भइराखेको थियो त्यो कुन चरणमा प्रवेश गर्यो?
3: अब उद्धार र खोजीको काम पनि चलेकै छ, रोकिया छैन। किनभने टनेलको काम चाहिँ विशेष गरी हाम्रो लागि चाहिँ बढी चुनौतीपूर्ण छ। टनेललाई त्यहाँ अझै पनि केही छ कि होइन, अब दुवै पर्सपेक्टिभबाट सुरक्षा निकायले काम गरिराखेको अवस्था छ। हामीले अहिले चाहिँ अब यो होप चाहिँ छोडेको अवस्था छैन। त्यो हुनाले अब एउटा सर्च एसक्यूलाई पनि कन्टिन्यू नै गर्ने, किनभने त्यो दलदल छ, दलदल अझै पनि धेरै ठाउँमा चाहिँ आज पनि हाम्रो चाहिँ डोजर ठुलो फसेको अवस्था छ, माथि जानै सकेको अवस्था छैन। कमसे कम डेड बडी त त्यहाँभित्र पनि हुनसक्छ भनेर अब रोकिया छैन, तर यतातिर साथको काम पनि, क्याम्पको व्यवस्थापन, 37 वटा क्याम्पमा मानिसहरूलाई खाना र रातको स्वास्थ्य उद्धारको अन्य कामहरू पनि कन्टिन्यू चलिरहेछ।
1: खोजी र उद्धारको जुन कुरा गर्नुभयो, 5000 हाराहारीमा अहिलेसम्म सम्पर्क नआएको भन्ने विवरण छ, त्यसलाई हेर्दाखेरि त जुन दलदल छ, घरहरू पुरिएका छन्, त्यसमा पनि खोजी त गर्नुपर्ने होला जबसम्म त्यो पूर्ण रूपमा
3: कन्टिन्यू छ, त्यो काम चाहिँ कन्टिन्यू गरिरहेको छ। टनेलभित्रको काम चाहिँ नेपाल आर्मीले, र टनेलभन्दा बाहिरको काम, यो दलदल आदि क्याटेगोरीको चाहिँ सर्च रेस्क्यू काम अझै पनि चाहिँ नेपाल प्रहरीले र सशस्त्र प्रहरीले गरिराखेको अवस्था हो।
1: किनभने अब धेरैले सास नपाए पनि कम्तीमा लास मात्रै पाए पनि हेर्न पाए हुन्थ्यो भन्ने जुन अपेक्षा छ आफन्तजनको, त्यसमा निश्चिन्त पार्नलाई पनि त उनीहरूले यहाँ खोजिदेऊ भन्ने अपेक्षा जहाँसम्म गर्छन् त्यहाँसम्म त सरकारले गर्नुपर्ने होला।
3: त्यो हुनाले चाहिँ हामी होप छोडेका छैनौँ भन्ने एउटा, अनि सर्च र रेस्क्यूलाई चाहिँ रोकेका पनि छैन, एक्सपर्ट टिमहरू चाहिँ थपिएर पनि गइराखेको अवस्था छ होइन। त्यो हुनाले चाहिँ अहिले यो रोकिएको चाहिँ छैन। हामीले क्याम्प व्यवस्थापन र अझ चाहिँ हामीले भन्ने हो भनेपछि पुनर्निर्माणको योजना पनि सँगै बनाइराखेको अवस्था, फरक खालको बाढी, एकदमै ठुलो क्याटास्ट्रोफिक फ्लड भएको हुनाले जुन ठाउँसम्म बस्ती नै पुरै सफा गरेको अवस्था छ, त्यही बस्तीमा चाहिँ फेरि पुनर्निर्माण गर्यो भनेपछि अर्को विपत्ति आउला भन्ने हिसाबले पनि हिजो पनि म आफै नुवाकोट जाँदाखेरि जिल्ला विपत्ति व्यवस्थापन समितिको बैठकमा सबैको चाहिँ अब त्यहाँ एउटै भोइस के थियो भनेपछि अहिले भएकै ठाउँमा राख्नु हुँदैन, त्यही ठाउँमा राख्यो भनेपछि फेरि भोलिको दिनमा चाहिँ अर्को चाहिँ दुर्घटना हुनसक्छ।

0: हुनाले विभिन्न उपायहरू हुन सक्छन्। कुन ठाउँमा सुनिश्चित स्थान छ, त्यो सुनिश्चित स्थान चाहिँ हामी स्थानीय सरकारले भनेको भएपछि हामी आफै खोज्छौँ।
1: यो भनेको दीर्घकालीन रूपमा अहिले जुन बस्ती थिए खोलाको किनारमा, नदीको किनारमा, त्यसलाई चाहिँ सार्ने नै योजना हो।
0: अब अन्तर्राष्ट्रिय मापदण्ड र अहिलेको चाहिँ त्यहाँको भूगोल र विभिन्न वैज्ञानिक तथ्य र विभिन्न चाहिँ यो क्षेत्रमा काम गर्ने वैज्ञानिकहरूले दिएका सुझाव समेतलाई मध्यनजर गरेर त्यो बस्तीलाई चाहिँ त्यही ठाउँमा राख्न जोखिमपूर्ण हुन्छ भन्ने कुरामा सबैको चाहिँ एकै खालको एकमत छ। अब त्यसमा अर्ली नेक्स्ट विकमा चाहिँ यसमा चाहिँ धेरै नै क्लारिटी आएर अनि नेपाल सरकारले एप्रोप्रिएट चाहिँ डिसिजन लिने सम्मको तयारी भइरहेछ।
1: हुने थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती। बाढीबाट प्रत्यक्ष प्रभावित भएर विभिन्न स्थानका होल्डिङ सेन्टरमा बसिरहेका बाली बालिकाको चर्चा। उनीहरूमा ठूलो मानसिक आघात पुगेको विज्ञहरूले बताएका छन्। अधिकारीहरूका अनुसार उनीहरूलाई पहिलेकै अवस्थामा फर्काउने प्रयास भइरहेको छ। नुवाकोटबाट शक्तिमाया तामाङले पठाएको रिपोर्ट।
2: राष्ट्रिय बाल अधिकार परिषदको प्रारम्भिक अध्ययन अनुसार भदौ 10 गतिको बाढीका कारण प्रत्यक्ष रूपमा प्रभावित भएका बाल बालिकाहरू 1,233 रहेका छन्। आमा बुबा दुवै गुमाएका बाल बालिकाको संख्या 102 रहेको छ। प्रभावित क्षेत्रका होल्डिङ सेन्टरमा आमा बुबासँग बसिरहेका बाल बालिकाको संख्या 692 रहेको परिषदले जनाएको छ। अहिले पीड़ित बाल बालिकाको दैनिकीलाई सामान्यकरण गर्नका लागि मनोसामाजिक परामर्श लगायत खाद्यान्न र व्यवस्थित बासका लागि ध्यान दिएको राष्ट्रिय बाल अधिकार परिषदका सदस्य सचिव दुर्गा प्रसाद चालिसीले बताए।
3: उहाँहरूलाई अब मनोसामाजिक परामर्शको आवश्यकता छ। जुन होल्डिङ सेन्टरमा बसिरहनु भएको छ, त्यो कम्युनिटीबाट अलग बस्नु भएको छ, हिँड जस्तो रसुवाको ल्याएर नुवाकोट बस्नु भएको छ, नुवाकोट पनि परिवारदेखि अलग भएर बस्नु भएको अवस्था छ, ट्रमाटाइज भए जस्तो भएको छ।
2: विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटीले पनि खास गरी मनोवैज्ञानिक असर बाल बालिकामा देखिएका कारण त्यस अनुसार परामर्श दिने काम भइरहेको बताइन्। त्यस्तै बाल बालिकाको क्षेत्रमा काम गर्ने सेभ द चिल्ड्रेनले परिषद तथा अन्य विकास साझेदारीहरूसँग मिलेर बाल बालिकाका लागि नुवाकोट, रसुवा र धादिङमा काम गरिरहेको रेस्पोन्स लिडका रूपमा कार्यरत रत्न राज ओझाले बताए। बाढी प्रभावित क्षेत्रको होल्डिङ सेन्टरहरूका बाल बालिका खास गरी टोलाउने, एकोरो हुने देखेकाले उनीहरूलाई परामर्श तथा खेलको माध्यमबाट सामान्य जीवनतर्फ फर्काउन काम गरिरहेको अधिकारीहरूले बताएका छन्। शक्तिमाया तामाङ, बीबीसी, नुवाकोट।
1: अन्त्यमा अवरुद्ध पृथ्वी राजमार्गबारे एउटा प्रसंग। भोटेकोशी त्रिशुली बाढीले बगाइदिएको काठमाडौँ मुगलिन सड़क खण्डको कृष्णभीरमा बाटो पुनः सञ्चालन गर्न भइरहेको प्रयासलाई तीव्रता दिएको अधिकारीहरूले जनाएका छन्। नागढुङ्गा मुगलिन सड़क आयोजनाका अनुसार करिब 15 प्राविधिकको सुपरिवेक्षणमा निरन्तर दैनिक 14 काम भइरहेको छ। त्यसको पछिल्लो प्रगतिबारे योजनाकी प्रमुख सजना अधिकारी।
4: अब अहिले चाहिँ ट्र्याक निर्माण गरिसक्यौँ, सजिलोसँग भेहिकल्सहरू चाहिँ मुभमेन्ट होस् भनेर अहिले चाहिँ ग्रेड कटिङको काम गर्दै, त्यो माथिबाट जुन कटिङ गर्दै आएको थियो अब त्यसलाई पुरानै रोडको लेभलमा चाहिँ लिएर आउन अलिक नसकेला, अथवा त्योभन्दा थोरै माथि लेभलमा लिएर आउन चाहिँ प्रयास गरिराखेका छौँ।
5: त्यो काम सकिन कति दिन लाग्छ अझै?
4: कटिङको काम चाहिँ हामी भोलि बेलुकासम्म सकाउनको लागि एकदमै प्रयास गरिराखेका छौँ, पर्सिसम्म पनि लाग्न सक्छ कटिङ। र त्यस पछाडि चाहिँ अब हामी त्यसमा ग्राभल सर्फेस एउटा गरेर अनि त्यसपछि यातायात सुचारू गर्छौँ।
5: यहाँले भने जस्तै यातायात त्यहाँबाट सञ्चालन हुनका लागि कति दिन जति लाग्न सक्छ अझै?
4: अब 4-5 भित्रमा चाहिँ सकिन्छ।
5: त्यो काम सकिन साथ कुन प्रकृतिका गाडीहरू सवारी साधनहरू गुड्न पाउनेछन्? सबै अथवा हल्का मात्र सुरुमा दिनुहुन्छ? कसरी यातायात सञ्चालन गरिनेछ?
4: हामी अहिले चाहिँ ग्राभल सर्फेससम्म मात्रै गर्दैछौँ, किनकि अब एकदमै धेरै दिन भइसक्यो यातायातहरू अवरुद्ध भएको। अब हामी जति सक्दो छिटो ग्राभल सर्फेस गरेर सम्पूर्ण प्रकारका यातायातका सवारी साधनहरूलाई चाहिँ
5: भारी सवारी साधनहरू पनि गुड्न दिँदाखेरि कुनै प्रकारको जोखिम चाहिँ हुँदैन?
6: अहिलेको अवस्थामा जुन सडक भाँचेको छ त्यो भागमा चाहिँ छेउबाट हामी 5 मिटर छोडेर मात्रै भित्तातर्फ सडक निर्माण गरेका छौँ। त्यो कारणले अब त्यस्तो धेरै जोखिम हुने जस्तो देखिएको छैन। अब माथिको साइडतिर भित्तातर्फ चाहिँ अलिअलि लुज मेटेरियलहरू अझै पनि देखिएको कारणले कहिलेकाहीँ त्यो चाहिँ झर्न सक्ने सम्भावना चाहिँ छ। अब त्यसलाई पनि अब हामी अहिले तत्काल मोनिटरिङ गर्ने मान्छे राखेर नै त्यो अवस्थाको चाहिँ गर्दै पठाउन चाहिँ सकिन्छ।
1: उनी थिए नागढुङ्गा मुगलिन सडक आयोजनाकी प्रमुख सजना अधिकारी साथी गनी अन्सारीसँग कुरा गर्दै। हवस् त यसका साथै बिबिसी नेपाली सेवाको साँझ पख हिँड सकिन्छ। अब भने हामी सोमबार बेलुकी 9:15 मात्र आउनेछौँ। त्यसबेलासम्मको निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो अन्नपूर्ण नेपाल 94 मेगाहर्ज।
1: अहिले रातको 10 बज्यो, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अन्नपूर्ण नेपाल 94 मेगाहर्ज।

श्रोता, यो सँगै रेडियो अन्नपूर्ण नेपालका आजका सम्पूर्ण कार्यक्रम तथा समाचारहरू सकिएका छन्। भोलि बिहान 5 बजे फेरि नियमित प्रसारणका साथ उपस्थित हुने नै छौ। हामीलाई बिदा दिनुहोस्। नमस्ते, शुभरात्री।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो अन्नपूर्ण नेपाल 94 MHz। र आजको दिनको शुभारम्भ गरौँ बाल ज्ञानी गुरु आदित्यको शब्दमा, काली प्रसाद बास्कोटाको संगीतमा, आनी छोइङ डोल्माको स्वरमा आबद्ध रहेको यो सुमधुर भजनबाट।

0: उफ, कस्तो धुवाँ! बसमा पनि यसरी चुरोट पिउँछन्?
1: के तपाईलाई थाहा छ, तपाईले गर्नुभएको धुम्रपानले तपाईलाई मात्र होइन तपाईको वरिपरि बस्नेलाई पनि नराम्रो असर गर्छ।
2: धुम्रपान गर्दै नगरौ, स्वस्थ रहौ, स्वस्थ रहन देऊ।
1: निर्जीवन बीमा, जसको सम्बन्ध छ तपाईको जीवनसँग, मुलुकको अग्रणी बीमा कम्पनी शिखर इन्सुरेन्स।
3: शिखर इन्सुरेन्स, ह्यापी इन्सुरेन्स।
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम इन्दुमाया भण्डारी हो, म 12 बस्छु, भरतपुर 12। मेरो ढाड दुखेर हल नचल भएको थियो, अङ्ग्रेजी दबाई खान भन्दा बरु यो वैदिकको दबाई खान फाइदा होला भनेर म वैदिकमा आएर दबाई खाएपछि एकदम ढाड निको भयो, अहिले दुखेको अनुभवै हुँदैन।
7: मेरो तोला कान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
4: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक, काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
8: रंग बहार, रंग बहार।
9: बर्जर संगे उपहारे उपहार। बम्पर मा यामाहा रेजियार।
8: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
9: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
8: बर्जर पेन्सले।

0: ड्रमा
1: दिस होम वर्षभरि रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
2: दिस होम खुसीको कनेक्सन।
3: अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको प्रशोधित पिउने पानी स्वदेशी ब्रान्ड नै पाए किन विदेशी ब्रान्ड खोज्ने, बरु नेपाली नै रोज्ने।
4: नेपालको आफ्नो नेपालमै बनेको अक्वा 100
3: बी नेपाली बाई नेपाली।
5: सम्पर्क फोन नम्बर 5658555
6: 5658555।
7: अब नेपालमै पहिलो स्मार्ट इभी स्कुटर एथर, स्मार्ट कनेक्टेड, टेक ड्रिभन र भविष्यतर्फ केन्द्रित।
8: टच स्क्रिन ड्याशबोर्ड सहित तपाईँको सवारी अब स्मार्टफोन जस्तो स्मार्ट। अहिले नै अनुभव गर्नुहोस् नयाँ जीवन शैली, आधुनिक र भविष्यमुखी।
7: 3.3 सेकेन्डमै 40 किलोमिटर प्रति घण्टाको स्पिड, टप स्पिड 90 किलोमिटर प्रति घण्टा। सजिलो, छिटो र मजाको यात्रा, पिक पर्फर्मेन्स यही हो।
8: 8 वर्षको ब्याट्री ग्यारेन्टी, ढुक्क रहनुहोस् वर्षौंसम्म।
7: साथै नेपालमा आएको छ इथर रिस्ता, स्किड कन्ट्रोल, फल सेफ जस्तो स्मार्ट फिचर भएको
8: स्मार्ट परिवारको नयाँ सदस्य। रिस्तामा 34 लिटरको बुट स्पेस भएको,
7: अझ स्टाइलिस, अझ आरामदायी, अझ भरोसा योग्य
8: एथर इभीको भविष्य स्मार्ट अनि शक्तिशाली।
7: राइड स्मार्ट, राइड एथर।
8: फोन नम्बर 9853154106।

0: शान्ति आराधना र उपहारका लागि
1: स्वदेशमा बनेको कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: 81 छाती दुख्नु, असहज हुनु, वाकवाकी लाग्नु, पाखुरा काँध दुख्नु र श्वास प्रश्वासमा समस्या आउनु हृदयाघातको संकेत हुन सक्छ। यस्ता समस्या देखिए तुरन्त नेपाल मेडिसिटी अस्पतालको हटलाइन 1134 डायल गर्नुहोस्। मुटुको शल्यक्रिया सहित सम्पूर्ण उपचार अब नेपाल मेडिसिटी भैँसे पार्टीमा।

0: IMB Life Insuring Future Radio Annapurna Nepal 94 MHz Jeevan Vigyan
1: Jeevan Vigyan Hariom Radio Annapurna Nepal 94 MHz bata हरेक दिन प्रसारण हुने कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। जीवन विज्ञान हामी भित्रै रहेको सुख शान्ति र समृद्धिको सम्भावना साकार पार्न मद्दत पुर्याउने एक अत्याधुनिक आध्यात्मिक प्रयोगशाला हो। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञान प्रतिष्ठानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्माज्यूले श्रीमद् भगवद् गीतामाथि दिनुभएको प्रवचन।
2: श्रीमद् भगवद् गीता अध्याय 17 श्रद्धा त्रय विभाग योग श्लोक 22 मा भगवान श्री कृष्ण भन्नुहुन्छ, अदेश काले यद् दानम् अपात्रे भेष दीयते असत्कृतम् अवज्ञातम तत्तामस मुदारतम। जुन दान बिना सत्कार अथवा तिरस्कार पूर्वक अयोग्य देश कालमा र कुपात्रलाई दिइन्छ त्यो दानलाई तामस दान भनी भनिन्छ। मानव जीवनको मूल व्यक्तिभित्रको नियत हो, नियत नै नियति बन्छ। म भित्रबाट के गर्ने सोच राखेको छु त्यसलाई नियत भनिन्छ र त्यो नियतले नै मेरो भविष्य निर्माण गर्ने हो। हामी भन्छौँ नि जस्तो कर्म उस्तै भविष्य, तर हामीले देखिरहेछौँ यहाँ कि राम्रा कर्म गर्ने व्यक्तिहरू दुःख पाइरहेका छन्, नराम्रा कर्म गर्ने व्यक्तिहरूले पनि बडो आनन्दको सुखभोग गरिरहेका छन्। जसले पनि मानव जीवनलाई गहिरोसँग बुझे तिनीहरूको एउटा विश्लेषण के छ भने बाहिरबाट म कर्म के गर्छु त्यसबाट थाहा हुँदैन, भित्र मेरो नियत के छ त्यसबाट सबै कुरा स्पष्ट हुन्छ। एउटा डाकुले पनि हातमा बन्दुक बोक्छ, एउटा प्रहरीले पनि हातमा बन्दुक बोक्छ, एउटाले मार्नलाई बोक्छ, एउटाले बचाउनलाई बोक्छ। हातमा त दुवैको उस्तै छन्, गोली पनि दुवैले एकै प्रकारले हान्ला, तर त्यो नियत जस्तो छ त्यो नियत अनुसारकै श्रद्धा हुन्छ र त्यही अनुसारको जीवनमा परिणाम आउँछ। डाकुको नियत मार्ने होला, हत्याराको नियत मार्ने हो र उसको श्रद्धा चाहिँ हिंसामा हुन्छ, चोरीमा हुन्छ, त उसको पुरै जीवन त्यस्तै बन्छ, समग्र जीवन कहानी त्यस्तै बन्दै जान्छ। प्रहरीको हातमा बन्दुक मूलत मार्ने नियत, हत्या गर्ने नियतले होइन, सुरक्षा गर्ने नियतले छ, उसको जीवन त्यस्तै प्रकारको बन्छ। प्रहरीले कहिलेकाहीँ बन्दुक चलायो भने उसले तखमा पाउँछ, तर डाकुले बन्दुक चलायो भने उसलाई लगेर भेटियो भने जेल हालिन्छ, कारागार चलान गरिन्छ। त मैले बाहिर के कर्म गर्छु त्यो महत्त्वपूर्ण छैन, मेरो नियत महत्त्वपूर्ण छ र नियतको विषय अध्यात्मभन्दा बढी कसले बुझेको होला र त्यस कारणले अध्यात्मले भन्छ नियतबाट श्रद्धा जन्मिन्छ, इन्टेन्सन अङ्ग्रेजीमा भन्ने पनि। डाक्टर वाइन डायरको अत्यन्तै सुन्दर पुस्तक छ दि पावर अफ इन्टेन्सन्स, नियतको शक्ति। नियतको शक्ति मात्रै होइन, पुरा जीवन नियतले चल्छ, त्यही नियत अनुसार नै श्रद्धा हुन्छ। म भित्रको विश्वास, म भित्रको आस्था त्यही नियतबाट निर्धारित हुन्छ। आउनुहोस् अब यही पृष्ठभूमिमा यो दिव्य श्लोकलाई हेरौँ। जुन दान बिना सत्कार अथवा तिरस्कार पूर्वक अयोग्य देश कालमा र कुपात्रलाई दिइन्छ, एउटा तामसी व्यक्तिले पनि दान त गर्छ, तर तामसी व्यक्तिले कस्तो प्रकारको दान गर्छ? बिना सत्कार, यानि जो आएको छ आफ्नो अगाडि, जसलाई दान गरिरहेको छ, जसलाई दिइरहेको छ, कुनै पनि कुरा है, धन मात्रै होइन, उसको बोली, उसको हावभाव, उसको आँखाको हेराई, भावभङ्गीमा, सबै दान हुन्। ऊ कुनै यो अगाडिको व्यक्ति साक्षात ईश्वरको अंश हो भन्ने भाव हुँदैन, सामान्य मनुष्य हो भन्ने भाव पनि रहँदैन, अत्यन्तै तिरस्कारपूर्वक दान गर्छ यो व्यक्तिले। केही उपाय लागेन, नदिकन उपाय छैन भनेर दिन्छ। ऊ बोल्दाखेरि पनि उसको भाव कस्तो हुन्छ त, अर्को व्यक्तिलाई होच्याउने, अर्को व्यक्तिलाई तल देखाउने, उसको जीवनमा गुनासा र वैमनस्यका ध्वनिहरू सुनिन्छन्। त्यस कारणले यस्तो प्रकारको दान, दान त दान नै हो, तर यो दान चाहिँ तामसी दान हो। अगाडि के भन्छ यो श्लोकले, अयोग्य देश काल र कुपात्रलाई दिइन्छ। देश, समय र व्यक्ति, यो बेला के चाहिन्छ? हामी आजको दिनमा पनि गौदान गर्ने भन्छौँ कि अब गौदान सान्दर्भिक छ, के हो त आजको अवस्था, यो काल के हो, समय के हो, यो ठाउँ के हो, काठमाडौँमा बसेको छ व्यक्ति, तपाईँले गौदान गर्नु, त्यो व्यक्तिमाथि बोझ हो कि त्यो व्यक्तिलाई तपाईँले आशीर्वाद दिएर पठाउनु भएको, भन्नुहोस् त। ऊ त्यो पाउने बित्तिकै कसरी छिटोभन्दा छिटो मैले अरूलाई दिदिउँ, 2-400 कसरी आउँछ कि, अथवा त्यो गाईलाई लगेर सताउने, अथवा त्यसको दुरुपयोग गर्ने व्यक्तिको हातमा भए पनि जाओस्, मलाई 2-400 खल्तीमा आइहालोस् भन्ने मान्छेको भाव हुन्छ कि हुँदैन? हामीले हाम्रा शास्त्रहरूलाई समसामयिक बनाएनौँ भने यी शास्त्रहरूबाट श्रद्धा त्यसरी नै उठ्छ जसरी आज उठेको छ। र यो तामसी दान हो। यो काललाई, समयलाई नहेरिकन, देशलाई नहेरिकन दिएको दान हो, स्थानलाई नहेरिकन दिएको दान हो। त्यो व्यक्तिको आवश्यकतासँग कुनै पनि सरोकार छैन। त्यो व्यक्तिको आवश्यकता के छ? हामी देख्छौँ कि पूजा गर्ने ठाउँहरूमा